बहुत बढ़िया। बाबा जी जहां ये हो तर रा, हाँ यहां से गाना उठेगा।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईँलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेसन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 30 गते मङ्गलबार, सन् 2026 सेप्टेम्बर 15 तारिक भदौ शुक्ल पक्षको गणेश चतुर्थी उपरान्त ऋषि पञ्चमी तिथि।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: चाड पर्वको मुखैमा बजारमा दैनिक उपभोग्य वस्तुको भाव बढ्यो, महँगी अनियन्त्रित। सरकारले हस्तक्षेप गर्न नसकेको उपभोक्ता अधिकार कर्मीको भनाई।
0: बाढी पीडितको होल्डिङ सेन्टरमा खानेपानीको समस्या। भक्तपुरको मनोहरामा रातको समयमा बाढी, अहिले पानीको सतह घट्यो। मुस्ताङमा आजदेखि घरबझोङ जलवायु सम्मेलन सुरु हुँदै।
1: आफ्नै सिपलाई व्यवसायमा रूपान्तरण गरेर स्वदेशमै अवसर सृजना गर्नेहरू बढ्दै। निरन्तर प्रयास, सङ्घर्ष र आत्मविश्वासलाई सफलताको आधार बनाउनु पर्ने भनाई।
3: आफूले कमाएर खर्च गर्दा त छुट्टै आनन्द हुन्छ,
4: अपर्च्युनिटी खोज्ने हो, छैन भने बाँड्न चाहिँ हामीलाई त्यो छुट छैन भन्छु है म चाहिँ।
0: क्षयरोग विरुद्धका नयाँ खोपहरूले 10,00,000 व्यक्तिको जीवन बचाउन सक्ने गाभीको दावी, सन् 2029 उपलब्ध हुने अपेक्षा।
1: र नेपालसँग अर्को वर्षभित्र द्विपक्षीय श्रृङ्खला खेल्ने बारे बङ्गलादेश सकारात्मक।
5: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
6: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
7: साझा पृथ्वी, साझा दायित्व।
5: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083 सहभागी बनौ।
6: आयोजक घरबझोङ गाउँपालिका जोमसोङ मुस्ताङ।
5: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
6: घरबझोङ घोषणा पत्र जारी गरौँ, जलवायु न्यायको नेतृत्व गरौँ।

यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एक सय पाली। यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: काया कैरनमा अब खबरको सिलसिला। चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य आकर्षिन थालेको छ। एक महिनामै चामलको मूल्य प्रतिबोरा 400 रुपियाँसम्म बढेको

छ भने खाने तेल, दाल, चिनी, तरकारी, फलफुल र अण्डाको मूल्य पनि निरन्तर उकालो लागिरहेको छ। उपभोक्ता अस्वाभाविक महँगीको मार झेल्न बाध्य छन्। बाढी पहिरोका कारण सडक तथा ढुवानी अवरुद्ध हुँदा तरकारी र फलफुलको आपूर्ति प्रभावित भएको व्यवसायीको भनाइ छ। अर्कोतर्फ थोक व्यापारीले अस्वाभाविक रूपमा मूल्य बढाएको उपभोक्ता अधिकार कर्मीको आरोप छ। तर सरकारले मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन सकिरहेको छैन। चिनी किलोको 140 रुपियाँ पुगेको छ भने बजारमा चिनीको अभाव छ।

0: मा नरहेको बताउनुहुन्छ। त्यस्तै उपभोक्ता अधिकार कर्मी माधव तिमिल सिन्हा भन्नुहुन्छ, भाव अनियन्त्रित बढ्दा सरकारको कुनै पनि निकायको हस्तक्षेपकारी भूमिका छैन, अनियन्त्रित महँगी शीर्षकको खबर नयाँ पत्रिका दैनिक र कारोबार दैनिकले छापेका छन्।
1: भक्तपुर र काठमाडौँको सिमाना भएर बग्ने मनोहरा खोलामा गए राति बाढी आएको छ। खोलामा पानीको बहाव बढेपछि स्थानीय बासिन्दालाई राति नै सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले बताउनुभयो। खोला किनारमा टहरा एवं घर बनाएर बसोबास गर्दै आएकाहरू बस्ती छाडेर भक्तपुरको लोकन्थली हाइटमा पुगेका हुन्। चाङ्गुनारायणको डगरकोट, काठमाडौँको साँको लगायतका क्षेत्रमा हिजो बेलुकादेखि अबेरसम्म परे को ठूलो वर्षाका कारण आएको बाढीले खोला किनाराका बस्तीमा पानी पसेको छ। राति 9 बजे खोलाको बहाव बढेपछि प्रहरीले साइरन बजाएको थियो, साथै मनोहरा खोलाको छेउमा नजान अनुरोध गरिएको थियो। सरकारले मनोहरा सुकुम्बासे बस्ती यसअघि नै हटाइसकेको छ। जडीबुटी पेप्सिकोलाको पश्चिमतर्फ निजी जग्गा भाडामा लिएर र आफ्नै जग्गामा घरटहरा बनाएर बसेकाको बस्तीभित्र बाढी पसेको हो। अहिले भने मनोहरा खोलाको पानीको सतह केही घटेको छ।
0: यसैबीच गैराती देशका धेरै जसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सङ्खुवा सभाको टाँसी गाउँमा सबैभन्दा धेरै 112 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै भक्तपुरको चाङ्गुनारायणमा पनि 90 मिलिमिटर भन्दा धेरै वर्षा मापन भएको छ। अहिले कोशी, बागमती र गण्डकी प्रदेशको 1-2 ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखा जनाएको छ। यसैबीच भोटेकोसी बाढीबाट विस्थापित भएका 2418 व्यक्ति रसुवा, नुवाकोट र धादिङका 33 होल्डिङ सेन्टरमा रहेका छन्। त्यहाँ कुनै कडा महामारी नफैलिएको भए पनि रुगाखोकी र भाइरल ज्वरो देखिएको छ। बाढी प्रभावित माथिल्लो भागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तल्लो क्षेत्रमा इकोली जीवाणु नै भेटिएको छ। 33 होल्डिङ सेन्टरमा 2400 बाढी पीडित, खानेपानीको मुख्य समस्या, महामारीको जोखिम यथावत शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: हिमाली जिल्ला मोस्ताङको सदरमुकाम जोमसोममा आजदेखि गरपजोङ जलवायु परिवर्तन सम्मेलन सुरु हुँदैछ। सम्मेलनमा सहभागिताका लागि आयोजक गरपजोङ गाउँपालिकाले यसअघि सबै पालिकालाई पत्राचार गरेको थियो। सम्मेलनमा 420 भन्दा धेरै पालिकाले सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा 36 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछ। जलवायु परिवर्तन हिमाल पहाड र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा गरपजोङ जलवायु परिवर्तन सम्मेलन गर्न लागि आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य 4 पालिकाले पनि सहयोग गरेका छन्। गरपजोङ गाउँपालिका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलन साझा पृथ्वी, साझा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता साथै खबरदारीका लागि महत्त्वपूर्ण रहेको बताउनु भएको छ। सम्मेलनको उद्घाटन कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले गर्नुहुनेछ। यसै गरी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे विशेष अतिथिका रूपमा सहभागी हुनुहुनेछ। भोलिसम्म चल्ने सम्मेलनले गरपजोङ घोषणा पत्र जारी गर्नेछ। गएको भदौ 10 गते भोटेकोसीको बाढीले जनधनको ठूलो क्षति गरेको अवस्थामा गरपजोङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो।
0: काया खैरनमा आफ्नै सिपलाई व्यवसायमा रूपान्तरण गरेर स्वदेशमै अवसर सिर्जना गर्नेहरूको विषयमा केन्द्रित रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: थोरै बचत, धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
3: सपना तपाईँको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म।

0: सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल ब्याङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: भर्ना खुल्यो।
3: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बिई सिभिल, बिई कम्प्युटर, बी आर्किटेक्चर र बिआइटी विषयहरूमा भर्ना खुल्यो।
4: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
3: फोन नम्बर 01-5670-924, 5670-925।
5: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले चाडपर्वको मुखैमा बजारमा दैनिक उपभोग्य वस्तुको भाव बढ्यो, महँगी अनियन्त्रित, सरकारले हस्तक्षेप गर्न नसकेको उपभोक्ता अधिकार कर्मीको भनाई, बाढी पीडितको होल्डिङ सेन्टरमा खानेपानीको समस्या, भक्तपुरको मनोहरामा रातको समयमा बाढी, अहिले पानीको सतह केही घट्यो, मुस्ताङमा आजदेखि घरबझोङ जलवायु सम्मेलन सुरु हुँदै लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी प्रसंग। पछिल्लो समय वैदेशिक रोजगारी धेरैका लागि सहज विकल्प जस्तो देखिए पनि आफ्नै गाउँठाउँमा बसेर कमाई गर्नेहरू पनि धेरै छन्। चुनौतीसँग जुझ्दै, त्यसबाट सिक्दै र फेरि उठ्दै निरन्तर अघि बढ्ने हो भने एक दिन सफलता पक्कै हात लाग्छ भन्ने उनीहरूको अनुभव छ। थप जानकारी सहित साथी महेश गेवाली।
7: बजाङ घर भई काठमाडौँको सीतापाइला बस्ने गीता महर हुम्ला, जुम्ला, मुगु, बजाङ, रुकुम लगायतका जिल्लाहरूबाट कच्चा हेम्पको रेसा ल्याएर ट्राउजर, ज्याकेट, कोट, इनरवेयर, मोजा, टोपी, चप्पल, तेल, साबुन जस्ता अर्ग्यानिक हेम्पका उत्पादनहरू बनाउनुहुन्छ। उहाँले अरू 45 महिलालाई रोजगारी पनि दिनुभएको छ। उहाँले बनाएका ब्याग सरकारी कार्यालयदेखि सांसदहरूले पनि बोक्छन्। यसै व्यवसायबाट मासिक 2-3 लाख रुपियाँसम्मको कारोबार हुन्छ। स्वदेशमै मेहनत गरेर आत्मनिर्भर बन्न सकिन्छ भन्नेमा उहाँ विश्वस्त हुनुहुन्छ।
8: घरभित्रै बस्यो भने म के सक्दिनँ, म गर्दिनँ भनेर मैले बिहानदेखि बेलुकासम्म मोबाइल चलाउँदै मेरै रुममै बसिराख्यो भने अनि सरकारले मलाई आएर जब दिने हो र कारखानाहरू यसो खोलिएको मान्छेहरू आएर तिमी जब गर आऊ मेरोमा भनेर बोलाउने हो र होइन जस्तो लाग्छ है। मलाई चाहिँ यो पनि अपर्च्युनिटी खोज्ने हो, छैन भने बाहना चाहिँ हामीलाई त्यो छुट छैन भन्छु है। म चाहिँ जस अलिक मिहिनेत अलिक कम गर्न चाहने अनि जस छिटो पैसा कमाओस् भन्ने हुँदा नि त्यो दिगो हुँदैन नि त। नेपालमा बसेर थोरै भए दुःख गर्नुहोस्, इज्जतका साथ शान्तका साथ बस्नुहोस् होइन।
7: तनहु कि मैया नौपाने अहिले ललितपुरको भैँसेपाटीमा बस्नुहुन्छ। उहाँले 8 वर्ष अघि ललितपुर महानगरपालिका वडा नम्बर 13 तालिम लिई फुरन्दाना, चिप्स, मस्यौरा र विभिन्न अचारहरू उत्पादन गर्नुहुन्छ। महिनाको 50-60 हजारदेखि चाडपर्व र ठुला अर्डरको बेला 1 लाख रुपियाँ भन्दा बढीसम्मको कारोबार हुन्छ। व्यवसायले महिलाहरूलाई आफ्नै कमाईबाट स्वाभिमानपूर्वक बाँच्न सिकाएको छ।
9: प्रत्येक चिजमा हामीले बिहान बेलुकाको तरकारी किन्न, बच्चाहरूको टिफिनको लागि श्रीमानसँग, आफूभन्दा ठुलो मान्छेसँग मलाई आज यति पैसा दिनुहोस् न, मलाई यो चाहियो भन्नुको साटो आफूले कमाएर खर्च गर्दा त छुट्टै आनन्द हुन्छ नि। आफूलाई आवश्यकता अनुसार खर्च गर्न पाइयो किनभने त्यो रकम देखाउनु परेन नि त, कमाएको पनि त आफूले देखाउनु परेन भने मैले दिएको पैसा खै भन्ने त हुन्छ कमाएर दिनेलाई, त्यो खोज्न केही नि परेन नि। र हामीलाई सामान्य घरमा सानोतिनो खर्च टार्नलाई पनि चलिरहेको छ।
7: ललितपुरको ढुङ्गेधाराकी स्थानीय सानुमाया बज्राचार्यले वडा नम्बर 11 तितौरा बनाउने तालिम लिनुभयो। अहिले रङ्गिला, खट्टी मिठी, झोलवाला आँप, चारपाटे क्यान्डी लगायत 8 थरी तितौरा बनाएर बेच्नुहुन्छ। कहिलेकाहीँ एकै दिन 10,000 रुपियाँसम्मको बिक्री हुन्छ। आत्मनिर्भरताको लागि विश्वास र जागर नै सबैभन्दा ठुलो शक्ति हो भन्ने उहाँको अनुभव छ।
10: म यो काम गरेर यति गरेर मैले किन नखाने, सबैभन्दा ठुलो मेहनत, विश्वास, आत्मनिर्भर गर्नु पर्यो। जति आफूले जाँगर गर्यो त्यति त हुन्छ हुन्छ।
7: वर्षाका आकाश शाह अहिले काठमाडौँको चाबे हिल बस्नुहुन्छ। उहाँले छठ पर्वमा मात्र पाइने ठेकुवालाई वर्षभरि उपलब्ध गराउने सपना बोकेर माइके घरेलु उद्योग अन्तर्गत माइके ठेकुवा ब्रान्ड दर्ता गरी बजारीकरण गरिरहनु भएको छ। उद्योगमा 4-5 जना महिलालाई रोजगारी पनि दिनुभएको छ। मासिक 1-1.5 लाख र कहिलेकाहीँ 3 लाखसम्म पनि कमाइ भइरहेको छ। नेपालमै पनि सिप मेहनतको भरमा सफल हुन सकिन्छ भन्ने उहाँको विश्वास छ।
2: पढ्नु चाहिँ पऱ्यो, एटलिस्ट ब्याचलर पढ्यो भने स्किल हुनु पऱ्यो, अब बोल्न सक्नु पऱ्यो, अब एप्रोच गर्नु पऱ्यो, जस पैसा कमाउनु गाह्रो चाहिँ होइन, आफूमा विश्वास हुनु पऱ्यो, सकिन्छ, उसले दिमाग लगाउनु पऱ्यो, के स्किल छ त्यही अनुसारले मोनिटाइज गर्न सक्नु पऱ्यो, गर्नेले गरिरहेछन्, बिजनेस गरेर कमाइरहेछन्, गाडी चलिरहेछन्, नेपालमै पनि कोही छन् होला अझ स्ट्रगल गरिरहेछन् होला, तर एटलिस्ट ट्रस्ट हुनु पऱ्यो, प्लान हुनु पऱ्यो।
5: सफल उद्यमीका अनुभव, सङ्घर्ष र सफलताका कुरा अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, भोटेकोसी बाढीमा भएको कुल क्षतिमध्ये झण्डै 3 खर्ब रुपियाँ निजी क्षेत्रको रहेको सरकारले प्रारम्भिक अनुमान गरेको छ। बाढीमा सरकारी र निजी क्षेत्रको गरी 4 खर्ब 8 अर्ब रुपियाँ बराबरको क्षति भएको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन आरडिएनएको प्रतिवेदनले अनुमान गरेको हो। बाढीले निजी क्षेत्रका धेरै व्यावसायिक प्रतिष्ठान, आवास, जलविद्युत आयोजना, विद्यालय, गाडी सञ्चार माध्यम लगायत भौतिक संरचनामा क्षति भएको राष्ट्रिय योजना आयोगका सहसचिव एवं आरडिएनएका संयोजक अर्जुन भण्डारीले बताउनुभयो। निजी क्षेत्रको मात्रै झण्डै 3 खर्ब रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक प्रतिवेदनले देखाएको उहाँ बताउनुहुन्छ। प्रतिवेदनमा निजी क्षेत्रको मात्र क्षति आकलन नगरिएको पनि उहाँले बताउनुभयो। बाढीले व्यापार उद्योग गरेर झण्डै 4,800 व्यावसायिक प्रतिष्ठानमा आंशिक वा पूर्ण रूपमा क्षति पुगेको आकलन छ, जसबाट 1,46,19 करोड रुपियाँ बराबरको क्षति भएको छ। बाढीबाट समग्रमा 4,08,00,000,000 क्षति भएको छ। पुनर्निर्माणका लागि 7,23,31 करोड रुपियाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
6: अर्थमन्त्री स्वर्णिम वागले द्विपक्षीय बैठकका लागि भारत भ्रमणमा जानुहुने भएको छ। सरकारी स्रोतका अनुसार भारतीय अर्थमन्त्री निर्मला सीतारमणको निमन्त्रणामा वागले असोज 1 गते दिल्ली जान लाग्नु भएको हो। उहाँले नेपाल भारत सहकारी र भोटेकोसी विपदपछिको पुनर्निर्माणबारे छलफल गर्ने कार्यतालिका छ। भ्रमणमा उहाँले भारतका विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नुका साथै भारतीय उद्योग परिसंघ सीआईआईले आयोजना गर्ने कार्यक्रमलाई पनि सम्बोधन गर्ने तयारी छ।
11: कृषि मन्त्र नार्क सँग
12: बाढीका कारण मरेका पशुपन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशुपन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहानभन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
5: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: बाढी र डुबानबाट बच्न के गर्ने?
7: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व सङ्केत हुन्।
12: यस्ता पूर्व सङ्केत देखिने बित्तिकै सचेत बनौ।
7: बस्तीभित्र निश्चित ठाउँ खुला राखौँ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउँ।
12: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौँ।
7: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौँ।
12: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: को एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
3: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
2: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
2: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
3: इतिहास, गाथा र कथा, गाँठका कुरा।
2: गाँठका कुरा
3: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। गएको भदौ 10 गते र 14 गते त्रिशुलीको बाढीले रसुवा र नुवाकोटबाट बगाई ल्याएर गोर्खातर्फको किनारमा फेला परेका खाना पकाउने ग्यासका 30 थान सिलिन्डर स्थानीय युवाहरूले फिर्ता गरेका छन्। शहीद लखन गाउँपालिका 4 ठेउवा टारका युवाहरूले त्रिशुली किनारबाट सङ्कलन गरेका 30 सिलिन्डर वडाध्यक्ष र प्रहरी चौकी रागिनाशको रोहबरमा फिर्ता गरेका हुन्। फिर्ता गरेका 30 सिलिन्डर ठेउवा टारको एक घरमा सुरक्षित गरी राखिएको वडाध्यक्ष यम बहादुर थापाले जानकारी दिनुभयो। सङ्कलित 30 सिलिन्डर मध्ये 10 थान भरिएका र बाँकी सिलिन्डर रित्तो रहेको वडाध्यक्ष थापाले जानकारी दिनुभएको हो। साथै त्रिशुली किनारका युवाहरूले 3 थान अक्सिजन ग्यास सिलिन्डर पनि सङ्कलन गरी फिर्ता गरेका छन्। त्रिशुलीको बाढीले बगाई ल्याएका ग्यास सिलिन्डर नदी किनारका स्थानीयवासीले सङ्कलन गरेको जानकारी पाएपछि प्रहरी प्रशासनले फिर्ता गर्न माइकिङ गरी अनुरोध गरेको थियो। सङ्कलन भएका सबै सिलिन्डर नुवाकोटको होल्डिङ सेन्टरमा लगेर हस्तान्तरण गर्ने योजना रहेको वडाध्यक्ष थापाको भनाइ छ। तर जिल्ला प्रशासन कार्यालयले भने यस्ता ग्यास सिलिन्डर धादिङ, गोर्खा, तनहुँ, चितवन लगायतका विभिन्न जिल्लाहरूमा पनि सङ्कलन भइरहेकाले एउटै मापदण्ड बनाएर फिर्ता गर्ने जनाएको छ। त्रिशुलीले बगाएका ग्यास सिलिन्डर फिर्ता शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
4: अब विदेशको खबर। क्षयरोग अर्थात् टिबी विरुद्धका नयाँ खोपहरूले 1 दशकभित्र 70 लाखभन्दा धेरै जीवन बचाउन सक्ने गाभीले जनाएको छ। परीक्षणको अन्तिम चरणमा रहेका नयाँ टिबीका खोपहरूले अर्को उपलब्धिमूलक रोग प्रतिरक्षण उपकरण बन्न सक्ने क्षमता राख्ने विश्वव्यापी खोप गठबन्धन गाविका प्रमुख सानिया निस्तारले बताउनुभयो। सन् 2029 उपलब्ध हुने अपेक्षा गरिएका यी खोपहरू सबैभन्दा बढी आवश्यकता भएका देशहरूमा पर्याप्त आपूर्ति सुनिश्चित गर्नुपर्नेमा गाविले जोड दिएको छ। नयाँ र आशाजनक अन्तिम परीक्षणमा रहेका खोपहरूमध्ये एकले आउँदो 1 दशकदेखिको अन्त्यसम्म नियामक स्वीकृति हासिल गर्ने अपेक्षा गरिएको छ। गाविको नयाँ विश्लेषण अनुसार तिनीहरूले सन् 2030-50 73 लाखभन्दा बढी मानिसको ज्यान जोगाउन सक्छन्। खोपहरूले शताब्दीको मध्यसम्म न्यून र मध्यम आय भएका देशहरूमा 135 अर्ब डलरसम्म आर्थिक लाभ दिन सक्ने क्षमता राख्ने गाविको दावी छ। गाविले लाइसेन्स सुरक्षित भएपछि बजारमा आउन निकै समय लाग्न सक्ने केही जोखिमहरू पनि पहिचान गरेको छ। अपर्याप्त विश्वव्यापी र आन्तरिक वित्त प्रोत्साहनले यो खोपको प्रयोगलाई सीमित गर्न सक्ने पनि गाविको विश्लेषण छ। यो रोगबाट जोगाउन एकमात्र खोप ब्यासिल क्याल्मेट गेरिन बिसिजी रहेको छ, जुन बालबालिकालाई दिदै आएको छ। विदेशकै अर्को खबरमा अमेरिकाले अदालतको आदेशपछि नेपालसहित 75 देशलाई डाइभर्सिटी अर्थात् डिबी तथा आप्रवासी भिसा दिन पुनः प्रक्रिया अघि बढाएको छ। गएको जनवरीमा अमेरिकी ट्रम्प प्रशासनले नेपालसहित 75 देशका नागरिकलाई सरकारी सहायता मा निर्भर हुन सक्ने सम्भावना देखाउँदै आप्रवासी र डिबी भिसा जारी गर्न अस्थायी रोक लगाएको थियो। यो रोक असंवैधानिक र कानुनी अधिकार बाहिरको रहेको उल्लेख गर्दै संघीय अदालतले बदर गरिदिएको थियो। अदालतले विदेश मन्त्रालयलाई आर्थिक वर्ष 2026 समाप्त हुनु अघि नै रोकिएका भिसा प्रक्रियालाई पूर्णता दिन समेत निर्देशन दिएको छ। विदेश मन्त्रालयको नयाँ निर्देशनले अगस्त 23 सेप्टेम्बर 30 बीच अन्तर्वार्ताको मिति तोकिए पनि पछि सारिएका आर्थिक वर्ष 2026 डाइभर्सिटी भिसा आवेदकलाई प्राथमिकता दिन दूतावासहरूलाई निर्देशन दिएको अमेरिकी सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।
5: अब खेल खबर। बङ्गलादेश क्रिकेट बोर्ड बिसिबीले अर्को वर्ष सन् 2027 नेपालसँग द्विपक्षीय श्रृङ्खला खेल्नेबारे सकारात्मक प्रतिक्रिया जनाएको छ। यसअघि नेपाल क्रिकेट सङ्घ क्यानले आफ्नै घरेलु मैदानमा श्रृङ्खला खेल्ने प्रस्ताव गरेपछि बिसिबीले सकारात्मक रूपमा छलफल अघि बढाएको हो। बिसिबीका क्रिकेट सञ्चालन प्रमुख साहियार नफिसले पत्रकारसँग कुरा गर्दै नेपाल क्रिकेट सङ्घबाट केही समय अघि नै द्विपक्षीय श्रृङ्खला खेल्ने प्रस्ताव आएपछि बिसिबी र क्यान बिचेसको सम्भावनाबारे सकारात्मक छलफल भइरहेको बताउनु भएको छ। नफिसले बङ्गलादेशको आउने क्रिकेट तालिका व्यस्त रहेकाले उपयुक्त समय मिलाउन चुनौती भए पनि सन् 2027 वर्तमान फ्युचर टुर्स प्रोग्राम एफटिपी चक्रभित्रै श्रृङ्खला आयोजना गर्ने प्रयास भइरहेको बताउनुभयो।
4: अब केही खबर संक्षेपमा। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व एकै साथ मनाइँदैछ। विशेष गरी ऋषि पञ्चमी पर्व सप्त ऋषिको पूजा आराधना गरी मनाउने गरिन्छ। महिलाहरूले आज बिहानै उठेर नजिकको नदी खोला ताल तलैया र पोखरीमा गई स्नान गर्ने चलन छ। स्नान गरेपछि अरुण धरतीसहित अत्रि गौतम भारद्वाज जमदग्नि वशिष्ठ कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ। सप्त ऋषिको पूजा गर्ने भएकोले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो। आज काठमाडौँको टेकु मूलपानी लगायत देशभरका ऋषेश्वर मन्दिरमा पूजाका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लाग्छ। यस वर्ष गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ।
5: नेपाल वायुसेवा निगमको एकमात्र सञ्चालनमा रहेको व्हाइट बडी जहाज प्राविधिक समस्याका कारण जापानको नारितामै थन्किएपछि निगमका सयौं यात्रुको उडान प्रभावित बनेको छ। इटलीमा अर्को व्हाइट बडी एक महिनाभन्दा लामो समयदेखि थन्किएका बेला सञ्चालनमा रहेको एउटै व्हाइट बडी पनि हिजो जापानमा रोकिएपछि निगमको अन्तर्राष्ट्रिय उडान सञ्चालनमै असर परेको छ। आइतबार राति 11 बजे काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नारिताका लागि उडेको निगमको एयरबस A330 व्हाइट बडी हिजो बिहान नारिताबाट काठमाडौँ फर्किनुपर्ने तालिका थियो।
4: भारतले आउँदो डिसेम्बरसम्म नेपाललाई दैनिक 18 घन्टा विद्युत दिने निर्णय गरेको छ। भारतको विद्युत मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरेर 31 डिसेम्बर अर्थात् पुस 16 दैनिक 18 घन्टा 654 मेगावाट विद्युत उपलब्ध गराउने निर्णय गरेको हो। हरेक दिन मध्यरात 12 बजेदेखि साँझ 6 बजेसम्म नेपाललाई विद्युत उपलब्ध गराउने भारतीय प्रेस सूचना ब्युरोले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। विज्ञप्ति अनुसार मुजफ्फरपुर ढल्केबर 400 केभी डबल सर्किट प्रसारण लाइन मार्फत 600 मेगावाटसम्म र टनकपुर महेन्द्रनगर 132 केभी सिङ्गल सर्किट प्रसारण लाइन मार्फत 54 मेगावाटसम्म विद्युत उपलब्ध गराइनेछ। जनवरी 2027 पछिका लागि भने आउँदो डिसेम्बरमा पुनरावलोकन गरिने प्रेस विज्ञप्तिमा उल्लेख छ।
5: विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू गर्ने कि पुरानो भन्ने अन्यलका कारण विद्यालय तहको पाठ्य पुस्तक छपाई प्रभावित भएको छ। तत्काल यो अन्यलको अन्त्य नभएमा आउने शैक्षिक सत्र 2084-85 विद्यालय तहमा पाठ्य पुस्तक अभावको समस्या निम्तिने चिन्ता बढेको छ। विद्यालय तहको पाठ्य पुस्तक छपाई र वितरणको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समेत यसमा चिन्ता व्यक्त गरेको छ। पूजाको घण्टा बेलामा बज्छ विपत्तिको कुबेलामा।
4: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
5: चाड पर्वको मुखैमा बजारमा दैनिक उपभोग्य वस्तुको भाव बढ्यो। महँगी अनियन्त्रित, सरकारले हस्तक्षेप गर्न नसकेको उपभोक्ता अधिकार कर्मीको भनाई।
4: बाढी पीडितको होल्डिङ सेन्टरमा खाने पानीको मुख्य समस्या। भक्तपुरको मनोहरामा रातको समयमा बाढी, अहिले पानीको सतह केही घट्यो। मुस्ताङमा आजदेखि घरबजोङ जलवायु सम्मेलन सुरु हुँदै
5: आफ्नै सिपलाई व्यवसायमा रूपान्तरण गरेर स्वदेशमै अवसर सृजना गर्नेहरू बढ्दै निरन्तर प्रयास, संघर्ष र आत्मविश्वासलाई सफलताको आधार बनाउनु पर्ने भनाई।
4: क्षयरोग विरुद्धका नयाँ खोपहरूले 10 लाख व्यक्तिको जीवन बचाउन सक्ने गाविको दावी, सन् 2029 उपलब्ध हुने अपेक्षा।
5: र नेपालसँग अर्को वर्षभित्र द्विपक्षीय श्रृङ्खला खेल्ने बारे बङ्गलादेश सकारात्मक।
4: र अन्त्यमा आजको कार्टुन। नयाँ पत्रिका दैनिकमा रवि मिश्रले बनाउनु भएको कार्टुन हालै चर्चा र आलोचनामा रहेको आइसियूमा रहेका बिरामीसँग लिएको अन्तर्वार्ताबारे केन्द्रित छ। यहाँ एकजना बिरामी अस्पतालको आइसियू बेडमा छन्, ती अन्तर्वार्ता लिने व्यक्ति पनि ती बिरामीको छेउमा छन्। अनि उनी भन्दैछन्, मन्दिरमा बसेर लिएँ, आइसियूमा पसेर लिएँ, सुखमा लिएँ, दुःखमा लिएँ, लिदिन लिदिन भन्दै लिएँ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी पनि बिदा माग्छौँ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौँ। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कारवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
2: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा BCA तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा UAE पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा BBA, BCA, BE कम्प्युटर र BE सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
1: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओमाश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11:00 सम्म भजन श्रवण, 11:00 देखि 11:30 सम्म ध्यान साधना, 11:30 देखि 12:00 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12:00 देखि 12:30 सम्म भजन गायन। थप जानकारीका लागि 01-43-76-143 01-43-76-143 ओम आश्रम बुढानीलकण्ठ 1।
1: कौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2:00 बजेदेखि 2:30 सम्म भजन श्रवण, 2:30 देखि 3:00 बजेसम्म जप ध्यान, 3:00 बजेदेखि 3:30 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30 देखि 4:00 बजेसम्म भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1 सम्पर्क नम्बर 01-43-76-143 01-43-76-143 98-511-0293 98-511-0293
2: काली, तारा, धुमावती, भैरवी, छिन्नमस्ता, मातङ्गी, बगलामुखी, त्रिपुरा सुन्दरी, कमला, भुवनेश्वरी यी 10 महाविद्याहरूको एकै छानामुनि रहेको विशाल पूर्णकदको श्री विग्रहको दर्शन गर्ने सौभाग्य प्राप्त गर्न चाहनुहुन्छ वा तन्त्र मार्गबाट ब्रह्मोपासनामा उद्यत हुन चाहनुहुन्छ भने बुढानीलकण्ठ वडा नम्बर 1 अवस्थित 10 महाविद्या सिद्धपीठ यहाँहरूको लागि सदैव खुला छ। थप जानकारीका लागि 98-41-89-84-28 वा 01-43-76-143 सम्पर्क गर्न सक्नुहुनेछ।
3: श्रीनाथादि गुरु त्रयम् गणपतिम् पीठ त्रयम् भैरवम् सिद्धौघम् बटुकत्रयम् पदयुगम् दूतीक्रमम् मण्डलम् वीरान्द्वष्ट चतुष्क षष्टि नवकम् वीरावली पञ्चकम् श्रीमन्मालिनी मन्त्र राजसहितम्।

गुरुमण्डलम्। आदरणीय श्रोता, यहाँहरू अहिले सुमिरन एफएम 100.9 मेगाहर्ज सुनिरहनु भएको छ। म प्रस्तुत नारद भण्डारी यहाँहरू समक्ष अध्यात्म सुमिरन कार्यक्रम लिएर उपस्थित भइसकेको छु। हामी हिजोदेखि महागणपति विषय चर्चामा छौँ, कन्नडनाथको चर्चामा छौँ। मैले हिजो धेरै महत्त्वपूर्ण विषयहरू यहाँहरूमा चर्चा गरिसकेको छु। त्यो चर्चा गरिरहँदाखेरि मैले दक्ष प्रजापतिको विषय पनि ल्याएँ, शिव र पार्वतीको पुत्र रूपमा होइन अवतार लिनेछु भनेर शिव पार्वतीलाई गणेशले वरदान दिनुभएको कुरा पनि ल्याएँ, र शिव र पार्वतीको विवाह हुँदाखेरि पनि गणेशको पूजा भएको छ, त्यो सन्दर्भ पनि विभिन्न शास्त्रहरूमा उल्लेखित छ। मैले मूलतः मुद्गल पुराणलाई आधार मानेर हिजोको कार्यक्रम मैले चलाएको थिएँ। हिजो चाहिँ मैले अलिक विशेषतः पुराणकै आधारमा, वेदकै आधारमा रहेर गणपतिलाई चिनाउने मैले प्रयत्न गरेँ। आज चाहिँ म आगमको आधारमा म मा गणपतिलाई चिनाउने प्रयत्न गर्नेछु। त्योभन्दा अगाडि म एउटा विषय चाहिँ ल्याउँछु। मैले गणपति र महागणपति, हजुरले याद गर्नुभएको छ त्यहाँ महाशब्द थपिएको छ, तन्त्रमा आइसकेपछि यसको आफ्नो अर्थ छ। यो म पहिला बुझाउँछु, यो नबुझाइकन मैले आगमिक रूपमा महागणपतिको व्याख्या गर्न मैले म सक्दिनँ भन्छु, त्यो अलिक सान्दर्भिक पनि हुँदैन। हामीले हेऱ्यौँ काली भन्यौँ, फेरि त्यसमा मा थपिएको छ, महाकाली के नाम दिएको हो, कालीलाई नै महाकाली भनिएको हो। गणपति, महागणपति, गणपति हो, गणेश हो होइन, अथवा गणपति हो, यसमा मैले मा थपेँ, महागणपति हो, मैले थपेको होइन, महागणपति नाम नै छ तन्त्रमा, ब्रह्मरूप गणेशलाई महागणपति भनिएको छ। हामीले त्यहाँ हेऱ्यौँ भने मा थपेको देखिन्छ, के फरक छ महाकाली र कालीमा, के फरक छ गणेश र महागणपतिमा, अथवा गणपति र महागणपतिमा, काल र महाकालमा के फरक छ, कालमा मा थपेको छ, महाकाल बनाइएको छ, के फरक छ। अब म तन्त्रको आधारमा भन्दछु, महा भन्ने शब्दले कुलेश्वर ब्रह्म शक्तिलाई बुझाउँदछ। एक शब्दमा मैले भन्दा कुलेश्वर भनेको पञ्चकृत्य सामर्थ्य, पूर्ण स्वतन्त्र जुन शक्ति छ उसलाई महा भन्ने शब्दबाट व्यवहारित गरिन्छ। पूर्ण स्वतन्त्र, अधीनस्थ शक्ति होइन, पूर्ण स्वतन्त्र, जसको कसैले रचना गर्नुहुन्न र जो अरूको रचना गर्नुहुन्छ, जसलाई कसैले पाल्दैन तर जसले सम्पूर्ण जगतलाई पालन गर्नुहुन्छ, जसलाई कसैले धारण गर्दैन तर जसले सम्पूर्ण जगतलाई धारण गरिरहनु भएको छ भने त्यो ब्रह्म शक्तिलाई पञ्चकृत्य सामर्थ्य शक्ति, सृष्टि स्थिति लय अनुग्रह तिरोधान, यो पञ्चकृत्य गर्ने सामर्थ्य शक्ति भनेको ब्रह्म शक्ति, जुन शक्तिभन्दा माथि अर्को कुनै शक्ति छैन, त्यो शक्ति बुझाउनुको निमित्त महागणपति प्रयोग गरेको, भनेको ब्रह्मस्वरूप बुझाउन खोजिएको, ब्रह्मस्वरूप बुझाउन खोजिएको, र उहाँ पञ्चकृत्य सामर्थ्यवान शक्तिको रूपमा उहाँ विद्यमान रहनुहुन्छ। यसर्थ माले के बुझाउँदछ भने ब्रह्म बुझाउँदछ, ब्रह्म शक्ति बुझाउँदछ, उत्कर्ष विद्या बुझाउँदछ। अब तन्त्र भन्ने बित्तिकै फेरि म आम्नाए आएँ, गणपति र महागणपति, काली र महाकाली। काली हजुरले हेर्नु भने पाँचमुख भएकी काली पनि भेट्नुहुन्छ, काली पूर्वाम्नायकी कालिका पनि भेट्नुहुन्छ, दक्षिणाम्नायकी कालिका नि भेट्नुहुन्छ, उत्तराम्नायकी कालिका नि भेट्नुहुन्छ, ऊर्ध्वाम्नायकी कालिका पनि भेट्नुहुन्छ, सबै कालिका भेट्नुहुन्छ। तर मूल उत्कर्ष काली कुन, उत्कर्ष काली जहाँ गएर दीक्षाक्रम टुङ्गिन्छ, जहाँ गएपछि दीक्षाक्रमको नि उत्कर्षमा गएर दीक्षाक्रम टुङ्गिन्छ, ती काली कुन, महाकाली हुन्। त्यस्तै गणपति पनि विभिन्न आम्नाय पूर्वाम्नायबाट हुँदै दक्षिणाम्नाय पश्चिमाम्नाय उत्तराम्नाय हुँदै चाहिँ ऊर्ध्वाम्नायमा जाने महागणपतिको आफ्नो विशिष्ट तान्त्रिक क्रम छ, आफ्नो क्रम छ, त्यहाँ अरू शक्तिको गर्नै पर्दैन। आम्नाय पनि म शाक्त धाराबाट भनिरहेको छु है, म आगमबाट भनिरहेको छु, म शाक्त भएर भनिरहेको छु, म कौलिक मार्गबाट मैले भनिरहेको छु, गणपतिको मात्रै, त्यहाँ म कुनै अरू विद्या ग्रहण गर्दिनँ, स्वयं गणपति मात्रै म एउटै गणपतिको मात्रै म विद्याक्रम ग्रहण गर्छु भन्दा विद्याक्रम ग्रहण हुन्छ गणपतिको, हुन्छ, महागणपति आफै पूर्वाम्नाय विद्या भनेर राखिएको छ। हेर्नुहोस् है, अब गणप दर्शन दुई तरिकाको छ, एउटाले पश्चिमाम्नाय भनेर भनिएको छ, जस्तो हजुरले हेर्नु भने गणपतन्त्र 70 तन्त्र भनेर व्याख्या गरिएको छ, त्यो के छ भने उत्तराम्नायात्मक छ भनेर भनिएको छ। पूर्वाम्नायमा आफै महागणपतिको साधना हुन्छ, महागणपति आफैमा पूर्वाम्नाय भनेपछि महागणपति आफैमा चाहिँ फेरि के हुन्, ऊर्ध्वाम्नायात्मक विद्या हुन्, ऊर्ध्वाम्नायात्मक विद्या हुन् महागणपति।
धेरैलाई थाहा छैन। ऊर्धामनात्मक स्वरूप पूर्वाम्नाय महागणपतिको स्वरूप र ऊर्धामनात्मक महागणपतिको नाम महागणपति नै भए पनि मूल रूपमा ब्रह्मस्वरूप महागणपति भनेको चाहिँ महागणपति भनेको चाहिँ ऊर्धामनात्मक महागणपति लिइन्छ, मा ब्रह्मस्वरूप गणपति महागणपति। कादिमतमा पश्चिमाम्नाय गणपतिको उपासना हुन्छ। कादिमतमा पश्चिमाम्नाय गएपछि कादिमतमा पश्चिमाम्नात्मक गणपतिको उपासना हुन्छ। भनेपछि हेरिरहँदा त सबै आम्नायमा त देखियो नि त, गणपतिको सबै आम्नाय उपासना भएको देखियो। यो तन्त्र हो आम्नाय क्रमबाट जाने, गणपतिलाई नै ग्रहण गरेर गणपति विद्यालाई नै ग्रहण गर्दै गर्दै गर्दै गर्दै उत्कर्ष महागणपतिको दीक्षा क्रममा जाने। यो जुन परम्परा छ, यो परम्परा मेरुतन्त्र हामीले हेऱ्यौँ भने त्यो मेरुतन्त्रमा महागणपतिको उल्लेख छ, महागणपतिको उल्लेख छ मेरुतन्त्रमा। महागणपतिको विषयमा हजुरले आगम रहस्य हेर्नुभने पनि छ, शारदा तिलक तन्त्र हजुरले हेर्नु भने त्यहाँ क्रम गणेशको क्रम साधनाको बारेमा त्यहाँ चर्चा छ। हुन्छ, त्यहाँ लुकाएर राखिएको छ, गुरुमुखबाट मात्रै थाहा पाउने तरिकाले राखिएको छ। सङ्केत मैले हजुरहरूलाई गरेँ, यतिसम्म चाहिँ मैले भने महागणपतिको आम्नायगत हिसाबले पनि एउटा विशिष्ट क्रम छ। महागणपति बेगर त अथवा गणपतिको साधना बेगर त कसैको पनि उपासना हुँदैन। त्यही भएर मैले के बुझाउन खोजेँ, गणपति र महागणपति, गणपति भनेपछि हामीले द्वार देवताको रूपमा पनि लिन्छौँ, विनायकको रूपमा पनि लिन्छौँ, अवतारका रूपमा पनि लिन्छौँ। याद गर्नुहोस् है, 21 जुन गणपतिहरू हुनुहुन्छ 21 शक्तिको रूपमा लिइन्छ। त्यो 21 गणपति भनेको गणपतिको आफ्नै शक्तिको रूपमा लिइन्छ। उहाँहरूको श्रीमती फेरि उपासना, सँगसँगै उहाँहरूको श्रीमतीको पनि उपासना हुन्छ, भनेको उहाँहरूको शक्तिको उपासना हुन्छ। श्रीमती भनेपछि शक्ति भनेर भन्न खोजे त्यहाँ। मूल रूप महागणपति हुनुहुन्छ, मूल रूप महागणपतिको पनि 21 रूप त्यहाँ देखिन्छ। 21 रूपमा पनि 8 अवतार देखिन्छ। अब तन्त्रमा त्यही 8 अवतार जुन अवतार भन्ने हो, लम्बोदर, विकट, गजानन, महोदर, होइन त, विघ्नराज, यी 8 जुन नामहरू छन् अथवा अष्ट अवतार भनिन्छ गणेशको। अष्ट अवतार हजुरले हेर्नु भने गणेशको यन्त्रमा हजुरले पूजा गरेको देखिन्छ। 8 शक्तिको रूपमा, गणेशकै शक्तिको रूपमा पूजा गरेको देखिन्छ। 8 शक्तिसहित उहाँहरूको तद्दत श्रीमतीको पनि त्यहाँ शक्ति, उहाँको पनि शक्तिको रूपमा त्यहाँ पूजा भएको देखिन्छ। यो चाहिँ तन्त्र उपासना हो, यो तन्त्रको मार्गबाट मैले भनिरहेको छु। अब मैले गणपति भनेको द्वार शक्तिको रूपमा पनि हुनुहुन्छ, आवरण शक्तिको रूपमा पनि हुनुहुन्छ, र अर्को मूल शक्तिको रूपमा पनि हुनुहुन्छ। मूल शक्ति भनेको ब्रह्म शक्ति, द्वार शक्ति जहिले पनि द्वार शक्ति पनि मूल शक्तिको आवरण शक्ति मात्रै हो। आवरण शक्ति पनि अथवा चाहिँ जुन हामी आवरण शक्ति भन्छौँ, जुन अष्टदलमा हामीले पूजाआजा गर्दछौँ, त्यहाँ पनि विनायकको पूजा हुन्छ। तर ती विनायक मूल शक्तिका, मूल शक्ति भनेको ब्रह्म शक्तिका अधीनस्थ शक्ति हुनुहुन्छ तन्त्रको भाषाबाट भन्दा। त्यही भएर गणेशलाई द्वार गणेशको रूपमा पूजा गरिएको छ कि विनायकको रूपमा पूजा गरिएको छ कि अर्को मूल गणेशको रूपमा महागणपतिको रूपमा उपासना गरेको छ। त्यही भएर महागणपति र गणपति छुट्टी हो, महागणपति मूल गणपति हो, जहाँ गएर दीक्षाक्रम टुङ्गिन्छ। तन्त्रको भाषा भनिरहेको छु है मैले, जोसँग पञ्चकृत्य गर्ने सामर्थ्य छ उहाँलाई महागणपति भनिन्छ, उहाँ ब्रह्म हो। सम्पूर्ण स्वर्गमा विचरण गरेका, हिजो मैले भाषा बोलेको थिएँ नि, सम्पूर्ण स्वर्ग, स्वर्ग भनेको लोकलोकान्तर, जतिवटा पनि लोकलोकान्तर छ, चाहे सत्यलोक होस् चाहे त्यो पाताल लोक होस्, यी लोकहरूमा जुन विचरण गर्ने जे जति शक्तिहरू छन्, आत्माहरू छन्, ती आत्माको पनि आश्रय स्वामी यदि कोही हुनुहुन्छ भने ती भनेको गणेश हुनु भनेर भने हो नि, भनेको गणेशभित्रै सम्पूर्ण देवी देवताहरू छन्। यसर्थ मैले हजुरहरूलाई स्पष्ट रूपमा के बुझाउनु खोजेको भने गणपति आफैमा ब्रह्मस्वरूप हुनुहुन्छ, र गणपति कसैले कसैले के गर्नुहुन्छ भने गणपति भनेको केवल अगाडि हामीले त्यो कर्मकाण्ड गर्दाखेरि म त गणेशको यसो पूजा गर्छौँ, तर हाम्रो मूल अभिष्ट चाहिँ को हुन्छ, लक्ष्मीनारायण सत्यनारायणको पूजा गर्दाखेरि हजुरले याद गर्नुभयो नि, हामीले सत्यनारायण चाहिँ मूल देवता, त्यो पनि तन्त्रै त हो नि मूल देवता, किन त्यहाँ यन्त्र बनाइएको छ, हेर्नुहोस् त कलशमा यन्त्र बनाइन्छ, त्यहाँ माथि चाहिँ नि एकजना केवल सत्यनारायणको मात्रै पूजा हुन्छ र उहाँको सम्पूर्ण आवरण शक्तिको पूजा भइरहेछ। त्यो आवरण शक्तिको पूजा गर्दा गणेशको छेउमा यसो थापना गरिदिने, उहाँ चाहिँ सहायक देवताको रूपमा, उहाँ सहायक देवताको रूपमा हुनुभयो, तर गणपति आफैमा महागणपति चाहिँ मूल गणपति हो, ब्रह्मस्वरूप गणपति हो। तर ब्रह्मस्वरूप गणपतिका उपासकहरू पनि भेट्नुहुन्छ, तर मैले चाहिँ जीवनमा धेरै कम देखेको छु त्यस्ता उपासकहरू। आज नै श्रोता, म यहाँहरूलाई भजनको श्रृङ्खलामा जोड्न चाहन्छु। भजन पश्चात पुनः म यहाँहरूलाई महागणपतिको तन्त्र विषयक चर्चामा हजुरहरूलाई म उन्मुख गराउनेछु।

कौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2 बजेदेखि 2:30 सम्म भजन श्रवण, 2:30 देखि 3 बजेसम्म जप ध्यान, 3 बजेदेखि 3:30 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30 देखि 4 बजेसम्म भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1 सम्पर्क नम्बर 01-4376143, 01-4376143, 98511-0293, 98511-0293।

0: हजारमा बिस वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: डिस होम, खुसीको कनेक्सन।
2: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11:00 सम्म भजन श्रवण, 11:00 देखि 11:30 सम्म ध्यान साधना, 11:30 देखि 12:00 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12:00 देखि 12:30 सम्म भजन गायन। थप जानकारीका लागि 01437614 3 01437614 3 ओम आश्रम बुढानीलकण्ठ 1।
3: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
4: सुमिरन एफएम
3: 100.9 MHz।
5: आदरणीय श्रोता, यहाँहरू अहिले सुमिरेन एफएम 100.9 MHz सुनिरहनु भएको छ। म आज महागणपतिको आगमको परिप्रेक्ष्यबाट म हजुरहरूलाई महागणपतिको महत्त्वको चर्चा गरिरहेको छु। हिजो एउटा प्रसङ्ग आएको थियो, गणपतिको उपासना नगर्नाले बुद्धि भ्रमित भएर दक्ष प्रजापतिले के गर्नु पर्यो, भगवान् शिवको चाहिँ निन्दा गर्नु पर्यो, सतीदेवीले समाधि लिनु पर्यो र उहाँको चाहिँ नि गला काटिएको अथवा होइन अनि पछि बोकाको टाउको हालिएको भनेर भनिएको छ। त्यस्तोसम्मको हुनु पऱ्यो भनेपछि बिना गणपतिको आह्वान, बिना गणपतिको उपासना, बिना गणपतिको चाहिँ आज्ञा कुनै पनि धार्मिक कार्य पनि के हुँदैन, सफल हुँदैन। निष्फल त हुन्छ हुन्छ, यदि राम्रै छ प्रयोजन भने तापनि, उद्देश्य राम्रै छ भने तापनि, यदि महागणपतिले आह्वान गरिएको छैन भने त्यसले के दिन्छ, त्यसले दिने फल भनेको गलत फल दिन्छ। यसर्थ आजसम्म पनि वैदिक होस् वा तान्त्रिक होस्, हेर्नुहोस् त वैदिकै होस्, किन नहुनु, वैदिकै। घरमा कुनै तपाईँ चरु हवन गर्ने भनेर हुन्छ, लक्ष्मीनारायणको हवन गर्ने भन्नुहुन्छ, सत्यनारायणको पूजा गर्ने भन्नु, जहाँ जे गर्ने भन्नुहुन्छ त्यहाँ सबैमा सबैमा जेमा गरे पनि त हजुरले के गर्नुहुन्छ। तपाईँले घरमा दिनहुँ पूजा गरिरहनु भएको छ भने पनि एक गणेशको यसो मूर्ति ल्याएर हजुरले राख्नुभएकै होला, किनभने सुरुवात गर्ने भनेर भन्छ नि, सुरुवात, सुरु, आरम्भ जुन छ नि, त्यो आरम्भ भनेको के हो। अहिले हेर्नु त हरेक कुराको आरम्भ त्यस्तै छ, उता वेदव्यासलाई चाहिँ नि त्यत्रो पुराण आदि लेख्नु पर्यो होइन, त्यत्रो चाहिँ नि पुराण आदि लेख्नुको निम्ति सबभन्दा पहिला प्रेरणा दिने काम कसले गर्नुभएको छ। मैले हिजो भने नि प्रेरक भन्ने शब्दको अर्थ के हो भन्दा गणेश हो भनेर भने, प्रेरक भनेको ब्रह्म, ब्रह्मलाई प्रेरकको रूपमा व्याख्या गरेको छ सुविता सरले। त्यो प्रेरक भनेको स्वयं महागणपति होइन, महागणपतिले प्रेरणा दिइसकेपछि बल्ल वेदव्यासले के गर्न थाल्नु भएको छ, 18 पुराणहरू लेख्नुभएको, स्वयं वेदव्यासले भन्नुभएको छ त्यहाँ आफ्नै होइन, आफैले लेख्नुभएको ग्रन्थहरूमा भन्नुभएको छ। बिना गणपतिको कृपा त, महागणपतिको कृपा त केही पनि सुरु हुँदैन, न सुरु हुन्छ न अन्त्य हुन्छ होइन, न त्यसले फल दिन्छ। त्यसले सबै कुराको मूल भनेकै महागणपति, यो भाषा बनाएको होइन, यो हो। यसर्थ हाम्रो परम्परामा त्यसलाई हामीले अन्तर्निहित रूपमा स्वीकारेर गरिरहेका छौँ। हामीले गर्छौँ त, गणेशको पूजा गर्दैनौँ, दियो कलश गणेश पूजा गर्ने भन्छौँ नि। महागणपतिको आम्नायगत विभिन्न मन्त्रहरू छन् भनेर भनिएको छ, आम्नायगत विभिन्न स्वरूपहरू छन्, त्यो मध्ये महागणपति मूल महागणपतिको स्वरूप हामीले हेऱ्यौँ भने, म पहिला मन्त्रको अर्थमा जान्छु, त्यो मन्त्र भन्दिनँ, मन्त्रको अर्थमा जान्छु, के भनेको छ भने महागणपतिको मन्त्र भनेको जीवन मुक्तिको लागि भनेर भनिएको छ। महागणपतिको मन्त्र शारदा तिलक तन्त्रको म उक्ति भन्दैछु, उहाँको मन्त्रको प्रयोजन जीवन मुक्तिको लागि, जीवनमै रहेर यही जीवनमा मुक्त हुन्छ महागणपतिका उपासकहरू, यही जीवनमा मुक्त हुन्छन् उनीहरू, पनि लोकलोकान्तरमा घुम्नु पर्दैन भन्न खोजेका थियो। लोकलोकान्तरमा जाउँला त्यहाँ पनि उपासना गर्दै गर्दै म होइन, यही जन्ममा, यही धरतीमा, यही समयमा उनीहरू उपासना गरेर चाहिँ के हुन्छन्, मुक्त हुन्छन्। यसर्थ त्यो मन्त्रको सामर्थ्य के छ, त्यसले जीवन मुक्त गराइदिन्छ। चान्चुन विषय छ महागणपतिको मन्त्र, चैतन्य मन्त्र, जीवन मुक्तिको निमित्त गरिन्छ, शारदा तिलक तन्त्रको उक्ति हो। कमैमा भनिएकोला जीवन मुक्ति दिन सक्छ भनेर, कुनै मन्त्रले जीवन मुक्ति दिन सक्छ भनेर तन्त्रशास्त्र हजुरले पल्टाउनु भयो भने, मन्त्रको क्षमता हेर्नुभयो भने, कमै मन्त्रले भन्छ होला त्यसरी जीवन मुक्त गर्छ भनेर। त्यही भएर महागणपतिको साधकहरू जीवन मुक्त हुन्छन्, यसै जन्ममा मुक्त हुन्छन्, जीवन हुँदा हुँदै पनि मुक्त हुन्छन्। त्यति मात्रै होइन, भुक्ति मुक्ति पनि सहजै प्राप्त हुन्छन्, कोरा सिद्धान्तमा होइन, व्यवहारमा, जीवनको व्यवहारमा भुक्ति र मुक्ति दुवै प्राप्त गरेका छन्, भुक्ति र मुक्ति दुवै प्राप्त गरेका छन्, सामान्य विषय होइन। र मैले भने सम्पूर्ण आमनायमा पनि होइन, सम्पूर्ण आमनायमा गणपतिको उपासना हुन्छ, तत्तत् विद्याको तत्तत् चाहिँ नि गणपतिको उपासना भएको हुन्छ, गणपति तत्तत् दस महाविद्यामा दसैँवटा गणपति हुनुभएको पनि देखिन्छ, दसैँवटा गणपति हुनुभएको पनि देखिन्छ। याद गर्नुहोस्, विद्या जुन आमनायको प्रयोग गरिएको छ, गणपति अनिवार्य रूपमा उपासना भएको हुनुपर्छ तन्त्रमा। जुन आमनायको विद्या ग्रहण गरिएको छ, सोही आमनायको गणपतिको उपासना पनि अनिवार्य रूपमा गर्नुपर्ने हुन्छ। गणपतिको साधना बेगर कुनै पनि विद्या फलीभूत हुन सक्दैन। हजुरहरूले तन्त्रमा हेर्नुभयो भने पनि सँगै उपासना भएको हुन्छ, चारवटा तत्त्वको उपासना भएको हुन्छ, गणेशको, भैरवको, शिवको, शक्तिको। गणेश, भैरव, शिव र शक्ति यी चारवटाको सँगै उपासना भएको हुनुपर्छ। यदि भएको छैन भने तन्त्र उपासना भइरहेको छैन। यसर्थ मैले त्रिपुरा सुन्दरी साधना गरिरहेको छु भने त्रिपुरा सुन्दरीकै शिव, त्रिपुरा सुन्दरीकै भैरव, त्रिपुरा सुन्दरीकै गणेशको पनि उपासना हुन्छ, हुनुपर्छ। यदि हुँदैन र भएको छैन भने तन्त्र उपासना भइरहेको छैन, भक्ति मात्रै भइरहेको छ भन्ने देखिन्छ। अब दस महाविद्यासँग रहनुभएका गणेश को हुन् भन्ने पनि जिज्ञासा लाग्ला। म हजुरहरूलाई भनौँ, कालीको हेरम्ब गणेश, त्यही भएर हेरम्ब भन्ने शब्द स्वयं महागणपतिकै, तारा उच्छिष्ट गणपति, त्रिपुरा सुन्दरीका महागणपति, भुवनेश्वरीका पुष्टि गणपति, भैरवीका शारदा गणपति, छिन्नमस्ताका दुर्मुख गणपति, धुमावतीका धुम्र गणपति, बगलामुखीका हरिद्रा गणपति, मातङ्गीका नृत्य गणपति र कमलाका श्री गणपति। त्यही भएर हजुरले याद गर्नुभएको छ मृदङ्ग लिएर नाचिरहनु भएको गणेश, त्यो त्यत्तिकै आएको होइन कि, त्यो स्वरूप त्यो मातङ्गी विद्याका गणपति हुनुहुन्छ। धुम्र गणपति धुवा जस्ता हुन्छ नि गणपति, यो बारेमा त मुद्गल पुराणले यति महत्त्वपूर्ण चर्चा गरेको छ, हजुरले हेर्न सक्नुहुन्छ। धुम्र गणपति धुवाँ रूप गणपति, त्यो धुवाँको मुस्लो जस्तोको गणपतिको आकार धुवाँको जस्तो भयो भने धुम्र गणपति हुनुभयो। हरिद्रा गणपति पहेँला गणपति, हरिद्रा भनेको पहेँलो, सामान्यतया बेसार भन्ने हो नि हामी होइन। बगलामुखीको रङ के हो भन्दाखेरि मनपर्ने रङ भनेको पहेँलो होइन, पहेँलो। त्यो बगलामुखीको विषयमा चर्चा आएको थियो, पहेँलो र बगलामुखीको सम्बन्ध अन्तर्निहित सम्बन्ध छ। हरिद्रा गणपति, त्यसपछि त्रिपुरा सुन्दरीका महागणपति, ताराका उच्छिष्ट गणपति, कालीका हेरम्ब गणपति, भुवनेश्वरीका पुष्टि गणपति। यसरी हामीले हेऱ्यौँ भने दसैँ महाविद्यासँग दसवटा गणपतिको सम्बन्ध भएको देखिन्छ। दसैँ महाविद्या मात्रै होइन, जति जति ब्रह्मशक्तिहरू हुनुहुन्छ, हजुरले हेर्न सक्नुहुन्छ। जस्तो हजुरले कामाख्या मन्दिर जानुभएको छ भने कामाख्या मन्दिरभन्दा बाहिर पनि गणपति हुनुहुन्छ, कामाख्या मन्दिरभन्दा बाहिर गणपति हुनुहुन्छ, उहाँ भनेको सिद्ध गणपति होइन, जसलाई उल्कामुख गणपति पनि भनिन्छ। कतिले नामै थाहा छैन उल्कामुख गणपति। आफ्नो विद्याका आफ्नो गणपति हुनुहुन्छ, त्यहाँ तत्तत् उपासना हुनुपर्छ। आफ्नो आमनायका गणपति हुनुहुन्छ, पूर्वामनायको एउटा गणपति धुमावती विद्या नै गरिएको छ पूर्वामनायमा भने पूर्वामनायको आफ्नो गणपतिको उपासना हुनुपर्छ। दक्षिणामनात्मक धुमावतीमा यदि दीक्षाक्रम उक्लिएको छ भने दक्षिणामनात्मकमै गणपतिको उपासना हुनुपर्दछ। दक्षिणामनायबाट पश्चिमामनायमा उक्लिएको छ भने पश्चिमामनाय गणपतिको उपासना हुनुपर्दछ, पश्चिमामनायबाट उत्तरामनाय। यसरी नै जुन जुन आमनायको जुन जुन विद्या ग्रहण गरिएको छ, जुन जुन मन्त्र ग्रहण गरिएको छ, विद्याक्रमबाटै जाँदाखेरि पूर्वमा भुवनेश्वरी गरिएला, दक्षिणमा दक्षिणकाली गरिएला, पश्चिममा कुब्जिका काली गरिएला, उत्तरमा सिद्धिकोराली गरिएला र ऊर्ध्वमा चाहिँ नि मातृपुरा सुन्दरी गरिएला, जे गरिएला तत्तत् विद्याको तत्तत् आमनायगत गणपतिको पनि उपासना हुनुपर्दछ। गणेश छोडेर उपासना गरिन्छ भने निष्फल होइन, दक्ष प्रजापतिको जस्तो गुरु आज्ञा बेगरको उपासना के हुन्छ, घाँटी काटिने बाहेक अरू के पनि हुँदैन। तन्त्र दुई धारको तरवार हो। यसर्थ हामीले हेऱ्यौँ त्यहाँ भन्दाखेरि पनि विभिन्न प्रकारका गणपतिको बारेमा हामीले हेर्न सक्छौँ, गणपतिकै उल्लेख भएको देख्न सक्छौँ, गणपतिको स्वरूप पनि फरक फरक भएको हामीले हेर्न सक्छौँ। आज नै स्वतः यो विषयमा फेरि पनि म चर्चा गर्नेछु। अहिलेको लागि फेरि पनि यहाँहरूलाई भजनको श्रृङ्खलामा जोड्न चाहन्छु, स्विकार्नुहोस् यो भजन।

कौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2 बजेदेखि 2:30 सम्म भजन श्रवण, 2:30 देखि 3 बजेसम्म जप ध्यान, 3 बजेदेखि 3:30 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30 देखि 4 बजेसम्म भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1, सम्पर्क नम्बर 01-4376143, 01-4376143, 98511-0293, 98511-0293।

0: 3000मा 20 वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत 1 महिनादेखि 1 वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: डिश होम, खुसीको कनेक्सन।
2: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11 सम्म भजन श्रवण, 11 देखि 11:30 सम्म ध्यान साधना, 11:30 देखि 12 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12 देखि 12:30 सम्म भजन गायन। थप जानकारीका लागि 01437614143 01437614143 ओम आश्रम बुढानीलकण्ठ 1।
3: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
4: सुविरण एफएम
3: 100.9 MHz।
5: आदरणीय श्रोता, यहाँहरू अहिले सुमिरन एफएम 100.9 MHz सुनिरहनु भएको छ। म मा गणपति विशेष चर्चामा छु। मैले विनायकको अर्थ दिएँ, जसको कोही नायक छैन, जो आफैमा स्वयं स्वतन्त्र छ भन्ने अर्थमा पनि मैले हिजो लिएँ। अब म एउटा तथ्यतिर हजुरहरूलाई अग्रसर गराउन चाहन्छु। म मुद्गल पुराणकै सहायता लिन चाहन्छु। मुद्गल पुराणको आधारमा जुन नामहरू आएको छ, होइन, लम्बोदर हुन त त्यो असुरहरूलाई नाश गर्नलाई भनिएको छ, जस्तो मुहलाई मुहासुरलाई नाश गर्नको निमित्त, होइन, मदासुरलाई नाश गर्नको निमित्त, लोभासुरलाई नाश गर्नको निमित्त, क्रोधासुरलाई नाश गर्नको निमित्त गरेर अष्ट पास जति हामीले भनिरहेको छौँ, जस्तो विघ्नराजले अभिमानासुरलाई नाश गर्नुभएको छ, ममतासुरलाई विकट गणपतिले नाश गर्नुभएको छ, कामासुरलाई लम्बोदरले गर्नुभएको छ, क्रोधासुरलाई गजाननले गर्नुभएको छ, लोभासुरलाई महोदरले गर्नुभएको छ, वक्रतुण्डले मदासुरलाई गर्नुभएको छ। यसरी हेरिरहँदाखेरि चाहिँ 8 अवतार, 8 गणेशका अवतारहरूबाट 8 असुरहरूको नाश भएको हामीले देखेका छौँ। यो विषय आइरहँदाखेरि एउटा विषय मुद्गल पुराणले के पनि भन्दछ भने, त्यत्तिकै त्यो अवतार ग्रहण गरिएको छैन भनेर पनि त्यहाँ त्यसको पृष्ठभूमि भनिएको छ। कुन बेला कुन ऋषिहरूले के प्रयोजनको निमित्त गणपतिलाई प्रादुर्भाव गर्नुभएको थियो, त्यो महत्त्वपूर्ण विषय। प्रयोजन विशेषमा उहाँको अवतार

संस्कार ग्रहण भएको कारणले गर्दा उहाँलाई त्यो नाम दिएको, यो बुझ्नुपर्छ है। अब त्यो मध्ये एउटा महत्त्वपूर्ण विषयमा म जान्छु, त्यो महत्त्वपूर्ण विषय मैले राख्नुपर्ने हुन्छ। त्यो भनेको के भन्दाखेरि, उहाँको नाम गजानन भनेर त्यहाँ गजाननको शब्दको अर्थ चाहिँ अलिकति महत्त्वपूर्ण तरिकाले लिएको छ। मैले गजानन भन्ने शब्दलाई चाहिँ, उहाँको त्यो नामलाई चाहिँ मैले प्रमुख ल्याएँ, किन मैले मानेको मुद्गल पुराणको आधारमा मैले लिइरहेको छु। किन हात्तीको मुख राखिएको प्रश्न त्यो आउँछ नि, सम्पूर्ण देवी देवताहरूको सब चाहिँ मान्छेको अनुहार भएको देखिन्छ, तर जब महागणपतिको विषयमा कुरा आउँछ, त्यहाँ महागणपतिको जब विषयको कुरा आउँछ, त्यो महागणपतिको विषयमा चाहिँ किन त्यस्तो हात्तीको मुख राखिएको होला, किन एकदन्त राखिएको होला, प्रश्न हजुर अहिले कहिले याद गर्नुभएको छ, किन त्यहाँ एकदन्त राखिएको होला, त्यहाँ किन महोदर भनिएको होला, उहाँलाई किन लम्बोदर भनिएको होला, यो शब्दको अर्थ किन एकदन्त भनिएको, हरेकको आफ्नो अर्थ छ, यत्तिकै भनिएको होइन। अब यसमा म केही शब्दहरूमा चाहिँ म केन्द्रित रहनेछु। सबभन्दा पहिला म जाउँ किन गजानन भनिएको होला भनेर याद गर्नुहोस्। ब्रह्मले प्रतिपादन गर्न खोजेको विषय चाहिँ परमात्मा निराकार हुनुहुन्छ, निर्गुण हुनुहुन्छ भनेर व्याख्या गरिन्छ, तर गणपतिको व्याख्या गरिरहँदाखेरि गणपतिकै व्याख्यामा के छ भने, सगुण र निर्गुण ब्रह्मको बारेमा वेदमा जब गणेशको कुरा आउँछ तब निर्गुण ब्रह्म सगुण ब्रह्मको चर्चा हुन्छ। त्यो गजाननको अर्थ के हो, गजानन भनेको जुन मुख छ उहाँको मुख चाहिँ हात्तीको भनेर भनिरहँदाखेरि त्यसले के बुझाउन खोजेको भने, हात्तीको मुखले ब्रह्म निर्गुण छ भन्ने बुझाउन खोजेको भनेको छ मुद्गल पुराणले। र शरीर मानवको छ भन्नुको मतलब त्यो सगुण ब्रह्म बुझ्छ, त्यही भएर सगुण र निर्गुण दुवै महागणपतिका रूप हुन् भनेर भन्न खोजेको। जहाँ गणपतिलाई बुझिन्छ त्यहाँ सगुण र निर्गुण, निराकार र साकार भन्ने यस्ता जुन यो भाष्य छन्, यो भाष्य चाहिँ कुनै तुक रहँदैन भन्न खोजेको। उपासना छैन, भगवान् निराकार र साकारमा धेरै झगडा परेको, धेरै चाहिँ नि त्यो चाहिँ हुन्छ नि, गलत पनि भन्दिनँ है, फेरि यसरी त म त्यस्तो त्यो अहङ्कार पनि राख्दिनँ कि यो गलत हो भनेर मैले हुन्छ नि, म को नै हो र त्यो सही र गलत भनेर भन्नलाई। तर मलाई चाहिँ के लाग्छ भने, उपासना बेगरको साकार र उपासना बेगरको निराकारको त्यो जुन हुन्छ नि के अर्थ, नेपालमा बसेर अस्ट्रेलियाको सिडनीको बारेमा चर्चा गरेर के गर्ने, गर्ने के अर्थ छ त्यसको चर्चाले, मैले भने बुझ्नुभयो नि, उपासना छैन भने त्यो निराकार होस् कि साकार के अर्थ, त्यो साकार भयो नि के निराकार भयो नि के, उपासना छ भने आफूलाई जुन मार्गमा गुरुले प्रवेश गराउनु भएको छ त्यही सत्य हो, किन दुइटै रूप परमात्माको, साकार गर्ने कि निराकार गर्ने, यो परमात्माको टेन्सनको कुरो हो क्या, के हुन्छ साकारमा रहन्जेलसम्म त ब्रह्म जस्तो मायामा अझै त मुक्त, ओहो मुक्त भए भइन ला भगवान् त, अब मैले त यो साकार पाएको छु, यो त निराकारमा पनि पुग्नुपर्छ, कसरी पुग्ने होला, अब टेन्सन भइरहेको साकारमा चाहिँ नि प्रेम छैन, भक्ति छैन, अब गएर निराकारको टेन्सन भइरहेछ, भक्ति खण्डित भएन। स्वप्राप्य परमात्मा, आकारिक रूपमा प्राप्त भइरहनु भएको परमात्मा, अब कसैले ज्ञान हालिदियो कि निराकारमा मात्रै मुक्ति सम्भव छ भनेर, त्यो जतिको मूर्खै के होला। त्यही भएर यो यो यो जुन छ नि, यसलाई हामी के भन्छौँ भने, दार्शनिक पृष्ठभूमिमा भनिरहँदाखेरि चाहिँ के भन्छौँ भने, एउटा भाषा छ होइन, इङ्ग्लिसमा यो भाषा बोलिन्छ, फिलोसोफिकल फ्यालेसी भन्छ कि यसलाई, बुझ्नुहुन्छ नि, बेकारको तर्कमा जानि नै होइन, तर्कमा जानि नै होइन, किन दुवै महागणपति हो, उहाँको हात्तीको मुख पनि छ, मान्छेको शरीर पनि छ, उहाँ निर्गुण ब्रह्म पनि हो, उहाँ सगुण ब्रह्म पनि हो, उहाँले सम्पूर्ण जीव जगतलाई कहाँ धारण गर्नुभएको छ, आफूमा धारण गर्नुभएको छ, आफ्नो पेटमा धारण गर्नुभएको छ, जसरी आमाले बच्चा आफ्नो बच्चालाई कहाँ धारण गर्नुहुन्छ, पेटमा धारण गर्नुहुन्छ, त्यस्तै तरिकाले भगवान्ले महागणपतिले के गर्नुभएको छ, सम्पूर्ण जीव जगतलाई के गर्नुभएको छ, आफ्नो पेटमा धारण गर्नुभयो, त्यही भएर उहाँ के हो, लम्बोदर हो, उहाँ विघ्न विनाशक हो, किन उहाँले विघ्न हरण गर्नुहुन्छ, उहाँले विघ्न हरण गर्नुहुन्छ नि त, एको ब्रह्म द्वितीय नास्ति, यसर्थ उहाँ एकदन्त हो, एको ब्रह्म द्वितीय नास्ति, उहाँ भुक्ति मुक्ति दुवै प्रदान गर्नुहुन्छ, यसर्थ उहाँको श्रीमतीहरू को हुन्, रिद्धि र सिद्धि, अर्थात् बुद्धि र सिद्धि। हामीले के गर्नुपर्छ भने, त्यसको जुन आशय छ त्यो आशयमा जानुपर्ने हुन्छ। अब यहाँ बुझाउन खोजेको जुन निर्गुण र सगुणको जुन एक प्रकारको जुन दार्शनिक पृष्ठभूमि यदि आएको छ भने, त्यो स्वयं गणपतिको आकारबाट, मन्त्रगत आकारबाट आएको, मन्त्रगत आकारबाट आएको,
आकार त्यत्तिकै बन्दैन। मन्त्रशास्त्रको बारेमा मैले श्रृङ्खला चलाइसकेको छु, हजुरहरूले त्यो श्रृङ्खलाबाट पक्कै पनि बुझ्नुभएको छ। मन्त्रको आफ्नो स्वाद छ, आफ्नो रूप छ, आफ्नो अलङ्कार छ, त्यसको आफ्नो गुण छ, त्यसको आफ्नो आकार छ। यसर्थ मन्त्रले त्यो आकार लिँदा जुन महागणपतिको बीज मन्त्र छ, त्यो मन्त्रको आकार महागणपतिको जुन मैले हजुरहरूलाई भने भनिरहँदाखेरि जुन अष्ट बिम्साक्षरी जुन मन्त्र छ, त्यो मन्त्रको आकार महागणपतिको आकार बन्दछ। जुन आकार बन्दछ त्यो आकार के हो? ब्रह्म होइन, ब्रह्मको आकार ब्रह्मभन्दा भिन्न हुन्छ। मन्त्रशास्त्र त पढिसक्यौँ त हामीले, अथवा मैले श्रृङ्खला चलाइसकेँ त बुझि पनि सक्नुभयो होला। तर मन्त्र जस्तो छ तत्त्व आकार त्यसले बनाउँदछ। त्यही भएर परारूप परमात्मा जब होइन स्थूल रूपमा भौतिक रूपमा जब आउनुहुन्छ भने त्यो मन्त्र उहाँले ग्रहण गर्नुहुन्छ। तर त्यो स्थूल भनेको चाहिँ हाम्रो जस्तो पञ्चभौतिक शरीरको स्थूलता होइन। स्थूल भनेको पञ्चभौतिक भन्ने बुझ्छौँ, गलत हो। परमात्मा आफ्नो दिव्य तत्त्वहरूको सहायताद्वारा आफूले आफैलाई आकार रूपमा परिणत गर्नुहुन्छ। तर त्यो आकार पाँच भौतिक नहुन सक्छ, यसो हुँदैन पनि भन्दिनँ। फेरि पञ्चतन्मात्रा पञ्च होइन महाभूत पञ्चतन्मा सबै परमात्माले सृष्टि गर्नुभयो भने त्यो सर्वशक्तिमान परमात्मालाई यहीँ भएको कुरा ग्रहण गर्नलाई के आपत्ति भयो र? के आपत्ति भयो र? आउनु पऱ्यो भने इच्छा लाग्यो भने पञ्चतत्व प्रयोग गरेर आउनुहुन्छ नि, के फरक पर्छ? आकार लिनुहुन्छ नि। तर परमात्मा सामान्यत अहिलेसम्म भइरहेका घटनाहरूमा जुन परमात्माको दर्शन भयो भनेर भनिन्छ नि, परमात्मा आफ्नो दिव्य तत्त्वहरूद्वारा आफूले आफैलाई आकार रूपमा ग्रहण गरेर भक्तको सामु के गर्नुभएको छ? प्राकट्य हुनुभएको छ। यसर्थ त त्यो भक्तले मात्र परमात्मालाई देख्दछ, अरूले देख्दैन। परमात्मा सबैले देख्दैन। तपाईँ याद गर्नुभएको छ, म एउटा घटना भन्छु। महाभारतमा जब कृष्णलाई बन्दी बनाउन लागिएको थियो, दुर्योधनले भन्थ्यो नि अब बन्दी त्यो दुध बनेर जानुभयो, पाँचवटा गाउँ मात्रै दिए त्यति भए नि पुग्छ, अब यो युद्ध रोकौँ भनेर जब शान्ति दुध बनेर जानुभएको थियो, त्यहाँ दुर्योधनलाई चाहिँ समात भनेर चाहिँ नि दुर्योधनले कृष्णलाई होइन समात नै लगायो। लगाइसकेपछि कृष्णले के गर्नुभएको थियो त्यहाँ बेला? आफ्नो चाहिँ नि दिव्य रूप ग्रहण गर्नुभएको थियो। त्यो दिव्य रूप ग्रहण गर्ने जम्मा तिनजना व्यक्ति मात्रै थिए त्यहाँ। को? त्यो तिनजनाले मात्रै त्यो दिव्य रूप देख्न पाएका थिए। को? भीष्म पितामह, द्रोणाचार्य र विदुर। अरूले त त्यो देखाउनु पाएका थिए, अरूले त त्यो देख्ने त्यो क्षमता हुनु परेन। परमात्माको दर्शन गर्नलाई परमात्मा देख्ने क्षमता हुनुपर्छ, यत्तिकै हुँदैन। त्यसको निम्ति पनि फेरि परमात्माकै कृपा चाहिन्छ। भागवत गीता हेर्नुहोस्, कृष्णलाई सबभन्दा पहिला विराट स्वरूपको दर्शन दिनेलाई के भन्नुभएको छ? तिमीले यो आँखाले मलाई देख्न सक्दैनौ, त्यही भएर म तिमीलाई यो दिव्य चक्षु दिन्छु पहिला भनेर पहिला दिव्य चक्षु दिनुभएको छ। अनि बल्ल भगवान् श्रीकृष्णले आफ्नो विराट स्वरूप देखाउनु भएको छ। त्यही भएर देवतालाई जान्नको निमित्त देवताको आँखा हुनुपर्छ, यत्तिकै आउँदैन त। अनि त्यो आँखा पनि कसले दिने हो? परमात्माले दिने हो। तर महा गणपतिको दर्शन गर्नलाई महा गणपतिको कृपा हुनुपर्छ। बिना महा गणपतिको कृपा महा गणपतिको दर्शन हुन सक्दैन। महत्त्वका साथ यो विषयलाई हामीले मनन गर्नुपर्छ। जब उपासना परिपाक भएपछि परमात्माले उपासनाको फलरूप आफ्नो कृपा साधकमा बर्साउने हो। परमात्माको उपासना गरिरहँदा परमात्माको गुण आविर्भाव नहुने भन्ने नै होइन। जसले जस्तो विद्याको उपासना गरिरहेको छ, सोही विद्याका गुणहरू उसमा स्वभावत आविर्भाव हुन्छन् त्यसैलाई चमत्कार बुझ्छन् अरूले। तर त्यो उपासकको निमित्त थाहा हुन्छ कि त्यो परमात्माको आफ्नै लीला हो। ऊद्वारा परमात्मा आफूलाई के गर्दै हुनुहुन्छ? जगतमा अभिव्यक्त गर्दै हुनुहुन्छ भन्ने ज्ञान हुन्छ क्या ज्ञानीलाई चाहिँ। अज्ञानलाई त्यो चमत्कार हुन्छ, अरूलाई त्यो चमत्कार हुन्छ नि। तन्त्र त्यही भएर अहिले चमत्कारको विषय भएको छ नि। त्यो के होइन, त्यो चमत्कार हो र। त्यो ढुङ्गो उचाल्नलाई के गाह्रो छ त्यो सर्वशक्तिमानलाई, जसले सम्पूर्ण ब्रह्माण्डलाई चाहिँ झुन्ड्याएर राखिरहनु भएको छ, बिना केही छैन, यत्तिकै अड्याएर राखिरहनु भएको छ। जहाँ अब यहाँको ढुङ्गा यसो जोरको उचाल्नलाई केही छ यहाँ, तर यहाँ ढुङ्गा उचालिदिनु त भगवान्लाई होइन तपाईँलाई मान्न थाल्छ नि। जसले अनादिकालदेखि पृथ्वीलाई त्यो हावामा होइन त्यो चाहिँ ब्रह्माण्डमा झुन्ड्याएर राख्नु भएको छ अनि घुमाएर राखिरहनु भएको छ, त्यो सेन्ट्रिपिटल फोर्स त्यो सेन्ट्रिफ्युगल फोर्स सबै गरेर राख्नु भएको छ होइन, त्यो चमत्कार होइन, त्यसलाई चमत्कार मान्दैनन्। चमत्कार चाहिँ के चमत्कार भयो? यहाँबाट अलिकति ढुङ्गा उचालिदिनुहोस् त चमत्कार भइहाल्छ, चमत्कार भइहाल्छ। अब तपाईँ हो भगवान् छोडेर तपाईँबाट आउँछन् मान्छे, अहिले भएकै त्यही त नि। भगवान् छोडेर मान्छे आउने चमत्कारमा आउने हो, चमत्कारतिर भइसक्यो। तर त्यो चमत्कार भनेको त उसको प्रकटीकरण हो नि त, त्यो शक्तिको प्रकटीकरण हो क्या। त्यो शक्ति कति शक्ति छन्, शक्ति छ नि, कति लोकमा शक्ति छन्, ककलले गर्छन् त्यो चमत्कार।
चमत्कारै होइन, त्यो शक्तिको केवल प्रकटीकरण मात्रै हो। अब त्यसलाई कसरी रूपमा लिने, ठुलो बुझ्न थाल्यो भने सबैभन्दा ठुलो चमत्कार मेरो जीवनमा मैले बुझ्ने भनेको चाहिँ सबैभन्दा ठुलो चमत्कार भनेको आमाको दर्शन, मा गणपतिको दर्शन। जब मा गणपतिले मेरो दिव्य चक्षु खोलिदिनुहुन्छ अनि त्यो दिव्य चक्षु जब मा गणपति मेरा इष्टदेव मा गणपतिको मैले दर्शन गर्छु भने त्यो जतिको ठुलो चमत्कार संसारमा कुनै पनि छैन। त्यो चमत्कारतिर चाहिँ लाग्ने हो, अरू सब चमत्कार फिक्का हुन्। गौतम बुद्धका तिन मोहरका सिद्धि हुन्। त्यस्तो सिद्धिमा जानु भनेको हुन्छ, त्यो भनिन्छ सिद्धि, रुद्र सिद्धिको बारेमा मुद्गल पुराणमा भनिएको छ। जो सिद्धितिर जान्छ बुद्धिद्वारा, त्यो सिद्धिमा अड्किने चाहिँ व्यक्तिहरूलाई के गर्नुहुन्छ बुद्धिले के गर्नुहुन्छ भ्रमित गरिदिनुहुन्छ। जो सिद्धि पनि छोडेर सिद्धिपतिको ग्रहण गर्दछन् तिनीहरूसँग रिद्धि पनि हुन्छन् सिद्धि पनि हुन्छन्। तर मा गणपति भन्ने बित्तिकै त्यहाँ रिद्धि पनि छन् सिद्धि पनि छन्, किन उहाँको स्वामी हो नि त। तर स्वामी छोडेर सिद्धि मात्रै सपात थाल्यो भने बुद्धि के हुन्छ रिसाउँछन् भने, त्यो भाषा के भने सिद्धितिर नजाऊ तिमी भ्रमित हुन्छौ भन्न खोज्या हो नि त। यसको अन्तर्निहित विषय त्यो हो नि, जो सिद्धिमा लाग्छ त्यो सिद्धिन्छ। मैले फेरि पनि श्रद्धा योगी शिवानन्दको मैले राखेँ, जो सिद्धिमा लाग्छ ऊ सिद्धिन्छ। तर हेर साधक हो, हेर उपासक हो, सिद्धिमा नलाग, परमात्मालाई माग्नेतिर, परमात्मालाई माग, माग्न पनि जान, परमात्मालाई माग, परमात्माको दर्शन गर। गुरुको जुन वाक्यांश छ यो हरेक उपासकलाई यो कुराले छुनु पर्दछ, यो कुरा हुनुपर्दछ, बुद्धिमा ग्रहण भएको हुनुपर्दछ। यो विषय महत्त्वपूर्ण विषय हो, मा गणपतिको विषयमा हामीले एउटा महत्त्वपूर्ण चर्चा चलाएका छौँ। आज ऋषि तर्पणी अथवा ऋषि पञ्चमी, ऋषि पञ्चमीको पनि महत्त्व भन्नुपर्छ जस्तो लाग्छ मलाई। म थोरैमा ऋषि पञ्चमीको बारेमा भन्छु। ऋषि भनेपछि जसले मन्त्रको प्रादुर्भाव गर्नुभएको छ उहाँहरू मन्त्रद्रष्टा, सामान्य कुरो होइन। त्यो शक्तिको प्रादुर्भाव गर्न सक्ने सामर्थ्यवान त्यस्ता दिव्य पुरुषहरूलाई हामी ऋषि भन्छौँ। हामी त सबै ऋषिका वंशौँ। चार प्रकारको ऋणको कुरो गर्दछ कि, देव ऋण, गुरु ऋण, पितृ ऋण र ऋषि ऋण, यो चारवटा ऋण छन्। एउटा मान्छे जन्मेर आइसकेपछि, शरीर लिएर जन्मेर आइसकेपछि उसँग यो चारवटा ऋण अनिवार्य रूपमा हुन्छ, अनिवार्य रूपमा यो ऋण उसले तिर्नुपर्ने हुन्छ। त्यो तिर्नको निमित्त ऋषिहरूलाई जुन प्रकारको हाम्रो जुन ऋषिका वंशज हौ नि त, उहाँले हाम्रो आफ्नो कुलमा उहाँले हामीलाई चाहिँ नि राखेर हामीलाई जन्माउनु भएको हो नि त। हामीले शरीर, हाम्रो शरीरमा भएको रगतमा त उहाँ, त्यो त नाश हो नि त, ऋषिका नाश हो नि त, होइन? ऋषिहरूले हामीलाई त मेरो कुलमा आउन योग्य छस् भनेर आफ्नो कुलमा उहाँहरूले स्वीकार गर्नुभयो नि त। त्यो र उहाँको उपासना गर्नु हाम्रो धर्म हो, उहाँको पूजा गर्नु हाम्रो धर्म हो, उहाँको स्मरण गर्नु हाम्रो धर्म हो, र उहाँलाई तृप्त गर्नु हाम्रो धर्म हो, हाम्रो ऋण हो। त्यो ऋणबाट हामी मुक्त हुनुपर्छ। हामी ऋषिका कुल हौँ, वंश हौँ भन्ने सङ्केतको निमित्त पनि ऋषि पञ्चमी गरिन्छ, मनाइन्छ। एक दोस्रो कुरो, अब यो भनेको चाहिँ सामान्यतया महिलाहरूले होइन, अब त्यो रजस्वला हुँदाखेरि धार्मिक अनुष्ठानहरूमा अथवा कहीँ केही जानेर नजानेर विभिन्न पापहरू छुने ओर्ने होइन, त्यो भनेको पापको रूपमा ग्रहण गरिरहेको छ। र त्यस्तो भए हुँदाखेरि त्यसबाट मुक्तिको निमित्त चाहिँ ऋषि, यो ऋषि पञ्चमीमा चाहिँ जुन प्रकारको तर्पण गरिन्छ, जुन प्रकारको पूजा गरिन्छ, यो पूजाबाट चाहिँ उनीहरूको त्यो पापहरूबाट उनीहरू मुक्त हुन्छन् भन्ने होइन दृष्टिकोणबाट पनि आजको यो ऋषि पञ्चमीको पर्व मनाइने गरेको देखिन्छ। मैले बुझ्दा चाहिँ ऋषिका कुल हौँ हामी, ऋषिका वंश हौँ, होइन? उहाँप्रतिको ऋण छ, होइन? उहाँले हामीलाई सन्तानको रूपमा उहाँले ग्रहण गर्नुभएको छ, आफ्नो कुलको कुलदीपक बनोस् भन्ने हिसाबले उहाँले हामीलाई यस धरतीमा पठाउनु भएको छ। उहाँहरूप्रतिको ऋण भनेको उहाँहरूप्रति पनि हाम्रो दायित्व छ, कर्तव्य छ। हाम्रो भन्छौँ नि हामी पितृहरू, पितृ भनेको अब केवल तीन पुस्ते भनेर हामी सामान्यतया त तीन पुस्ते श्राद्ध गर्छौँ, होइन? तथापि पनि एउटा वंश परम्परा त आइरहेको छ नि त। त्यो वंश परम्पराभित्र रहनुभएका भनेको चाहिँ ऋषि, जो मन्त्रद्रष्टा ऋषिहरू हुनुहुन्छ, उहाँहरूको सम्मान गर्नु पनि, गुरुको पनि सम्मान गर्नु, आफ्नो पितृको पनि सम्मान गर्नु हो, र त्यो कुल शक्तिको पनि सम्मान गर्नु। त्यही भएर ऋषिको उपासना गर्दा गुरुको पनि उपासना हुन्छ, पितृको पनि उपासना हुन्छ, र देवताको पनि, कुलेश्वरी शक्तिको पनि उपासना हुन्छ। त्यही भएर ऋषि एक्लैको उपासना गरिरहँदा अरू ऋणहरूबाट पनि स्वत मुक्त हुन्छ भनेर पनि त्यहाँ व्याख्या भएको देखिन्छ। ऋषि तर्पणीको अथवा ऋषि पञ्चमीको यो महत्त्व यहाँहरूलाई राख्दै, छोटोमा राख्दै म यो कार्यक्रमबाट बिदा माग्ने अनुमति माग्छु। अलख निरञ्जन, अलख निरञ्जन, अलख निरञ्जन नादेश।

कौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2 बजेदेखि 2:30 सम्म भजन श्रवण, 2:30 देखि 3 बजेसम्म जप ध्यान, 3 बजेदेखि 3:30 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30 देखि 4 बजेसम्म भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1, सम्पर्क नम्बर 01-4376143, 01-4376143, 98511-0293, 98511-0293।

0: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौ। हरेक शनिबार बिहान 10:30 देखि 11:00 भजन श्रवण, 11:00 देखि 11:30 ध्यान साधना, 11:30 देखि 12:00 सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12:00 देखि 12:30 भजन गायन। थप जानकारीका लागि 01437614143 01437614143 ओम आश्रम बुढानीलकण्ठ 1
1: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
2: सुमिरन एफएम 100.9 मेगाहर्ज।

0: बुढा नीलकण्ठबाट तपाई सुन्दै हुनुहुन्छ
1: सुमिरन एफएम
0: 100.9 मेगाहर्ज।
2: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11:00 सम्म भजन श्रवण, 11:00 देखि 11:30 सम्म ध्यान साधना, 11:30 देखि 12:00 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12:00 देखि 12:30 सम्म भजन गायन। थप जानकारीका लागि 01437614 3 01437614 3 ओम आश्रम बुढानीलकण्ठ 1।

0: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11:00 भजन श्रवण, 11:00 देखि 11:30 ध्यान साधना, 11:30 देखि 12:00 सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12:00 देखि 12:30 भजन गायन। थप जानकारीका लागि 01437614143 01437614143 ओम आश्रम बुढानीलकण्ठ 1
1: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
2: सुमिरन एफएम
1: 100.9 मेगाहर्ज।

0: कौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2 बजेदेखि 2:30 भजन श्रवण, 2:30 देखि 3 बजेसम्म जप ध्यान, 3 बजेदेखि 3:30 सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30 देखि 4 बजेसम्म भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1 सम्पर्क नम्बर 01-4376143, 01-4376143, 98-5-11-0-22-93, 98-5-11-0-22-93।
1: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
2: सुमिरन एफएम 100.9 मेगा।

0: काली, तारा, धुमावती, भैरवी, छिन्नमस्ता, मातङ्गी, बगलामुखी, त्रिपुरा सुन्दरी, कमला, भुवनेश्वरी यी दसैँ महाविद्याहरूको एकै छानामुनि रहेको विशाल पूर्णकदको श्री विग्रहको दर्शन गर्ने सौभाग्य प्राप्त गर्न चाहनुहुन्छ वा तन्त्र मार्गबाट ब्रह्मोपासनामा उद्यत हुन चाहनुहुन्छ भने बुढानीलकण्ठ वडा नम्बर 1 अवस्थित 10 महाविद्या सिद्धपीठ यहाँहरूको लागि सदैव खुला छ। थप जानकारीका लागि 98 41 89 84 28 वा 01 4376 143 सम्पर्क गर्न सक्नुहुनेछ।
1: श्रीनाथादि गुरु त्रयम् गणपतिम् पीठ त्रयम् भैरवम् सिद्धौ गम्बटुकत्रयम् पदयुगम् दूतीक्रमम् मण्डलम् वीरान्द्वष्ट चतुष्क षष्टि नवकम् वीरावली पञ्चकम् श्रीमन् मालिनी मन्त्र राज सहितम् वन्दे गुरु मण्डलम्।
2: आदरणीय श्रोता, यहाँहरू अहिले सुमिरन एफएम 100.9 मेगाहर्ज सुनिरहनु भएको छ। म प्रस्तुता नारद भण्डारी यहाँहरू समक्ष अध्यात्म सुमिरन कार्यक्रम लिएर उपस्थित भइसकेको छु। आदरणीय श्रोता, म हजुरहरूलाई जानकारी गराउँ, हामी अहिले महाशिवरात्रिको पक्षमा छौँ। हिजोदेखि अर्थात् कृष्ण प्रतिपदादेखि आउँदो शिवरात्रिसम्म यो पक्ष जुन साधनाको निमित्त अत्यन्तै महत्त्वपूर्ण पक्ष, यो पक्षमा म आदिगुरु आदिनाथ शिवको चर्चा गरिरहेको छु। हामीले श्रावण शिवरात्रिमा पनि केही चर्चा त गरिसकेका छौँ, तर त्यो बेलामा हामीले मुख्यतया पशुपति पाशुपत दर्शनको बारेमा हामीले विशेष चर्चा गऱ्यौँ। अहिलेलाई भने हामी शैव सिद्धान्तमा, किनभने धेरै श्रोता वृन्दहरूले मलाई के अनुरोध गर्नुभएको थियो भने यो शिवरात्रिको पक्षमा चाहिँ अलिकति शैव सिद्धान्तको बारेमा अलिकति छलफल गरिदिनुहोस् न भन्ने मलाई अनुरोध भएको थियो। मलाई खुसी पनि छ हाम्रो कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रम मार्फतबाट हजुरहरूले पक्कै पनि मलाई आशा लागेको छ कि हजुरहरूले केही न केही अध्यात्मप्रति केही प्रकारको जागरूकता उत्प्रेरणा जागेको छ भन्ने मैले हजुरहरूको अनुरोधबाट, हजुरहरूको जुन जिज्ञासा छ हाम्रो कार्यक्रमप्रति, त्यसबाट मलाई त्यो अनुभूति भएको छ। सायद त्यो प्रेरणाको निमित्त पनि परमात्माले यहाँसम्म एफएम मार्फतबाट मलाई यो कार्यक्रम सञ्चालन गर्ने प्रेरणा दिनुभएको होला भन्ने मलाई लाग्दछ। हुन त म आफै, मलाई व्यक्तिगत रूपमा लाग्छ, म आफै अज्ञानमा छु। अज्ञानीले ज्ञान के बाँड्ला र? अज्ञान जसरी जुठो गिलास, गिलास जुठो छ, पानी जुठो छ भने त्यहाँ जति पानी भरे पनि त्यो जुठै हुन्छ। कहिलेकाहीँ त्यस्तो पनि अनुभूति हुन्छ। तथापि पनि एउटा सम्भागको रूपमा मैले यहाँ म नै गुरु हुँ, म नै हुँ भनेर मैले भनिरहेको अवस्था छैन। त्यो म भन्दा पनि भन्दिनँ, मैले बारम्बार भन्छु, मेरो काम, मलाई लागेको प्रेरणा भनेको कम्तीमा पनि सम्बन्धित ठाउँसम्म अध्यात्म जिज्ञासु हो भने, यदि आध्यात्मिक उन्नति प्राप्त गर्नु छ भने सम्बन्धित ठाउँसम्म त्यो अध्यात्मको, किनभने प्रारब्धमा छ, गुरु भेटिएको छैन भने त्यो प्रारब्धमा भएका व्यक्तिहरूलाई कम्तीमा गुरुसम्म सहज रूपमा, गुरु हुनुहुन्छ है भन्ने कुरा सहज रूपमा मैले चिनाइदिनको निमित्त जुन एउटा भूमिका, एउटा बीचको माध्यमको रूपमा म एउटा भूमिका निर्वाह गर्ने प्रयत्नमा छु। म फेरि पनि यहाँहरूलाई उद्घोष गर्न चाहन्छु, म 10 महाविद्या सिद्धपीठ मार्फतबाट यो कार्यक्रम प्रतिनिधिको रूपमा चलाइरहेको छु। हाँ, कति कुरा अध्ययनको क्रममा आइरहेका कुराहरूमा भनिरहँदाखेरि म मेरा कुराहरू पनि राखिरहेको छु, र यति भनिरहँदाखेरि मैले यो किन पृष्ठभूमि भनिरहेको छु भने, अध्यात्म गुरु शिष्य परम्परामा टिक्दछ। गुरुले आफ्ना शिष्य चयन गर्दछन्, आफ्ना शिष्य चयन गरिरहँदाखेरि त्यो शिष्यहरू मध्येबाट योग्य व्यक्ति फेरि गुरु हुन्छ, फेरि ती गुरुले अर्को शिष्य चयन गर्छन्। यसरी एउटा परम्परा प्रवाह भइरहेको छ। त्यो प्रवाहमा, त्यो प्रवाह के को प्रभाव हो भने त्यो ज्ञानको प्रभाव। त्यो ज्ञान भनेको के हो भने उनै आदिनाथको शक्तिको अनुभूतिको प्रभाव, आदिनाथको शक्तिको प्रभाव। अब आदिनाथको शक्ति दुईटा छ, हामी त्यो बारेमा शैव सिद्धान्तमा विस्तृत व्याख्या गर्छौँ। अहिले हजुरहरूलाई मैले चिनाए, एउटा स्वयं आदिनाथको अभिन्न शक्तिहरू जसद्वारा आदिनाथ पञ्चकृत्य गर्नुहुन्छ, पञ्चकृत्यवान सामर्थ्यवान आदिनाथ हुनुहुन्छ, त्यो पञ्चकृत्य सामर्थ्यवान बनाउने उहाँका आफ्नै शक्तिहरू र ती शक्तिद्वारा स्वयं आदिनाथ विलास गर्नुहुन्छ, लीला विलास गर्नुहुन्छ। त्यो लीला विलासभित्र एउटा विलास अनुग्रह पनि हो, परमात्मा आदिनाथ अनुग्रह पनि गर्नुहुन्छ, उहाँको त्यो अनुग्रह शक्ति पनि छ। त्यो अनुग्रह भनेको के हो? अनुग्रह भनेको जीव जो स्वयं शिव हो, अज्ञानको कारणले गर्दाखेरि आफूलाई के बुझिरहेको छ, आफूलाई शिवभन्दा पृथक अनुभूति गरिरहेको छ। त्यो पृथक अनुभूति गराइदिनेवालाको मायाबाट सृजित सडकन, त्यो मायाबाट सृजित सडकञ्चुकहरूले माया आफै पनि पर्छिन् त्यसमा। हामी त्यस बारेमा बृहत छलफल गरौँला। मैले यति मात्रै बुझाउन खोजेको कि शिव स्वयं जीवलाई आफ्नो स्वरूप, तिम्रो यो स्वरूप हो भन्ने ज्ञान दिनुहुन्छ। उहाँको सबभन्दा ठुलो अनुग्रह भनेकै त्यही हो। उहाँको सबैभन्दा ठुलो अनुग्रह भनेको उहाँको जुन पञ्चकृत्य सामर्थ्यवान जुन शक्ति छ, त्यो शक्ति भनेको उहाँको मूल शक्ति हो। त्यो मूल शक्तिलाई जसले जान्दछ त्यही नै हो मोक्ष भनेको, त्यही नै हो मोक्ष भनेको, त्यही नै हो शिवपद भनेको। त्यो शक्तिलाई को बोध हुनु नै मोक्ष हो। किन त्यो शक्तिको अवस्थामा पुग्दाखेरि ऊ केबाट मुक्त भइसकेको हुन्छ भने ऊ मायाबाट मुक्त भइसकेको हुन्छ। त्यो भएर शैवले दुईटा सृष्टिको कुरो गर्दछ के, एउटा शुद्ध अदुवा र अशुद्ध अदुवा भन्दछ। यो बारेमा छलफल गरौँला हामी। मैले यो किन यहाँ भनिरहेको छु भने हामी मायाद्वारा भनेपछि त्यहाँ मायाबाट सडकञ्चुक कला काल नियति लगायतका माया सहित गर्दाखेरि त्यहाँ छवटा कञ्चुकहरू छन् जसले शिवलाई संकुचित गरेका छन्। यसर्थ हामी जीव हौ। म जीव किन हुँ भने म सडकञ्चुकद्वारा बाँधिएको छु। त्यो सडकञ्चुक चाहिँ शिवले मायाद्वारा के गर्नुहुन्छ, मायाद्वारा त्यो लीलाविलास गर्नुहुन्छ। त्यो सडकञ्चुकमा पर्नु पनि लीलाविलास हो। तर त्यो लीलाविलासमा के छ भन्दाखेरि म जीव आफूलाई त्यो म शिव हुँ भन्ने अनुभूतिबाट म आफूलाई के गर्छु, पृथक अनुभूति गर्दैछु। जुन कुरा गर्दछ कसले भन्दाखेरि मायाले गर्दछ। त्यो मायातीत अवस्थामा पुग्नको निमित्त हामीलाई अनुग्रह चाहिन्छ। त्यो अनुग्रह पनि शिवको, आदिनाथ शिवको स्वयं स्वतन्त्र एउटा स्वतन्त्र शक्ति हो। त्यो स्वतन्त्र शक्तिद्वारा परमात्मा आदिनाथ आदिगुरु हामीलाई के गर्नुहुन्छ, हामीलाई मायाबाट मुक्त गर्नुहुन्छ। यसर्थ शिव बुझ्नको निमित्त हामीले के हुनुपर्छ, हामीले आफूले आफैलाई मायाद्वारा मुक्त गराउनु पर्छ। जुन सामर्थ्य त जीवसँग हुँदैन त्यसको निमित्त कसको शरण पर्नु पर्ने हुन्छ, आदिनाथको शरण पर्ने हुन्छ। यसर्थ आदिनाथ हाम्रा गुरु हुन्। मैले एकदम मूल रूपमा बुझाउनु पर्ने कुरा बुझाउँदैछु। अब म शैव सिद्धान्त मेरो बुझाइले बुझेको कुरा म हजुरहरूलाई बुझाउन कोसिस गर्नेछु यो श्रृङ्खलाको क्रममा। यो अपूर्व समय म फेरि पनि यहाँहरूलाई उद्घोष गरौँ, सबैभन्दा महत्त्वपूर्ण भनेको साधना नै हो, उपासना नै हो। परमात्माको प्रवचन दिएर मुक्त हुँदैन, परमात्माको प्रवचन सुनेर पनि मुक्त हुँदैन। सुन्नु होला, उदाहरण दिनु होला। फेरि परीक्षितले, सुखदेवले राजा परीक्षितलाई भन्नुभएको थियो, राजा परीक्षित त भारतमा सुन्दा सुन्दै मुक्त हुनुभएको थियो नि, भन्नु होला। त्यो सुनाई र यो एफएमबाट बरिएको सुनाई चाहिँ फरक हो। किनभने सुखदेवसँग राजा परीक्षितले भागवत सुन्नु भएको थियो भन्नुको मतलब उहाँले दीक्षा लिनुभएको थियो। त्यहाँ दीक्षा थियो, त्यहाँ शक्ति हामी भन्छौँ नि शक्ति प्रदान गरिएको थियो, त्यहाँ शक्तिपात भएको थियो। यो नबुझौँ कि यत्तिकै एफएममा प्रवचन सुनेर मुक्त भइन्छ वा प्रवचनमा बोलेर चाहिँ म मुक्त हुन्छु, यो बिल्कुलै गलत विषय हो। कर्म राम्रो र नराम्रो हुन सक्छ, त्यो नराम्रो कर्म र राम्रो कर्ममा विभाजन हुन सक्छ। यही समयमा सोसियल मिडियामा बसेर फेसबुकमा अनावश्यक गप अथवा अनावश्यक भिडियोहरू हेर्न सकिन्छ, तर यही समयमा परमात्माको चिन्तन गर्न सकिन्छ, परमात्माको बारेमा आदिनाथको केही शब्द दुई शब्द भए पनि परमात्माको गुणानुवाद सुन्न सकिन्छ। यसले हामीलाई भक्तितर्फ अग्रसर गराउँछ। त्यो एउटा पाटो हुन सक्ला, तर म फेरि पनि हजुरहरूलाई उद्घोष गराउँछु, साधना नै महत्त्व। जति अध्ययन गरे पनि, तन्त्रमा पिएचडी नै गरे पनि, तन्त्रमा पिएचडीको अहिले त पोस्ट डक्टरल भन्ने आइसकेको छ, त्योभन्दा पनि माथिल्लो हुन थालिसक्यो अहिले वेस्टर्न सोसाइटीमा। पिएचडी गरे पनि यो अध्ययनको क्रम अन्त हुँदैन, यो चाहिँ अन्त्यहीन विषय हो अध्ययन भनेको भन्ने विषयमा अग्रसरता, त्यो प्रकारको ट्रेन्ड चलिरहेको छ। त्यसो भनिरहँदाखेरि मैले यहाँ के उद्घोष गर्न खोजिरहेको छु भने हरेक ज्ञानको लक्ष्य अनुभूति नै हुनुपर्छ, हरेक ज्ञानको लक्ष्य अनुभूति नै हुनुपर्छ। किनभने म शैव विषय चर्चा गरिरहेको छु, म आदिनाथको विषयको चर्चा गरिरहेको छु, किन आदिनाथ स्वयं भन्नुहुन्छ आफ्नो शिव सूत्रमा भन्नुहुन्छ ज्ञानम बन्ध। उहाँले एकचोटि होइन दुईचोटि उहाँले त्यो दुईटा सूत्र हजुरले हेर्न सक्नुहुन्छ। हुन त सूत्रमा तिनवटा उपाय छन्, साम्भोपाय, आणवोपाय र साक्तोपाय। साम्भोपाय, साक्तोपाय र आणवोपाय, त्यहाँ साक्तोपाय भन्दा बेगर अर्को दुईटा उपाय आणवोपाय द्वैतमा र अद्वैत अर्थात् साम्भोपायमा उहाँले स्पष्ट रूपमा भन्नुहुन्छ आदिनाथ ज्ञानम बन्ध, ज्ञानम बन्ध, ज्ञान बन्धन हो है, ज्ञान बन्ध हो। यदि त्यो सँगसँगै साधना भएको छैन भने, यदि त्यो सँगसँगै परमात्माको अनुभूतिको विषय आएको छैन भने, यदि त्यो सँगसँगै शिवको जुन पञ्चकृत्य सामर्थ्यवान शक्तिको यदि अनुभूति भएको छैन, ती सब ज्ञान यही माटो छ, यही शरीरसँग मिलेर जानेवाला। र यो त्यो ज्ञान, माटोको ज्ञान पाउनको निमित्त यहाँ हामी आएका होइनौँ। हामी यहाँ शिवलाई जान्न आएका हौ, शिवको बारेमा जान्न आएका होइनौँ। मूलत भन्दैछु, शिवको बारेमा जान्नु, यो शिवको बारेमा जे जानिन्छ, पढेर जानिन्छ, सुनेर जानिन्छ, यो पनि माटो सँगसँगै हामीसँगै माटो हाम्रो शरीरसँगै जान्छ। किनभने प्रकृति त्यो जान्नु भनेको बुद्धिको क्षमतामा भर पर्दछ। बुद्धि भने त प्रकृति तत्त्व हो, त्यो प्रकृति तत्त्वसँग पनि माया छ। मायाको क्षेत्रभित्र रहन्जेलसम्म त्यो ज्ञान मूल ज्ञान हुनै सक्छ, त्यो अनुभूति मूल अनुभूति हुनै सक्दैन। मूल अनुभूति मायातीत छ, मायाभन्दा माथि छ, शुद्ध विद्या छ। यसर्थ यो श्रृङ्खलामा म आदिनाथको बारेमा भनिरहँदाखेरि चाहे त्यो सैद्धान्तिक कुरा आउन सक्ला, चाहे म फेरि पनि हजुरलाई म अनुरोध गर्न चाहन्छु कि वास्तवमा हाम्रो जीवन शिवको, हामी भित्रै रहेका ती शिवको अनुभूति हो, अहम शिवास्मीकै अनुभूति हो। म शिव हुँ, म शिव हुँ, म शिवको हुँ, म नै शिव हुँ। शिव भन्ने अर्को तत्त्व होइन कि, शिव जुन तत्त्व छ त्यो तत्त्व चाहिँ वास्तवमा म हुँ, ती भन्दा भिन्न म होइन, म आफूले उनी भन्दा भिन्न आफूलाई बुझ्नु हुँदैन भन्ने विषयको अनुभूति नै चरम अनुभूति हो। यही अनुभूतिसम्म पुग्नुपर्छ र शैवले यही अनुभूतिलाई सर्वोपरि राख्दछ, सर्वोपरि राख। हामी यो विषयमा चर्चा गर्नेछौँ। अहिलेको लागि यो मिठो वचन यहाँलाई पस्कदैछु, स्वीकार्नुहोस् यो वचन। यस पश्चातमा पुनः शैव सिद्धान्तमा जोडिनेछु।

0: कौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2 बजेदेखि 2:30 सम्म भजन श्रवण, 2:30 देखि 3 बजेसम्म जप ध्यान, 3 बजेदेखि 3:30 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30 देखि 4 बजेसम्म भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1, सम्पर्क नम्बर 01-4376143, 01-4376143, 98-511-0293, 98-511-0293।
1: काली, तारा, धुमावती, भैरवी, छिन्नमस्ता, मातङ्गी, बगलामुखी, त्रिपुरा सुन्दरी, कमला, भुवनेश्वरी, यी 10 महाविद्याहरूको एकै छानामुनि रहेको विशाल पूर्णकदको श्री विग्रहको दर्शन गर्ने सौभाग्य प्राप्त गर्न चाहनुहुन्छ वा तन्त्र मार्गबाट ब्रह्मोपासनामा उद्यत हुन चाहनुहुन्छ भने बुढानीलकण्ठ वडा नम्बर 1 अवस्थित 10 महाविद्या सिद्धपीठ यहाँहरूको लागि सदैव खुला छ। थप जानकारीका लागि 98-41-89-84-28 वा 01-4376143 सम्पर्क गर्न सक्नुहुनेछ।
2: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11 सम्म भजन श्रवण, 11 देखि 11:30 सम्म ध्यान साधना, 11:30 देखि 12 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12 देखि 12:30 सम्म भजन गायन। थप जानकारीका लागि 01-43-76-143, 01-43-76-143, ओम आश्रम बुढानीलकण्ठ 1।
3: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
4: सुमिरन एफएम
3: 100.9 MHz।
5: आदरणीय श्रोता, यहाँहरू अहिले सुमिरन एफएम 100.9 MHz सुनिरहनु भएको छ। म प्रस्तुत नारद भण्डारी यहाँ समक्ष अध्यात्म सुमिरन कार्यक्रम मार्फतबाट आदिनाथ शिवको चर्चा गरिरहेको छु। यो अपूर्व समय महाशिवरात्रिको पक्ष चलिरहेको छ। यो साधनाको निमित्त, शिव साधनाको निमित्त अत्यन्तै अत्यन्तै अत्यन्तै महत्वपूर्ण समय हो र आज म विशेष गरी शैव सिद्धान्त भित्र म प्रवेश गर्ने अनुमति माग्छु। मैले हिजो एउटा पृष्ठभूमि भनेको थिएँ, त्यो पृष्ठभूमि के थियो भन्दाखेरि दुई धार, सनातनदेखि दुई धार चली आएको छ, एउटा आगम एउटा निगम। एउटा आगम अर्थात् शक्ति साधना अथवा शाक्त मार्ग, अर्को निगम अर्थात् वैदिकमा। यो दुइटै नै सनातन मार्ग, किनभने यो दुइटै सनातन हुन् भन्ने अनेकौं प्रमाण पाइन्छ। फेरि पनि उद्घोष गर्न चाहन्छु, आफ्नो परम्पराले आफ्नो तरिकाले के गरिरहेका छन् भने त्यो भन्दा पनि पुरानो हो। जस्तो वैदिक हो भने त वेद नै पुरानो हो, तन्त्र होइन, तन्त्र मार्ग होइन, तन्त्र अवैदिक हो भनेर एउटा समयमा वैदिक मार्गले तन्त्र मार्गलाई अत्यन्तै हेय गरेको, एक प्रकारको भनिरहँदा ठाडो भाषामा भनिरहँदाखेरि एउटा गलत व्यवहार गरेको पनि देखिन्छ, अछुतलाई गरे जस्तो व्यवहार गरिएको देखिन्छ। तर तन्त्रका पनि ज्ञाताहरू छन्, तन्त्रका पनि विद्वानहरू छन्, जसले अध्ययन, शास्त्रको अध्ययन, चाहे त्यो वेदको होस् चाहे त्यो तन्त्रको होस्, सबैको अध्ययन गरेर तन्त्रको पनि अनादित्वको प्रमाणहरू अनन्त भेटेका छन्। जसले के देखिन्छ भने वेदभन्दा पनि पुरानो तन्त्र परम्परा हो, शाक्त परम्परा हो भन्ने कुरा देखिन्छ। त्यसो भनिरहँदाखेरि वेदलाई, वेदको महत्तालाई कम पार्ने वा तन्त्रको महत्तालाई कम पार्ने त्यो दृष्टता हामीले गर्नु हुँदैन, किनभने दुइटै सनातन धारो, दुइटै परमात्माबाट सृजित भएको, दुइटै परमात्माबाट सृजित भएको। किनभने स्पष्ट रूपमा कुलाणव तन्त्रले भन्दछ, कौलिकहरू, यथार्थ कौलिक त्यो हो जसले वेदको निन्दा गर्दैनन्। कौलिकहरू कहिले पनि वेदको निन्दा गर्दैनन्, किनभने थाहा छ कौलिकहरूलाई कि वेद पनि स्वयं त्यही आदिनाथबाट, आदिनाथद्वारा रचना गरे। अब वेद सनातन छ, कसैले रचना गरेको होइन भनेर भन्न खोजे, त्यहाँ मैले के बुझाउन खोजेको भने शिवलाई पुरुषको रूपमा, मान्छेको रूपमा बुझ्नु हुँदैन। शिव ती ब्रह्म हुन्, ब्रह्मबाट सृजित भएको, ब्रह्मबाट, ब्रह्मभित्रै सृजित भएको तत्त्व हो, त्यो मान्छेले बनाएको होइन। त्यही भएर अनादित्वको अर्थ हुन्छ त्यहाँ, जसले मान्छेले नबनाएको भन्ने अर्थ हुन्छ। अब त्यहाँ म बुझाउँछु, मैले वैदिक मार्ग भने जसले वेदलाई आधार मानेर आफ्नो परम्परा चलाए, वेदलाई आधार मानेर आफ्नो परम्परा चलाए, आफ्नो साधनाका परम्परा, आफ्नो जीवनचर्याका परम्परा, आफ्नो सामाजिक रीति रिवाज नियम, त्यो सबै वेदको अनुकूल हुने तरिकाले त्यो अनुसारको चल्यो। त्यहाँ केवल ज्ञान परम्परा मात्रै छैन, त्यहाँ जीवनचर्या पनि छ। याद गर्नु होला, म भनिरहेको कुरा महत्ताका साथ बुझिदिनु होला। जीवनचर्या पनि छ। उठेदेखि सुतेसम्म, जन्मेदेखि मरेसम्म के गर्ने, के खाने, कसरी जीवन यापन गर्ने, कस्ता वस्तुहरू संग्रह गर्ने, कस्ता वस्तुहरूको उपयोग गर्ने, कस्ता वस्तुहरूको उपयोग नगर्ने, कस्तो भाषा बोल्ने, कस्तो भाषा नबोल्ने, त्यो सम्पूर्ण कुराहरू होइन त्यो मार्गले निर्देशित गर्दछ। भनेको वैदिक छ भने वेदले भनेको अनुकूलले जीवन यापन गर्ने, त्यो अनुसारले साधना गर्ने, त्यो अनुसारले जीवनको परमोच्च अवस्था धर्म अर्थ काम मोक्ष भन्छौँ त्यो अवस्थाको प्राप्तिको निमित्त वेदलाई नै प्रमाणका रूपमा लिने एउटा परम्परा। अर्को परम्परा शाक्त परम्परा, जहाँ परम्परा शाक्त परम्परा शाक्तानुकूल आचार गर्ने, शाक्तानुकूल उपासनाको क्रममा जाने, शाक्तानुकूल साधना गर्ने, शाक्तानुकूल जीवन यापन गर्ने र शाक्तानुकूल आफ्नो जीवन जन्मेदेखि मृत्युसम्मको जे जति चर्याहरू छन् त्यो सम्पूर्ण शाक्तानुकूल नै गर्ने, अर्थात् शाक्त परम्पराको अनुकूल जाने दुईटा परम्परा दुईटा मार्ग स्पष्ट रूपमा पहिलेदेखि नै निर्देशित छन् र आज पनि हो। कुनै बेला कुनै उच्च स्थानमा पुगे, अर्को स्याडोमा पर्यो अथवा छायामा पर्यो, फेरि एउटा क्रममा जाँदा कतैतिर होइन एउटा शाक्त परम्परा अग्लो स्थानमा पुग्यो, वेद अलिकति होचो स्थानमा पुग्यो। यो किनभने यो हुन्छ, स्वभाव हो, स्वाभाविक हो। यो यात्रामा, नदीको यात्रामा त्यो कुरा दुईटा धार एउटा अर्कोसँग हुनु त्यो स्वाभाविक हो, त्यसलाई स्वाभाविक रूपमा लिनु पर्दछ। अब शाक्त परम्पराले मूल रूपमा कसलाई माने भन्दाखेरि 64 तन्त्रलाई माने, यति चाहिँ याद गर्नु होला। शाक्त परम्पराले, शाक्त परम्परामा जो शाक्त धारामा प्रभावित भए उनीहरूले आफ्नो आधारशिला कसलाई बनाए, उनीहरूले आफ्नो आधारशिला बनाए 64 तन्त्रलाई। तर वेद मार्गबाट गइसकेपछि वेद मार्गका मान्छेहरूले कसलाई आधारशिला बनाए, आधारशिला बनाए वेदलाई, चारवटा वेद। पहिला त खासै त वेद एउटा थियो भनिन्छ, त्यसलाई तीनवटा बनाइएको भनिन्छ, पछि गएपछि त्यसलाई चारवटा बनाइएको भन्ने पनि छ। त्यसमा कहिले कहीँ हयग्रीवका कुरा आउन सक्छन्, त्यसमा रावणका कुरा आउन सक्छन्, शिवले होइन अथर्ववेदलाई त्रिवेदमा अर्को एउटा वेद पनि थपेर चारवटा वेद बनाउन लगाउनु भएको भन्ने कुरा पनि आउँछन्। ती सबै कुरा विषयहरू छन्, त्यसमा म जान्न चाहन्न। मैले मूलत के भने हामी सबैले मानिआएको चार वेद भनेर मानिआएका छौँ, त्यो चारवटा वेद अनुकूलको एउटा मार्ग छ र अर्को 64 तन्त्रको अनुकूलको मार्ग छ, र दुवैको मूल स्रोत भनेको उनै आदिनाथ हुनुहुन्छ। दुवैको मूल स्रोत उनै आदिनाथ हुनुहुन्छ, किनभने ती वेदले पनि कसको गुणगान गाएका छन् भने तिनै शिवको गुणगान गाएका छन्। ती 64 तन्त्रले पनि कसको गुणगान गाएका छन्, ती शिवकै गुणगान गाएका छन्। शब्द शिव भन्ने होला, त्यहाँ मैले शिवलाई ब्रह्मको रूपमा बुझाउन खोजिरहेको छु, कुलेश्वर शक्तिको रूपमा बुझाउन खोजिरहेको छु। त्यही भएर बारम्बार म कुलेश्वर शक्ति, कुलेश्वरी शक्ति, ब्रह्म भने यो दुईटालाई दुईटा धारले परमोत्कर्ष चरम अवस्थाको स्थिति भनेको ब्रह्म, वेदको चरम उत्कर्ष भनेको ब्रह्म हो, तन्त्रको चरम उत्कर्ष भनेको कुलेश्वर, कुलेश्वरी शक्ति भनौँ, कुलेश्वर शक्ति भनौँ, यो दुइटै नामान्तर मात्रै हो। त्यो दुइटै त्यो अवस्थामा त्यो दुईटा शब्दमा शब्दिक मात्रै भेद हुन्छ, त्यहाँ अनुभूतिगममा कुनै भेद हुँदैन, कि त्यो भेद भएको अवस्था होइन, त्यो भेद नरहनु भनेको अभेद हो। अब 64 तन्त्रको आधारमा के बन्यो भन्दाखेरि होइन 64 तन्त्रको आधारमा जीवनचर्या साधना पद्धति विकास भयो, यतापट्टि वेदको चारवटा वेदको अनुकूलमा जीवनचर्याको विकास भयो अथवा साधना पद्धतिको विकास भयो। अब वेदबाट पछिल्लो चरणमा के आयो भने वेदबाट हामीले भन्यौँ वेदबाट ब्राह्मण, ब्राह्मणबाट उपनिषद सूत्र ग्रन्थ होइन, त्यसपछि आयो एउटा सूत्र, सूत्रवत अवस्थामा पुग्दाखेरि चाहिँ त्यहाँ वेदान्त सूत्र बादरायणद्वारा रचित, वेदव्यासद्वारा रचित सूत्र, वेदान्त सूत्र, सूत्रको एउटा समयमा वेदान्त सूत्र एउटा रिभोल्युसनरी काम भएको देखिन्छ। वेद र उपनिषद्लाई निचोरेर निकालिएको तत्त्व भनेको वेदान्त सूत्र भयो। अब त्यही वेदान्त सूत्रको आधारमा आफ्नो भाष्य चलाउने काम भयो, शङ्कराचार्यले आफ्नो अद्वैत भाष्य लेख्नुभयो, रामानुजाचार्यले आफ्नो भाष्य लेख्नुभयो, यसरी त्यो भाष्य गर्ने क्रम चल्यो त्यो वेद मार्गबाट। मैले शाक्तमा पनि त्यही प्रकारको भएको छ, तर अध्ययन कम हुन्छ शाक्तको, किनभने त्यो आगम परम्परा भयो। यसको मतलब शाक्तमा सूत्र छैन भन्ने होइन, अब म महत्त्वपूर्ण विषयमा छिरे, शाक्तमा सूत्र छैन भन्ने होइन, जसरी वेदबाट निचोरेर वेदान्त सूत्र निक्ल्यो त्यसै गरी शाक्तमा पनि के गरिएको छ भने सूत्र प्रतिपादन भएको छ, जसलाई एउटा महत्त्वपूर्ण सूत्रमा लिन सक्छौँ हामी शिवसूत्र। अब यो शिवसूत्रको बारेमा पनि रचनाकालको बारेमा पनि धेरै छलफल आउँछ त्यहाँ। कसैले भन्नुहुन्छ शिवसूत्र भनिसकेपछि, कसैले भन्नुहुन्छ कि यो महामहेश्वर श्रीमान वसुगुप्तले जो शैव आचार्य हुनुहुन्थ्यो उहाँले चाहिँ के गर्नुभयो भने यो विषय चाहिँ फेरि छेमराज, आचार्य छेमराज जो शैव सम्प्रदायको अत्यन्तै मूर्धन्य विद्वान हुनुहुन्थ्यो, उपासक हुनुहुन्थ्यो, उहाँको कथन अनुसार चाहिँ शिवसूत्र चाहिँ देवगिरी नामक पर्वतमा एउटा महाशिलामा उत्कीर्ण भएको थियो, लेखिएको थियो। त्यो लेखिसकेपछि श्रीमान बसुगुप्तले त्यसलाई चाहिँ के गर्नुभयो, त्यो लेखिएकोलाई होइन त्यसलाई उद्धार गर्नुभयो र आफ्ना चाहिँ शिष्यहरू भट्टकल्लट र सोमानन्द आदिलाई चाहिँ उहाँले पढाउनु भयो भनेर त्यहाँ लेखिएको छ। छेमराजको अर्थमा कतैतिर के भनिन्छ भने त्यो स्वयं आदिनाथ स्वयं शिवले लेख्नु भएको हो। लेखिसकेपछि उहाँले स्वप्नमा चाहिँ वसुगुप्तलाई मैले यसरी लेखेको छु पर्वतमा, तिमी जाऊ त्यसको उद्धार गर भनेर त्यहाँ भनिएको देखिन्छ। भनेपछि दुईवटा छ, एउटा चाहिँ के देखिन्छ भने वसुगुप्तले नै रचना गर्नुभएको भनेर देखिन्छ। अर्को चाहिँ के देखिन्छ भन्दाखेरि होइन, आदिनाथ स्वयंले रचना गर्नुभएको हो, केवल त्यसलाई उद्धार गर्ने काम मात्रै वसुगुप्तले गर्नुभयो भन्ने कुरा देखिन्छ शिवसूत्रको आधारमा। तथापि पनि गुरु शिष्य परम्परामा जो शिष्यले अथवा तत्कालीन जो गुरु हुनुहुन्छ, तत्कालीन जो गुरुको रूपमा होइन ज्ञान दिने अधिकार प्राप्त गर्नुभएको छ, किनभने आगम परम्परामा अधिकार भन्ने हुन्छ। हेर्नुहोस्, बिना अधिकारको ज्ञान दिन पाइँदैन, बिना अधिकारको के दिन पाइँदैन, दीक्षा दिन पाइँदैन। र जो गुरु हुनुहुन्छ उहाँ आफै शिवस्वरूप हुनुहुन्छ, केवल उहाँ शिवको प्रतिनिधि मात्रै हो। शिवपद धारण गरिसकेपछि बल्ल गुरु हुन पाइन्छ, किनभने जीव के नै हो, शिव नै हो। जब जीव म शिव नै हो भन्ने उपाधि प्राप्त गर्दछ, त्यो अवस्थामा पुग्दछ भने शिव र जीवमा भेद छैन भनेको गुरु र शिष्यमा भेद हुँदैन, त्यो भेद पनि अज्ञानले गर्दाखेरि हुन्छ। अब त्यहाँ के देखियो भने त्यहाँ शिवसूत्रको रचना भएको देखियो, अर्थात् शिवले नै वसुगुप्तले गर्नु भनेको पनि त वसुगुप्त शिवकै अंश होइन र यसर्थ शिवले नै रचना गर्नुभएको भन्ने अर्थमा पनि लिन सकिन्छ। अब शिवसूत्र चाहिँ मूल रूपमा शाक्त परम्पराको सैद्धान्तिक आधार हामीले हेऱ्यौँ भने, जसरी वैदिक मार्गको सैद्धान्तिक आधार स्वयं वेद हो भने, वेद हो र वेदान्त सूत्र हो भनेर भन्न सक्छौँ हामी। 64 तन्त्रलाई पनि निचोरेर निकालिएको सूत्र यदि कुनै छ भने त्यो भनेको शिवसूत्र हो भनेर भन्दा त्यसमा अत्युक्ति नहोला। हामी शिवसूत्रको बारेमा चर्चा गर्नेछौँ आजन्ड श्रोता। फेरि पनि म यहाँहरूलाई भजनको श्रृङ्खलामा जोड्न चाहन्छु, स्वीकार्नु शिव भजन, यस पश्चात म पुनः शिवसूत्रको बारेमा चर्चा गर्नेछु।

0: कौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2 बजेदेखि 2:30 सम्म भजन श्रवण, 2:30 देखि 3 बजेसम्म जप ध्यान, 3 बजेदेखि 3:30 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30 देखि 4 बजेसम्म भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1, सम्पर्क नम्बर 01-4376143, 01-4376143, 98511-0293, 98511-0293।
1: काली, तारा, धुमावती, भैरवी, छिन्नमस्ता, मातङ्गी, बगलामुखी, त्रिपुरा सुन्दरी, कमला, भुवनेश्वरी, यी 10 महाविद्याहरूको एकै छानामुनि रहेको विशाल पूर्णकदको श्री विग्रहको दर्शन गर्ने सौभाग्य प्राप्त गर्न चाहनुहुन्छ वा तन्त्र मार्गबाट ब्रह्मोपासनामा उद्यत हुन चाहनुहुन्छ भने बुढानीलकण्ठ वडा नम्बर 1 अवस्थित 10 महाविद्या सिद्धपीठ यहाँहरूको लागि सदैव खुला छ। थप जानकारीका लागि 98411-9484 वा 01-4376143 सम्पर्क गर्न सक्नुहुनेछ।
2: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11 सम्म भजन श्रवण, 11 देखि 11:30 सम्म ध्यान साधना, 11:30 देखि 12 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12 देखि 12:30 सम्म भजन गायन। थप जानकारीका लागि 01-4376143, 01-4376143, ओम आश्रम बुढानीलकण्ठ 1।
3: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
4: सुविरन एफएम
3: 100.9 MHz।
5: आदरणीय श्रोता, यहाँहरू अहिले सुमिरन एफएम 100.9 MHz सुनिरहनु भएको छ। म प्रस्तुत नारद भण्डारी यहाँहरू समक्ष अध्यात्म सुमिरन कार्यक्रम मार्फतबाट आज म शिवसूत्र विषयमा प्रवेश गर्दैछु। शिवसूत्रको थोरै मैले पृष्ठभूमि भने र यो भट्टकल्लड, सोमानन्द, क्षेमराज, वसुगुप्त जुन मैले भनिरहेको छु, उहाँहरू चाहिँ आगम परम्पराका भनेको उहाँ साक्तधाराका आगम परम्पराका अझै साक्त भन्दा पनि अब ठेट शब्दमा भन्दा उहाँ शैव हुनुहुन्थ्यो भन्दा हुन्छ। तर शैव र साक्त भिन्नै रूपमा त्यसरी बुझ्ने पनि अवस्था हुनसक्छ, नहुने होइन, यो अलिकति गहन रूपमा जानुपर्ने हुन्छ। तर मूल रूपमा उहाँहरू शैव र साक्तहरूमा त्यति साह्रो भेद देखिँदैन। अब शिवसूत्रको विषयमा भनिरहँदाखेरि यो शिवसूत्रको जुन विकास भयो, व्याख्या भयो, शिवसूत्रको जुन प्रकारको एउटा सैद्धान्तिक आधार तयार गरेर त्यसको साधना क्रममा त्यसलाई अगाडि बढाउने काम भयो, त्यो बढाउने कामको केन्द्र कहाँ भयो भन्दाखेरि त्यो काश्मीर भयो। त्यही भएर काश्मीर भन्ने बित्तिकै शैव दर्शनको उद्गम स्थल मात्रै होइन विकास पनि भएको देखिन्छ। अहिले 100 वर्ष अगाडिदेखि अब उक्त स्थानमा चाहिँ शैव र जुन हिन्दू र मुस्लिमहरूको जुन युद्ध भयो, त्यो युद्ध भइसकेपछि त्यहाँ विभिन्न प्रकारका घटनाक्रम, एउटा राजनीतिक घटनाक्रम चलेको छ। तर अब त्यहाँ अलिकति हिन्दूको जुन शैविजमको होइन जुन एउटा गढ थियो, त्यो गढ चाहिँ अहिले रहेको देखिँदैन। तथापि पनि 100 वर्ष अगाडिसम्म त्यस्ता अनेकौँ हामीसँग इतिहासहरू छन्, प्रमाणहरू छन्, जसले के देखाउँछ भने काश्मीर शैव सिद्धान्तको निमित्त एउटा प्रखर स्थान थियो। त्यो प्रखर र एकदमै सबल स्थान जहाँ शैव साधना, शैव सिद्धान्त को एउटा मूल जग थियो, जहाँ साधनाको जग नै शैव सिद्धान्त थियो, केवल शैव सिद्धान्त थियो। शैवभित्र यति प्रकारका चाहिँ नि त्यहाँ हामी भेराइटी भन्छौँ नि, विभिन्न प्रकारका शैवभित्र पनि विभिन्न प्रकारका होइन भेदहरू, साधनागत भेद भएको त्यहाँ पनि देखिन्छ नदेखिनेन। तर ती सबैको मूल केन्द्र शिवसूत्र नै भएको मानिन्छ। मैले किन शिवसूत्र लिएको छु भने, शिवसूत्रको व्याख्या गरिरहेको छु भने, किनभने काश्मीरी शैव सिद्धान्तको प्रतिपादन यदि हुन्छ भने त्यसको मूल कहाँ हो भन्दाखेरि त्यो शिवसूत्र नै हो। र शिवसूत्रलाई लक्ष्मणजू, जो समकक्षी एउटा यो समयका, आधुनिक समयका मूर्धन्य शैव सिद्धान्तका मूर्धन्य विद्वान हुनुहुन्थ्यो, उहाँले के भन्नुहुन्छ भने यो भैरव तन्त्रबाटै, भैरव तन्त्रहरू जो स्वयं शिव शिवोपदिष्ट छ, ती तन्त्रहरूकै निचोडको रूपमा पनि शिवसूत्र आएको भनेर उहाँले व्याख्या गर्नुभएको छ। मूर्धन्य विद्वान हुनुहुन्छ। यसर्थ शिवसूत्रलाई मूल मानौँ, अहिले मूल मान्यो भने शिवसूत्रबाट नै काश्मीरी शैव सिद्धान्त, यसलाई काश्मीरी किनभने काश्मीरी एउटा गढ थियो, शैव गढ थियो, त्यो क्षेत्रमा यो शैव सिद्धान्त विकसित भएको कारणले गर्दा त्यसलाई काश्मीरी होइन, त्यसलाई भनिरहँदा काश्मीरी शैविजम भनिन्छ, काश्मीरी शैव सिद्धान्त भनिन्छ। अब त्यही सिद्धान्त नै के हो भन्दाखेरि त्यो सिद्धान्तलाई प्रत्यभिज्ञा दर्शन पनि भनिन्छ। गुरु गोरखनाथको सिद्धान्त पनि त्यही काश्मीरी शैव दर्शन वा प्रत्यभिज्ञा दर्शन। अझै काश्मीरी शैविजम त क्षेत्रगत हिसाबले चिनियो, तर त्यसलाई मूलत अझै काश्मीरी भन्दाखेरि चाहिँ के भयो भने कतै भारततिर ढल्केको भन्ने देखेला होइन, अब काश्मीर भन्ने क्षेत्रमा त्यसको विकास भएको हो। काश्मीर भारतवर्षको हिसाबले हामीले बुझ्नुपर्छ, हो भौगोलिक रूपमा, अहिले राजनीतिक रूपमा भौगोलिक रूपमा काश्मीर भारतमा परेको भन्दाखेरि अलिकति देखिँदाखेरि कस्तो देखिन्छ भने भारतको भन्ने देखिन्छ, तर वास्तवमा यो प्रत्यभिज्ञा दर्शन, यसलाई प्रत्यभिज्ञा दर्शनको रूपमा ग्रहण गर्दाखेरि पनि अत्युक्ति हुँदैन। प्रत्यभिज्ञा दर्शन के हो, प्रत्यभिज्ञा दर्शन के हो वास्तवमा भन्ने कुरा बुझ्नको निमित्त पहिला हामीले शिवसूत्रका केही सिद्धान्त सैद्धान्तिक केही सूत्रहरूमा हामीले अलिकति नजर लगाउनु पर्ने हुन्छ, हामीले त्यसको व्याख्या गर्नुपर्ने हुन्छ। अब शिवसूत्रमा तिनवटा, प्रथम उन्मेष, द्वितीय उन्मेष र तृतीय उन्मेष गरेर तिनवटा उन्मेषहरू भेटिन्छ। अध्याय भने जस्तो शैवमा केही शब्दहरू छन्, निमेष उन्मेष होइन, यी शब्दहरू छन्। यो शब्दहरूको बारेमा पनि यो अहिले व्याख्या गर्ने भन्दा पनि प्रसङ्गानुसार व्याख्या गर्दाखेरि अलिकति बुझ्न सजिलो हुन्छ। अब यहाँ तीन प्रकारको उन्मेषको कुरा आउँछ। यो उन्मेष भनेको यहाँ उपाय भन्दा पनि भयो, तिनवटा उपाय, एउटा सम्भवोपाय, एउटा साक्तोपाय, अर्को हुन्छ आणवोपाय। अब यो तिनवटा उपाय किन, यहाँ तिनवटा हेर्नुहोस् है, सम्भवोपाय, साक्तोपाय र आणवोपाय, पर अपर परापर, पर अपर परापर, द्वैत द्वैताद्वैत अद्वैत, यसरी द्वैतदेखि अद्वैतसम्म व्याख्या गर्ने, द्वैतबाट सुरु भएर द्वैताद्वैत र अद्वैतसम्म व्याख्या गर्ने, यसरी व्यङ्गम रूपमा व्याख्या गर्ने कुनै सिद्धान्त छ भने त्यो हो शैव सिद्धान्त। जहाँ द्वैतको पनि व्याख्या हुन्छ, जहाँ अद्वैतको पनि व्याख्या हुन्छ र जहाँ द्वैताद्वैतको पनि व्याख्या हुन्छ। कसैले द्वैत मात्रै व्याख्या गरेका छन् हेर्नु होला, कसैले अद्वैतको व्याख्या गरेका छन्, हो अद्वैतमा अलिकति फरक होला, अद्वैत व्याख्या गरेका छन्, कसैले द्वैताद्वैत मात्रै व्याख्या गरेका छन्, तर द्वैत द्वैताद्वैत र अद्वैतको व्याख्या गर्ने विहङ्गम विहङ्गम दार्शनिक पृष्ठभूमिको सिद्धान्त यदि छ भने होइन, आध्यात्मिक सिद्धान्त छ भने त्यो सिद्धान्त दिएको छ कसले भन्दाखेरि शैव सिद्धान्तले दिएको छ। यसर्थ यस सिद्धान्तलाई, प्रत्यभिज्ञा सिद्धान्तलाई के पनि भनिन्छ, अथवा काश्मीरी शैविजमलाई के पनि भनिन्छ भने त्रिक दर्शन पनि भनिन्छ, त्रिक दर्शन पनि भनिन्छ। किन, त्यहाँ तिनवटा छ, द्वैत द्वैताद्वैत र अद्वैत, पर परापर र अपर, त्यसैलाई सम्भवोपाय साक्तोपाय र अर्को आणवोपाय। कति कति मिठो छ, तर एउटा कुरा हजुरहरूलाई भनौँ, अत्यन्तै जटिल पनि छ। जटिल भएकै कारणले गर्दाखेरि के भयो भने अब द्वैत पनि बुझ्नु पर्यो, द्वैताद्वैत पनि बुझ्नु पर्यो, अद्वैत पनि बुझ्नु पर्यो, यहाँ द्वैतमै रहन भुल्नमा परिन्छ, द्वैताद्वैतमै रहन भुल्नमा परिन्छ, एउटा अद्वैतमै रहन भुल्नमा परिया छ। त्यही भएर त दस दसवटा हेरौँ त हामी वेदान्त दर्शनहरूको भाष्य हेरौँ त। त्यही भएर शिवसूत्रमा हामीले तिनवटा के देख्छौँ भने, हामी त्यहाँ शिवसूत्रमा द्वैत द्वैताद्वैत र अद्वैत यी तिनैको उपायको रूपमा त्यहाँ व्याख्या भएको देखिन्छ। अब म सबै सूत्रमा जान्न केही पृष्ठभूमि दिने, शैव सिद्धान्तलाई पृष्ठभूमि दिने केही सूत्रहरूमा म केन्द्रित रहेर चर्चा गर्नेछु। सर्वप्रथम जाउँ सम्भवोपाय, यो प्रथम उन्मेष, त्यसको पहिलो सूत्र छ चैतन्य आत्मा, अर्थात् चैतन्य नै आत्मा हो, चैतन्यता नै आत्मा हो, चैतन्यम आत्मा, चेतना। यो नाम आएको छ, यो चेतनाको हिसाबले विभिन्न नाम आउँछ, पछि शैवमा पनि स्पन्दको कुरा आउँछ होइन, विभिन्न आउँछ, अब त्यतातिर जान्न म अहिले अहिले केवल हामीले बुझ्ने, हामीले जुन चेतना भन्छौँ नि, चेतना सानोमा हामीले पढाउँदाखेरि लिभिङ थिङ र नन लिभिङ थिङ भनेर विज्ञानमा हामीलाई पढाउँदाखेरि जीवित र अजीवित बुझाउनलाई हामीलाई के गरिएको थियो भने, हामीलाई बुझाउँदाखेरि त्यो जीवित र अजीवित बुझाउनलाई जे बुझाइन्थ्यो नि, त्यो बुझाउँदाखेरि के बुझाइन्थ्यो भने, त्यो बुझाउन खोजेको चेतना बुझाउन खोजेको, मरेको लासलाई मलाई चाहिँ कसरी बुझाएँ, मरेको लासलाई चिमोट्यो भने उसले अया भन्दैन, उसलाई दुख्दैन, उसलाई त्यो दुखाइ अनुभूति हुँदैन। तर जीवित मान्छेलाई चिमोट्दाखेरि उसलाई अनुभूति हुन्छ। त्यो अनुभूति गर्ने तत्त्व कुन हो? त्यो तत्त्व भनेको चाहिँ चेतना हो भनेर यसरी बुझाइएको थियो। त्यो चेतन तत्त्व नै वास्तवमा के हो? आत्मा हो। के छैन लासमा भन्दा? चेतना छैन, अर्थात् आत्मा छैन। आत्मा कहाँ छ? यो शरीरभित्र छ, जीवित मान्छेको शरीरभित्र छ। त्यो उसको जीवित भनेको उसको चेतना, त्यो चैतन्यताले उसलाई जीवित बनाइरहेको छ नि। त्यो केले गर्दा भन्दा? आत्माले गर्दा। भनेको यो सामान्यतया बुझाउन मात्रै मैले हजुरहरूलाई प्रयोग गरिरहेको छु। चैतन्य नै आत्मा हो भनेको चेतनासँग सम्बन्धित छ, चेतनासँग सम्बन्धित छ, परम चेतनासँग सम्बन्धित छ। शैव दर्शन, शैव दर्शनमा त्यही भएर परम चेतना, चैतन्यता, चेतना यो सबै शब्दहरू अत्यधिक रूपमा शैव दर्शनमा प्रयोग भएको छ। किन? किनभने शिव परम चैतन्य छ। शिवलाई जान्नको निमित्त सबभन्दा पहिला त्यो चेतनाको पनि चेतना, समग्र चेतना को हुन् भन्दाखेरि त्यो समग्र चेतना के हो? त्यो समग्र चेतना भनेकै शिव आदिनाथ हो। त्यो चैतन्यता बुझेपछि भइहाल्यो। त्यो चिति शक्ति, अब त्यहीबाट आउँछ चिति शक्ति भन्ने आउँछ। त्यो बारम्बार तपाईँले शैवमा सुन्नुभएको होला, चिति शक्ति, चैतन्यता, चेतना, त्यो आउँछ। अब अर्को सूत्र छ त्यहाँ तदन्तर, अर्को सूत्र छ, त्यो भनेको ज्ञानम बन्ध। शैवको ज्ञान के हो पहिला त्यो बुझ्नुपर्छ। शैवको ज्ञान के हो बुझ्नुपर्छ। शैवको ज्ञान भनेको, शैवको ज्ञान र शैवको अज्ञान दुवै बुझ्नुपर्छ। शैवको अज्ञान के हो भन्दाखेरि जीवले म शिव हुँ भन्ने अनुभूति नगर्नु, त्यो अज्ञान। तर ज्ञानै नहुने भन्ने कुरो चाहिँ याद गरौँ है। म अलिकति यहाँबाट अलिक महत्त्वपूर्ण विषय पनि छ, त्यो विषयमा भोलि अलिकति बढी केन्द्रित होला। आज म यो दुईवटा दोस्रो सूत्रसम्म मात्रै आजको कार्यक्रममा मैले राखेँ, किनभने हामी श्रृङ्खलाबद्ध रूपमा जानेछौँ। मैले केवल यो मात्रै बुझाउन खोजिरहेको छु भने ज्ञानको अभाव, पूर्णतया अभाव, जसरी अरूले भन्छ ज्ञानको पूर्णतया अभाव हुनु भनेको अज्ञान भनेर भनिन्छ नि। वास्तवमा बन्धनको कारण त अज्ञान हो नि। त्यही भएर ज्ञानको पूर्णतया अभाव भन्ने अरूले बुझ्दछन्, तर शैवले कहिले पनि, कुनै पनि जीव अज्ञानी हुँदैन। हँ, ज्ञानको स्तर, ज्ञानको स्तर चाहिँ कति छ भन्नेले निर्धारित गर्दछ। ज्ञानको स्तर कति छ भन्ने निर्धारित गर्दछ भनेको यदि उसँग अल्प ज्ञान छ वा उसँग शिवको ज्ञान छ। यसको लागि 36 तत्त्व बुझ्नुपर्छ। कहाँबाट, कहाँसम्म अल्प ज्ञान, कहाँसम्म ज्ञानले अल्प ज्ञानको उपाधि प्राप्त गर्दछ, र कहाँबाट ज्ञान चाहिँ होइन ज्ञानातीत अथवा त्योभन्दा पनि माथिल्लो ज्ञान, अल्प ज्ञान होइन कि मूल ज्ञान, मूल ज्ञान शिवको ज्ञान र अल्पज्ञता, यो दुइटै नै ज्ञान हो। तर त्यो दुइटै नै शिवकै विस्तार भएको कारणले गर्दाखेरि त्यहाँ उसले अनुभूति गर्ने भ्रम चाहिँ होइन। मानिसले अज्ञानमा वेदान्त सूत्र हामीले हेऱ्यौँ भने होइन, अझै शङ्कराचार्यको हामीले सिद्धान्त हेऱ्यौँ भने अज्ञानमा भएको व्यक्ति भ्रममा बाँच्छ भनेर भनिएको छ। भ्रममा बाँच्छ होइन, शैव सिद्धान्तले भन्दैन त्यस्तो। ऊ भ्रममा बाँच्दैन, ऊ अल्पज्ञतामा बाँच्दछ, ऊ सङ्कुचनमा बाँच्दछ, ऊ अल्पतामा बाँच्दछ, अल्प ज्ञानमा बाँच्दछ, सङ्कुचनमा बाँच्दछ। त्यो सडकञ्चुकबाट सङ्कुचित भएको बाटमा बाँच्दछ। केमा बाँच्दैन ऊ? ऊ अज्ञानमा चाहिँ बाँच्दैन। यो अज्ञान बुझ्नु हुँदैन है। र त्यो अल्प ज्ञान, अल्प ज्ञान, अल्प ज्ञान भनेको मूल स्वरूप शिवको जुन पञ्चकृत्य सामर्थ्यवान जुन शिव छन्, पूर्णान्ता भन्छौँ नि हामी, जुन पूर्ण अम स्वरूप छ परमात्माको, जुन सदाशिव, सदाशिव भन्दा माथि पनि शिव र शक्ति, कामेश्वर कामेश्वरी, तर कामेश्वरी र कामेश्वरी भन्दा माथि पनि 37 तत्त्व कौलिकले भन्ने कुलेश्वरी शक्ति, कुलेश्वरी शक्ति वा शैवले भन्ने मूल आदिनाथ शिव, यी दुईटा, यी दुईटा जब यो अवस्थासम्म पुगिन्छ तब त्यो ज्ञान चाहिँ चरमोत्कर्ष ज्ञान हो। त्यो भनेको परम चैतन्य ज्ञान हो, यो ज्ञान पूर्ण ज्ञान। तर जीवले गर्ने ज्ञान अज्ञान होइन, अल्प ज्ञान हो। त्यही भएर शैव र वेद मार्ग र आगम मार्गमा एउटा यो पनि ज्ञानको दृष्टिकोण पनि फरक छ। त्यही भएर आदिनाथ के भन्नुहुन्छ नि, अल्प ज्ञान बन्धको कारण। बन्धन तब हुन्छ जब तिमी अल्प ज्ञानमा हुन्छ। अल्प ज्ञान भनेको मूल ज्ञान नहुनु, मूल स्वरूपको ज्ञान, मूल स्वरूपको ज्ञान उनलाई मायाबाट पार पाउनु पर्ने हुन्छ। किन? किनभने मायाले के गरिदिएकी छिन्? जीव र शिव जुन छ होइन, जीव त स्वरूप त शिव नै हो, तर जीवलाई यस्तो बनाइदिनु त शिवभन्दा पृथक हो भनेर बनाइदिनु भएको छ मायाले। त्यो मायाको भन्दा उनै परमेश्वरीकै शक्ति हो, फेरि उनै उनै आदिनाथको स्वतन्त्र शक्ति नै हो। हामी मायाको विषयमा अझै विहङ्गम एउटा श्रृङ्खलाबद्ध रूपमै चर्चा गर्नेछौँ। शैव सिद्धान्त बुझ्नको निमित्त चाहिँ अत्यन्तै अत्यन्तै अत्यन्तै अत्यन्तै अध्ययन हुनुपर्छ, र यो अध्ययन हुनुको निमित्त फेरि शैवकै दृष्टिकोणबाट बुझ्नुपर्ने हुन्छ। त्यहाँ तन्त्र नै बुझ्नुपर्ने हुन्छ, त्यहाँ तन्त्र नै बुझ्नुपर्ने हुन्छ। तन्त्रमा पनि लक्ष्मणज्यूले भन्नुभएको, समादरणीय लक्ष्मणज्यूले भन्नुभए जस्तो, भैरव तन्त्र नै त्यसलाई के गर्नुपर्छ, आधार मान्नुपर्ने हुन्छ। किन अद्वैतको बारेमा यदि व्याख्या हुन्छ शैवमा भने, त्यो त्यो अद्वैत सामरस्यात्मक अद्वैत हुन्छ, जसलाई अद्वय संज्ञा दिएको छ शैवमा। र यो अद्वय भनेकै शैवको अद्वैत हो। यो अद्वैत वैदिक अद्वैत होइन, वेदबाट सावार गरिएको अद्वैत होइन। त्यो अद्वैतको बारेमा वेद मार्गमा व्याख्या हुन्छ, यो शाक्त मार्ग हो, यो शैव मार्ग हो। यो शैव मार्गमा हुने अद्वैतलाई अद्वय मार्ग भनिन्छ। यो अद्वैत मार्गको बारेमा सायदै सायदै सायदै छलफल हुन्छ, तर अहिले यस्तो

गाउँ र गङ्गाको वारी भएको गाउँ हिजो हामीले छलफल गऱ्यौँ। यो दुईवटाको विषयको बारेमा हामीले पृथक रूपमा बुझ्नुपर्ने हुन्छ। यो नबुझेसम्म हामीले के बुझ्दैनौँ भने, हामीले के बुझ्दैनौँ यो नबुझेसम्म भने, हामीले त्यसको सैद्धान्तिक जग जे हो त्यसैमा घर बन्नुपर्छ। त्यही भएर जग अद्वय हो भने अद्वैत घुसाएर त्यहाँ छलफल गर्न थाल्दाखेरि के हुन्छ भने त्यहाँ चाहिँ घिसिपिटी हुन्छ, झन् अन्योल हुन्छ। त्यही भएर अहिले अन्योल किन छ भन्दाखेरि त्यहाँ के भइरहेको छ भने अद्वैतको भाषामा के गरिराखिएको छ, अद्वय बुझिराखिएको छ। गलत हो, गलत भन्दिनँ, अल्पज्ञान हो यो। स्वयं यसको यो के प्रमाण हो भने यो चाहिँ ज्ञानम्बन्ध भन्ने प्रमाण हो जस्तो लाग्छ मलाई। हामी यो विषयमा चर्चा गर्नेछौँ, विहङ्गम रूपमा चर्चा गर्नेछौँ। म मेरो क्षमताले, मेरो विवेकले, मेरो बुद्धिले भ्याएको हिसाबले म शैव दर्शन म चर्चा गर्नेछु र शैव दर्शनमै रहेर मैले आदिनाथ शिवको पनि म चर्चा गर्नेछु। किनभने शैव दर्शनको थोरै मात्रै छलफल हुन्छ, थोरै मात्रै चर्चा भएको देखिन्छ र यो विषयमा चर्चा गरिरहँदाखेरि म आफैले पनि स्वीकार्नु पर्दछ मेरो बुद्धिले भ्याएको कति छ त्यतिमा मात्रै हुन्छ। किनभने यो एकदम अनुभूति गम्यात्मक विषय छ शैव भनेको। अधिकार सम्पन्न व्यक्तिले मात्रै यो विषयमा पूर्णतया यसको चाहिँ नि जुन निष्कर्षात्मक कुराहरू हुन्छ त्यो छलफलमा उत्रिन सक्छ। तर म एउटा आधिकारिक परम्पराको शिष्य हुँ, तर म आधिकारिक व्यक्ति चाहिँ होइन। यसर्थ मैले भनिरहेको विषयहरू म आफैले त्यसमा मैले जिम्मा लिनुपर्ने हुन्छ, मलाई त्यो थाहा छ। र म के भन्दैछु भने म अल्पज्ञ छु र मेरो अल्पज्ञताको हिसाबले म हजुरहरूसँग चर्चा गर्दैछु। तथापि पनि मेरो कोसिस रहनेछ म सरलभन्दा सरल भाषामा हजुरहरूलाई शैव सिद्धान्त बुझाउन म कोसिसरत रहनेछु। आजको निमित्त यति भन्दै म कार्यक्रमबाट बिदा माग्ने अनुमति माग्छु। अलख निरञ्जन, अलख निरञ्जन, अलख निरञ्जन, आदेश, जय गुरुदेव।

0: कौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2 बजेदेखि 2:30 सम्म भजन श्रवण, 2:30 देखि 3 बजेसम्म जप ध्यान, 3 बजेदेखि 3:30 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30 देखि 4 बजेसम्म भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1 सम्पर्क नम्बर 01-4376143, 01-4376143, 98-5-11-22-93, 98-5-11-22-93।
1: काली, तारा, धुमावती, भैरवी, छिन्नमस्ता, मातङ्गी, बगलामुखी, त्रिपुरा सुन्दरी, कमला, भुवनेश्वरी यी 10 महाविद्याहरूको एकै छानामुनि रहेको विशाल पूर्णकदको श्री विग्रहको दर्शन गर्ने सौभाग्य प्राप्त गर्न चाहनुहुन्छ वा तन्त्र मार्गबाट ब्रह्मोपासनामा उद्यत हुन चाहनुहुन्छ भने बुढानीलकण्ठ वडा नम्बर 1 अवस्थित 10 महाविद्या सिद्धपीठ यहाँहरूको लागि सदैव खुला छ। थप जानकारीका लागि 98-41-89-84-28 वा 01-4376143 सम्पर्क गर्न सक्नुहुनेछ।
2: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11 सम्म भजन श्रवण, 11 देखि 11:30 सम्म ध्यान साधना, 11:30 देखि 12 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12 देखि 12:30 सम्म भजन गायन। थप जानकारीका लागि 01-4376143, 01-4376143, ओम आश्रम बुढानीलकण्ठ 1।
3: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
4: सुमिरन एफएम
3: 100.9 MHz। बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
4: सुमिरन एफएम
3: 100.9 MHz।

0: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11:00 सम्म भजन श्रवण, 11:00 देखि 11:30 सम्म ध्यान साधना, 11:30 देखि 12:00 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12:00 देखि 12:30 सम्म भजन गायन। थप जानकारीका लागि 01437614 3 01437614 3 ओम आश्रम बुढानीलकण्ठ 1
1: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
2: सुमिरन एफएम
1: 100.9 मेगाहर्ट्ज।

0: कौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2 बजेदेखि 2:30 भजन श्रवण, 2:30 देखि 3 बजेसम्म जप ध्यान, 3 बजेदेखि 3:30 सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30 देखि 4 बजेसम्म भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1, सम्पर्क नम्बर 01-4376143, 01-4376143, 98511-0293, 98511-0293।
1: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
2: सुमिरन एफएम
1: 100.9 मेगाहर्ज।

0: बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
1: सुमिरन एफएम
0: 100.9 मेगाहर्ज।
2: काली, तारा, धुमावती, भैरवी, छिन्नमस्ता, मातङ्गी, बगलामुखी, त्रिपुरा सुन्दरी, कमला, भुवनेश्वरी, यी दशै महाविद्याहरूको एकै छानामुनि रहेको विशाल पूर्णकदको श्री विग्रहको दर्शन गर्ने सौभाग्य प्राप्त गर्न चाहनुहुन्छ वा तन्त्र मार्गबाट ब्रह्मोपासनामा उद्यत हुन चाहनुहुन्छ भने बुढा नीलकण्ठ वडा नम्बर 1 अवस्थित 10 महाविद्या सिद्धपीठ यहाँहरूको लागि सदैव खुला छ। थप जानकारीका लागि 98 41 89 84 28 वा 01 4376 143 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
1: सुमिरन एफएम
0: 100.9 मेगाहर्ज।
2: काठमाडौँको गङ्गोबुमा अवस्थित कक्षा बाह्रको राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा बोर्ड सेकेन्ड हुन सफल प्रतिष्ठित शैक्षिक संस्था चाणक्य पाठशाला बीएसटी कलेजले शैक्षिक सत्र 2083 लागि कक्षा 11 निम्न विषयहरूमा धमाधम भर्ना लिइरहेको सहर्ष जानकारी गराइन्छ।
3: साइन्स तर्फ बायोलोजी र कम्प्युटर,
2: म्यानेजमेन्ट तर्फ कम्प्युटर, होटल म्यानेजमेन्ट, टुरिज्म र बिजनेस,
3: ह्युमेनिटिज तर्फ मेजर इङ्ग्लिस, सोसियोलोजी र मास कम्युनिकेसन। अनुभवी शिक्षक, उत्कृष्ट शैक्षिक वातावरण र उज्जवल भविष्यको सुनिश्चितताको लागि समयमै आफ्नो सिट सुरक्षित राख्न 9841404611 वा 9800686688 सम्पर्क गर्नुहोस्
2: वा चाणक्य पाठशालाको अफिसियल वेबसाइट www.chanakyapathshala.edu.np मा गई अनलाइन बुकिङ गर्नुहोस्।
4: के तपाईँ आफ्नो छोराछोरीलाई गुणस्तरीय, संस्कारयुक्त र प्रविधि मैत्री शिक्षा दिलाउन चाहनुहुन्छ?
5: शैक्षिक सत्र 2083 लागि कक्षा 11 म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स र होटल म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुला गरिएको छ।
4: बुढानील कण्ठ क्षेत्रकै पहिलो आईएएस प्रमाणित विद्यालयको विशेषताहरू: आधुनिक तथा भूकम्प प्रतिरोधी भवन, प्रविधि मैत्री कक्षा कोठा, एआई बेस्ड स्मार्ट बोर्ड, सुविधा सम्पन्न विज्ञान तथा कम्प्युटर प्रयोगशाला, व्यवहारिक शिक्षा, सिप र रोजगारी मुखी तालिम, अनुभवी शिक्षक शिक्षिका र उत्कृष्ट शैक्षिक वातावरण, यी सबै अब एउटै छानामुनि।
5: अब बन्नुहोस् आफ्नो उज्जवल भविष्यको ध्रुवतारा। आजै सम्पर्क गर्नुहोस् र भर्ना सुनिश्चित गर्नुहोस् ध्रुवतारा कार्निभाली स्कुल, चप्पली, बुढानील कण्ठ।
4: सम्पर्क फोन नम्बर 01-4375-783, 01-4375-783, मोबाइल नम्बर

0: अनुभवी दक्ष र समर्पित शिक्षक शिक्षिकाबाट अध्यापन, आधुनिक शैक्षिक वातावरण तथा परियोजनामा आधारित शिक्षण सिकाइ प्रणाली हाम्रो विशेषता हो। हामी कहाँ निम्न विषयहरू अध्ययन गराइन्छ: बिजनेस स्टडिज, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट, मेजर नेपाली, मेजर अङ्ग्रेजी।
1: तपाईँको सफल भविष्यको आधार श्री गणेश माध्यमिक विद्यालय, बुढा नीलकण्ठ 2, गणेश चौक, काठमाडौँ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस्
0: फोन नम्बर 01437792, 01437792, मोबाइल नम्बर 98414362268, 98414362268। के तपाईँ आफ्नो छोराछोरीलाई गुणस्तरीय, संस्कारयुक्त र प्रविधि मैत्री शिक्षा दिलाउन चाहनुहुन्छ?
1: शैक्षिक सत्र 2083 लागि कक्षा 11 म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स र होटल म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुला गरिएको छ।
0: बुढा नीलकण्ठ क्षेत्रकै पहिलो आयुष प्रमाणित विद्यालयको विशेषताहरू: आधुनिक तथा भूकम्प प्रतिरोधी भवन, प्रविधि मैत्री कक्षा कोठा, एआई बेस्ड स्मार्ट बोर्ड, सुविधा सम्पन्न विज्ञान तथा कम्प्युटर प्रयोगशाला, व्यावहारिक शिक्षा, सिप र रोजगारीमुखी तालिम, अनुभवी शिक्षक शिक्षिका र उत्कृष्ट शैक्षिक वातावरण, यी सबै अब एउटै छायामुनि।
1: अब बन्नुहोस् आफ्नो उज्जवल भविष्यको ध्रुवतारा। आजै सम्पर्क गर्नुहोस् र भर्ना सुनिश्चित गर्नुहोस्। ध्रुवतारा कार्निभल स्कुल, चपली, बुढा नीलकण्ठ।
0: सम्पर्क फोन नम्बर 01437578, 01437578, मोबाइल नम्बर 98516596, 98516896।
2: सिप सिकाऊ, रोजगार बनाऊ।
3: एसी पछि नै कम्प्युटर इन्जिनियरिङ तथा सिभिल इन्जिनियरिङमा प्राविधिक शिक्षा अध्ययन गर्न चाहनुहुन्छ?
2: बुढा नीलकण्ठ मन्दिर नजिकै रहेको श्री बुढा नीलकण्ठ माध्यमिक विद्यालयमा 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ तथा डिप्लोमा इन सिभिल इन्जिनियरिङमा भर्ना खुला छ।
3: मात्र रु 1,20,000 3 वर्षे प्राविधिक शिक्षा, साथै स्थानीय विद्यार्थीहरूका लागि 100% छात्रवृत्तिको विशेष सुविधा।
2: के बजार सुहाउँदो सिपको खोजीमा हुनुहुन्छ?
3: हामीले युवाहरूका लागि कम्प्युटर हार्डवेयर, नेटवर्किङ, ग्राफिक्स डिजाइन तथा बिल्डिङ इलेक्ट्रिसियन जस्ता विषयहरूमा 100% निशुल्क व्यावसायिक तालिम पनि सञ्चालन गरिरहेका छौँ।
2: शिक्षालाई सिपसँग र सिपलाई अवसरसँग जोड्ने हाम्रो प्रयास।
3: सीमित सिट मात्र बाँकी, आजै सम्पर्क गरी आफ्नो भविष्यको सही आधार निर्माण गर्नुहोस्।
2: सम्पर्क नम्बर 98 49 73 79 17, 98 63 14 11 98, टेलिफोन नम्बर 01-4372-300।
3: थप जानकारीका लागि बुढा नीलकण्ठ टेक्निकल स्कुलको फेसबुक पेज हेर्नुहोस्।
2: श्री बुढा नीलकण्ठ माध्यमिक विद्यालय,
3: शिक्षाबाट सिप, सिपबाट अवसर।
1: शैक्षिक सत्र 2083 लागि काठमाडौँको प्रतिष्ठित द इनसाइड भिजन स्कुल एन्ड कलेजमा धमाधम भर्ना खुलिरहेको छ।
4: विगत 34 वर्षदेखि गुणस्तरीय शिक्षा, उत्कृष्ट नतिजा र हजारौँ सफल विद्यार्थी उत्पादन गर्दै आएको द इनसाइड भिजन स्कुल एन्ड कलेज आज पनि तपाईँको पहिलो रोजाई।
1: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज तथा ल संकायमा अध्ययन गर्ने सुनौलो अवसर, साथै उच्च शिक्षा अन्तर्गत बिबिएस, बिए र बिएसडब्ल्यू कार्यक्रमहरू पनि सञ्चालनमा रहेका छन्।
4: अनुभवी शिक्षक, आधुनिक शैक्षिक वातावरण, उत्कृष्ट शैक्षिक नतिजा तथा जेहेन्दार वित्पन्न र प्रतिभाशाली विद्यार्थीहरूका लागि आकर्षक छात्रवृत्तिको व्यवस्था।
1: सफलताको सही गन्तव्य रोज्नुहोस्। आजै भर्ना सुनिश्चित गरी आफ्नो उज्जवल भविष्यतर्फको यात्रा सुरु गर्नुहोस्।
4: सम्पर्क 01452357, 01452357, मोबाइल नम्बर 98131505, 98131505।
5: कौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2 बजेदेखि 2:30 भजन श्रवण, 2:30 देखि 3 बजेसम्म जप ध्यान, 3 बजेदेखि 3:30 सद्गुरुदेव कमलयोगीबाट

0: वचन 3:30 देखि 4 बजेसम्म भजन गायन। थप जानकारीका लागि गुह्यकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1 सम्पर्क नम्बर 01-4376143, 01-4376143, 98-5110-2293, 98-5110-2293।
1: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
2: सुमिरन एफएम
1: 100.9 मेगाहर्ज।
3: Now listen, get up, that's right.

0: काठमाडौँको गङ्गोबुमा अवस्थित कक्षा 12 को राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा बोर्ड सेकेन्ड हुन सफल प्रतिष्ठित शैक्षिक संस्था चाणक्य पाठशाला बीएसटी कलेजले शैक्षिक सत्र 2083 का लागि कक्षा 11 निम्न विषयहरूमा धमाधम भर्ना लिइरहेको सहर्ष जानकारी गराइन्छ।
1: साइन्स तर्फ बायोलोजी र कम्प्युटर,
0: म्यानेजमेन्ट तर्फ कम्प्युटर, होटल म्यानेजमेन्ट, टुरिज्म र बिजनेस,
1: ह्युमेनिटिज तर्फ मेजर इङ्ग्लिस, सोसियोलोजी र मास कम्युनिकेसन। अनुभवी शिक्षक, उत्कृष्ट शैक्षिक वातावरण र उज्जवल भविष्यको सुनिश्चितताको लागि समयमै आफ्नो सिट सुरक्षित राख्न 9841404611 वा 9808686678 सम्पर्क गर्नुहोस्
0: वा चाणक्य पाठशालाको अफिसियल वेबसाइट www.chanakyapathshala.edu.np मा गई अनलाइन बुकिङ गर्नुहोस्।
2: के तपाईँ आफ्नो छोराछोरीलाई गुणस्तरीय, संस्कारयुक्त र प्रविधि मैत्री शिक्षा दिलाउन चाहनुहुन्छ?
3: शैक्षिक सत्र 2083 का लागि कक्षा 11 म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स र होटल म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुला गरिएको छ।
2: बुढानील कण्ठ क्षेत्रकै पहिलो आइएएस प्रमाणित विद्यालयको विशेषताहरू: आधुनिक तथा भूकम्प प्रतिरोधी भवन, प्रविधि मैत्री कक्षा कोठा, एआई बेस्ड स्मार्ट बोर्ड, सुविधा सम्पन्न विज्ञान तथा कम्प्युटर प्रयोगशाला, व्यावहारिक शिक्षा, सिप र रोजगारीमुखी तालिम, अनुभवी शिक्षक शिक्षिका र उत्कृष्ट शैक्षिक वातावरण, यी सबै अब एउटै छानामुनि।
3: अब बन्नुहोस् आफ्नो उज्जवल भविष्यको ध्रुवतारा। आजै सम्पर्क गर्नुहोस् र भर्ना सुनिश्चित गर्नुहोस् ध्रुवतारा कार्निभल स्कुल, चपली, बुढानील कण्ठ।
2: सम्पर्क फोन नम्बर 01-4375-783, 01-4375-783, मोबाइल नम्बर 9851-16-5896, 9851-16-5896।
4: बुढानील कण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
5: सुमिरन एफएम
4: 100.9 मेगाहर्ज।

0: तपाईँलाई थाहा छ, हाम्रै बुढा नीलकण्ठमा वरिष्ठ चिकित्सकहरूबाट विभिन्न रोगहरूको उपचार सुलभ र सहज रूपमा नै प्राप्त भइरहेको छ।
1: यदि थाहा छैन भने थाहा पाइहाल्नुहोस्। बुढा नीलकण्ठ वडा नम्बर 3 निलोपुलमा रहेको सुश्रुत मेडिकल सेन्टर मार्फत सहज र सुलभ स्वास्थ्य सेवा आफ्नै ठाउँमा उपलब्ध भइरहेको छ।
0: प्याथोलोजी ल्याब, ECG, अल्ट्रासाउन्ड सहित बाल रोग विशेषज्ञ, छाला रोग विशेषज्ञ, मुटु रोग विशेषज्ञ, नाक कान घाँटी विशेषज्ञहरूबाट यहाँ नियमित स्वास्थ्य परीक्षण गरिराखिएको छ।
1: सम्पर्क सुश्रुत मेडिकल सेन्टर बुढा नीलकण्ठ वडा नम्बर 3 निलोपुल।
0: मोबाइल नम्बर 97 43 95 48 70, 97 43 95 48 71।

0: श्री गणेश माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 नयाँ भर्ना खुला गरिएको छ। न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षाको पहिलो रोजा आयो।
1: अनुभवी दक्ष र समर्पित शिक्षक शिक्षिकाबाट अध्यापन, आधुनिक शैक्षिक वातावरण तथा परियोजनामा आधारित शिक्षण सिकाइ प्रणाली हाम्रो विशेषता हो। हामी कहाँ निम्न विषयहरू अध्ययन गराइन्छ: बिजनेस स्टडिज, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट, मेजर नेपाली, मेजर अङ्ग्रेजी।
0: तपाईँको सफल भविष्यको आधार श्री गणेश माध्यमिक विद्यालय, गुणनीलकण्ठ 2, गणेश चौक, काठमाडौँ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस्
1: फोन नम्बर 01437792, 01437792, मोबाइल नम्बर 98144362268, 98144362268।
2: बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
3: सुमिरन एफएम
2: 100.9 मेगाहर्ज।
4: सिप सिकौ, रोजगार बनाऊ।
5: एसी पछि नै कम्प्युटर इन्जिनियरिङ तथा सिभिल इन्जिनियरिङमा प्राविधिक शिक्षा अध्ययन गर्न चाहनुहुन्छ?
4: बुढा नीलकण्ठ मन्दिर नजिकै रहेको श्री बुढा नीलकण्ठ माध्यमिक विद्यालयमा 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ तथा डिप्लोमा इन सिभिल इन्जिनियरिङमा भर्ना खुला छ।
5: मात्र रु 1,20,000 3 वर्षे प्राविधिक शिक्षा, साथै स्थानीय विद्यार्थीहरूका लागि 100% छात्रवृत्तिको विशेष सुविधा।
4: के बजार सुहाउँदो सिपको खोजीमा हुनुहुन्छ?
5: हामीले युवाहरूका लागि कम्प्युटर हार्डवेयर, नेटवर्किङ, ग्राफिक्स डिजाइन तथा बिल्डिङ इलेक्ट्रिसियन जस्ता विषयहरूमा 100% निःशुल्क व्यावसायिक तालिम पनि सञ्चालन गरिरहेका छौँ।
4: शिक्षालाई सिपसँग र सिपलाई अवसरसँग जोड्ने हाम्रो प्रयास।
5: सीमित सिट मात्र बाँकी, आजै सम्पर्क गरी आफ्नो भविष्यको सही आधार निर्माण गर्नुहोस्।
4: सम्पर्क नम्बर 98 49 73 79 17, 98 63 14 11 98, टेलिफोन नम्बर 01-4372-300।
5: थप जानकारीका लागि बुढा नीलकण्ठ टेक्निकल स्कुलको फेसबुक पेज हेर्नुहोस्।
4: श्री बुढा नीलकण्ठ माध्यमिक विद्यालय,
5: शिक्षाबाट सिप, सिपबाट अवसर।

0: गरिदो। बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
1: सुमिरन एफएम
0: 100.9 मेगाहर्ज।
2: आज प्यार की होडी
3: दिल बोले तो
4: हार्ट हार्ट
5: हमा यार सौदा सौदा
4: ओहो
2: दोनों डील कर सील
3: टाइट वेरी टाइट।

0: तपाईँलाई थाहा छ, हाम्रै बुढा नीलकण्ठमा वरिष्ठ चिकित्सकहरूबाट विभिन्न रोगहरूको उपचार सुलभ र सहज रूपमा नै प्राप्त भइरहेको छ।
1: यदि थाहा छैन भने थाहा पाइहाल्नुहोस्। बुढा नीलकण्ठ वडा नम्बर 3 निलोपुलमा रहेको सुश्रुत मेडिकल सेन्टर मार्फत सहज र सुलभ स्वास्थ्य सेवा आफ्नै ठाउँमा उपलब्ध भइरहेको छ।
0: प्याथोलोजी ल्याब, ECG, अल्ट्रासाउन्ड सहित बाल रोग विशेषज्ञ, छाला रोग विशेषज्ञ, मुटु रोग विशेषज्ञ, नाक कान घाँटी विशेषज्ञहरूबाट यहाँ नियमित स्वास्थ्य परीक्षण गरिराखिएको छ।
1: सम्पर्क सुश्रुत मेडिकल सेन्टर बुढा नीलकण्ठ वडा नम्बर 3 निलोपुल।
0: मोबाइल नम्बर 97 43 95 48 70, 97 43 95 48 71।

0: शैक्षिक सत्र 2083 लागि काठमाडौँको प्रतिष्ठित द इनसाइड भिजन स्कुल एन्ड कलेजमा धमाधम भर्ना खुलिरहेको छ।
1: विगत 34 वर्षदेखि गुणस्तरीय शिक्षा, उत्कृष्ट नतिजा र हजारौँ सफल विद्यार्थी उत्पादन गर्दै आएको द इनसाइड भिजन स्कुल एन्ड कलेज आज पनि तपाईँको पहिलो रोजाइ।
0: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज तथा ल संकायमा अध्ययन गर्ने सुनौलो अवसर, साथै उच्च शिक्षा अन्तर्गत बिबिएस, बिए र बिएसडब्ल्यू कार्यक्रमहरू पनि सञ्चालनमा रहेका छन्।
1: अनुभवी शिक्षक, आधुनिक शैक्षिक वातावरण, उत्कृष्ट शैक्षिक नतिजा तथा जेहेन्दार वित्पन्न र प्रतिभाशाली विद्यार्थीहरूका लागि आकर्षक छात्रवृत्तिको व्यवस्था।
0: सफलताको सही गन्तव्य रोज्नुहोस्, आजै भर्ना सुनिश्चित गरी आफ्नो उज्जवल भविष्यतर्फको यात्रा सुरु गर्नुहोस्।
1: सम्पर्क 01452357, 01452357, मोबाइल नम्बर 9813415505, 9813415505।
2: के तपाईँ आफ्नो छोराछोरीलाई गुणस्तरीय, संस्कारयुक्त र प्रविधि मैत्री शिक्षा दिलाउन चाहनुहुन्छ?
0: शैक्षिक सत्र 2083 लागि कक्षा 11 म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स र होटल म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुला गरिएको छ।
2: बुढानील कण्ठ क्षेत्रकै पहिलो आईएएस प्रमाणित विद्यालयको विशेषताहरू: आधुनिक तथा भूकम्प प्रतिरोधी भवन, प्रविधि मैत्री कक्षा कोठा, एआई बेस्ड स्मार्ट बोर्ड, सुविधा सम्पन्न विज्ञान तथा कम्प्युटर प्रयोगशाला, व्यावहारिक शिक्षा, सिप र रोजगारीमुखी तालिम, अनुभवी शिक्षक शिक्षिका र उत्कृष्ट शैक्षिक वातावरण, यी सबै अब एउटै छानामुनि।
0: अब बन्नुहोस् आफ्नो उज्जवल भविष्यको ध्रुवतारा, आजै सम्पर्क गर्नुहोस् र भर्ना सुनिश्चित गर्नुहोस्। ध्रुवतारा कार्यवाली स्कुल, चप्पली, बुढानीलकण्ठ।
2: सम्पर्क फोन नम्बर 01437578401, 01437578401, मोबाइल नम्बर 9851658996, 9851658996।
3: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
4: सुमिरन एफएम
3: 100.9 मेगाहर्ज।

0: सिप सिकाउ रोजगार बनाऊ।
1: एससी पछि नै कम्प्युटर इन्जिनियरिङ तथा सिभिल इन्जिनियरिङमा प्राविधिक शिक्षा अध्ययन गर्न चाहनुहुन्छ?
0: बुढानीलकण्ठ मन्दिर नजिकै रहेको श्री बुढानीलकण्ठ माध्यमिक विद्यालयमा 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ तथा डिप्लोमा इन सिभिल इन्जिनियरिङमा भर्ना खुला छ।
1: मात्र रु 1,20,000 3 वर्षे प्राविधिक शिक्षा, साथै स्थानीय विद्यार्थीहरूका लागि 100% छात्रवृत्तिको विशेष सुविधा।
0: के बजार सुहाउँदो सिपको खोजीमा हुनुहुन्छ?
1: हामीले युवाहरूका लागि कम्प्युटर हार्डवेयर, नेटवर्किङ, ग्राफिक्स डिजाइन तथा बिल्डिङ इलेक्ट्रिसियन जस्ता विषयहरूमा 100% निशुल्क व्यावसायिक तालिम पनि सञ्चालन गरिरहेका छौँ।
0: शिक्षालाई सिपसँग र सिपलाई अवसरसँग जोड्ने हाम्रो प्रयास।
1: सीमित सिट मात्र बाँकी, आजै सम्पर्क गरी आफ्नो भविष्यको सही आधार निर्माण गर्नुहोस्।
0: सम्पर्क नम्बर 9849737 9863141198, टेलिफोन नम्बर 01437230000।
1: थप जानकारीका लागि बुढानीलकण्ठ टेक्निकल स्कुलको फेसबुक पेज हेर्नुहोस्।
0: श्री बुढानीलकण्ठ माध्यमिक विद्यालय,
1: शिक्षाबाट सिप, सिपबाट अवसर।

0: तपाईँलाई थाहा छ, हाम्रै बुढानील कण्ठमा वरिष्ठ चिकित्सकहरूबाट विभिन्न रोगहरूको उपचार सुलभ र सहज रूपमा नै प्राप्त भइरहेको छ।
1: यदि थाहा छैन भने थाहा पाइहाल्नुहोस्। बुढानील कण्ठ वडा नम्बर 3 निलोपुलमा रहेको सुश्रुत मेडिकल सेन्टर मार्फत सहज र सुलभ स्वास्थ्य सेवा आफ्नै ठाउँमा उपलब्ध भइरहेको छ।
0: प्याथोलोजी ल्याब, ईसीजी, अल्ट्रासाउन्ड सहित बाल रोग विशेषज्ञ, छाला रोग विशेषज्ञ, मुटु रोग विशेषज्ञ, नाक कान घाँटी विशेषज्ञहरूबाट यहाँ नियमित स्वास्थ्य परीक्षण गरिराखिएको छ।
1: सम्पर्क सुश्रुत मेडिकल सेन्टर, बुढानील कण्ठ, वडा नम्बर 3, निलोपुल।
0: मोबाइल नम्बर 97435948070, 97435948071।
2: बुढानील कण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
3: सुमिरन एफएम
2: 100.9 मेगाहर्ज।

0: के तपाईँ आफ्नो छोराछोरीलाई गुणस्तरीय, संस्कारयुक्त र प्रविधि मैत्री शिक्षा दिलाउन चाहनुहुन्छ?
1: शैक्षिक सत्र 2083 लागि कक्षा 11 म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स र होटल म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुला गरिएको छ।
0: बुढानिल कण्ठ क्षेत्रकै पहिलो आयस प्रमाणित विद्यालयको विशेषताहरू: आधुनिक तथा भूकम्प प्रतिरोधी भवन, प्रविधि मैत्री कक्षा कोठा, एआई बेस्ड स्मार्ट बोर्ड, सुविधा सम्पन्न विज्ञान तथा कम्प्युटर प्रयोगशाला, व्यावहारिक शिक्षा, सिप र रोजगारीमुखी तालिम, अनुभवी शिक्षक शिक्षिका र उत्कृष्ट शैक्षिक वातावरण, यी सबै अब एउटै छाना मुनि।
1: अब बन्नुहोस् आफ्नो उज्जवल भविष्यको ध्रुवतारा। आजै सम्पर्क गर्नुहोस् र भर्ना सुनिश्चित गर्नुहोस् ध्रुवतारा कार्निभाली स्कुल चप्पली बुढानिल कण्ठ।
0: सम्पर्क फोन नम्बर 01-4375-783, 01-4375-783, मोबाइल नम्बर 98-51-16-58-96, 98-51-16-58-96।
2: बुढानिल कण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
3: सुविरन एफएम
2: 100.9 मेगाहर्ज।

0: Yeah. भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
1: शैक्षिक सत्र 2083 लागि बुढानीलकण्ठ मन्दिर नजिकै रहेको श्री बुढानीलकण्ठ माध्यमिक विद्यालय तथा कलेजमा धमाधम भर्ना खुलिरहेको छ।
0: कक्षा 11 र 12 म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ल, मेजर इङ्ग्लिस, मेजर नेपाली, अप्सनल इङ्ग्लिस तथा अप्सनल नेपाली विषयहरू अध्ययन गर्ने सुनौलो अवसर।
1: विद्यालयदेखि स्नातक तहसम्मको शैक्षिक यात्रालाई एउटै छानामुनि निरन्तरता दिने अवसर।
0: उच्च शिक्षा अन्तर्गत त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बिबिएस तथा बिएड कार्यक्रमहरू सञ्चालनमा रहेका छन्।
1: यहाँ शिक्षा केवल प्रमाणपत्रका लागि होइन, क्षमता, नेतृत्व र भविष्य निर्माणका लागि प्रदान गरिन्छ।
0: पाठ्यपुस्तकमा सीमित नभई जीवन र पेसामा उपयोगी ज्ञान तथा सिप विकासमा केन्द्रित शिक्षा सहित आफ्नो भविष्यलाई नयाँ दिशा दिनुहोस्।
1: आजै भर्ना सुनिश्चित गरी सफलताको यात्रामा पहिलो पाइला चाल्नुहोस्।
0: टेलिफोन नम्बर 01437029 छ, 01437029 छ।
1: श्री बुढानीलकण्ठ माध्यमिक विद्यालय तथा कलेज,
0: शिक्षाबाट ज्ञान, ज्ञानबाट अवसर।

0: तपाईँलाई थाहा छ, हाम्रै बुढानील कण्ठमा वरिष्ठ चिकित्सकहरूबाट विभिन्न रोगहरूको उपचार सुलभ र सहज रूपमा नै प्राप्त भइरहेको छ।
1: यदि थाहा छैन भने थाहा पाइहाल्नुहोस्। बुढानील कण्ठ वडा नम्बर 3 निलोपुलमा रहेको सुश्रुत मेडिकल सेन्टर मार्फत सहज र सुलभ स्वास्थ्य सेवा आफ्नै ठाउँमा उपलब्ध भइरहेको छ।
0: प्याथोलोजी ल्याब, ECG, अल्ट्रासाउन्ड सहित बाल रोग विशेषज्ञ, छाला रोग विशेषज्ञ, मुटु रोग विशेषज्ञ, नाक कान घाँटी विशेषज्ञहरूबाट यहाँ नियमित स्वास्थ्य परीक्षण गरिराखिएको छ।
1: सम्पर्क सुश्रुत मेडिकल सेन्टर, बुढानील कण्ठ, वडा नम्बर 3, निलोपुल।
0: मोबाइल नम्बर 97 43 95 48 70, 97 43 95 48 71।
2: बुढानील कण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
3: सुमिरन FM 100.9 MHz।

0: श्री गणेश माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 नयाँ भर्ना खुला गरिएको छ। न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षाको पहिलो रोजा आयो।
1: अनुभवी, दक्ष र समर्पित शिक्षक शिक्षिकाबाट अध्यापन, आधुनिक शैक्षिक वातावरण तथा परियोजनामा आधारित शिक्षण सिकाइ प्रणाली हाम्रो विशेषता हो। हामी कहाँ निम्न विषयहरू अध्ययन गराइन्छ: बिजनेस स्टडिज, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट, मेजर नेपाली, मेजर अङ्ग्रेजी।
0: तपाईँको सफल भविष्यको आधार श्री गणेश माध्यमिक विद्यालय, बुढानीलकण्ठ 2, गणेश चोक, काठमाडौँ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस्
1: फोन नम्बर 01437792, 01437792, मोबाइल नम्बर 98414268, 98414268।
2: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
3: सुविरन एफएम 100.9 मेगाहर्ट्ज।

0: सिप सिकौ रोजगार बनाउ।
1: एसी पछि नै कम्प्युटर इन्जिनियरिङ तथा सिभिल इन्जिनियरिङमा प्राविधिक शिक्षा अध्ययन गर्न चाहनुहुन्छ?
0: बुढानीलकण्ठ मन्दिर नजिकै रहेको श्री बुढानीलकण्ठ माध्यमिक विद्यालयमा 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ तथा डिप्लोमा इन सिभिल इन्जिनियरिङमा भर्ना खुला छ।
1: मात्र रु 1,20,000 मा 3 वर्षे प्राविधिक शिक्षा, साथै स्थानीय विद्यार्थीहरूका लागि 100% छात्रवृत्तिको विशेष सुविधा।
0: के बजार सुहाउँदो सिपको खोजीमा हुनुहुन्छ?
1: हामीले युवाहरूका लागि कम्प्युटर हार्डवेयर, नेटवर्किङ, ग्राफिक्स डिजाइन तथा बिल्डिङ इलेक्ट्रिसियन जस्ता विषयहरूमा 100% निशुल्क व्यावसायिक तालिम पनि सञ्चालन गरिरहेका छौँ।
0: शिक्षालाई सिपसँग र सिपलाई अवसरसँग जोड्ने हाम्रो प्रयास।
1: सीमित सिट मात्र बाँकी, आजै सम्पर्क गरी आफ्नो भविष्यको सही आधार निर्माण गर्नुहोस्।
0: सम्पर्क नम्बर 98 49 73 79 17, 98 63 14 11 98, टेलिफोन नम्बर 01 4372 300।
1: थप जानकारीका लागि बुढानीलकण्ठ टेक्निकल स्कुलको फेसबुक पेज हेर्नुहोस्।
0: श्री बुढानीलकण्ठ माध्यमिक विद्यालय,
1: शिक्षाबाट सिप, सिपबाट अवसर।

0: काठमाडौँको गोङ्गोबुमा अवस्थित कक्षा बाह्रको राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा बोर्ड सेकेन्ड हुन सफल प्रतिष्ठित शैक्षिक संस्था चाणक्य पाठशाला बीएसटी कलेजले शैक्षिक सत्र 2083 लागि कक्षा 11 निम्न विषयहरूमा धमाधम भर्ना लिइरहेको सहर्ष जानकारी गराइन्छ।
1: साइन्स तर्फ बायोलोजी र कम्प्युटर,
0: म्यानेजमेन्ट तर्फ कम्प्युटर, होटल म्यानेजमेन्ट, टुरिज्म र बिजनेस,
1: ह्युमेनिटिज तर्फ मेजर इङ्ग्लिस, सोसियोलोजी र मास कम्युनिकेसन। अनुभवी शिक्षक, उत्कृष्ट शैक्षिक वातावरण र उज्जवल भविष्यको सुनिश्चितताको लागि समयमै आफ्नो सिट सुरक्षित राख्न 9841404611 वा 9800686678 सम्पर्क गर्नुहोस्
0: वा चाणक्य पाठशालाको अफिसियल वेबसाइट www.chanakyapathshala.edu.np मा गई अनलाइन बुकिङ गर्नुहोस्।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: शैक्षिक सत्र 2083 लागि बुढानीलकण्ठ मन्दिर नजिकै रहेको श्री बुढानीलकण्ठ माध्यमिक विद्यालय तथा कलेजमा धमाधम भर्ना खुलिरहेको छ।
0: कक्षा 11 र 12 म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ल, मेजर इङ्ग्लिस, मेजर नेपाली, अप्सनल इङ्ग्लिस तथा अप्सनल नेपाली विषयहरू अध्ययन गर्ने सुनौलो अवसर।
1: विद्यालयदेखि स्नातक तहसम्मको शैक्षिक यात्रालाई एउटै छानामुनि निरन्तरता दिने अवसर।
0: उच्च शिक्षा अन्तर्गत त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बिबिएस तथा बिएड कार्यक्रमहरू सञ्चालनमा रहेका छन्।
1: यहाँ शिक्षा केवल प्रमाणपत्रका लागि होइन, क्षमता, नेतृत्व र भविष्य निर्माणका लागि प्रदान गरिन्छ।
0: पाठ्यपुस्तकमा सीमित नभई जीवन र पेसामा उपयोगी ज्ञान तथा सिप विकासमा केन्द्रित शिक्षा सहित आफ्नो भविष्यलाई नयाँ दिशा दिनुहोस्।
1: आजै भर्ना सुनिश्चित गरी सफलताको यात्रामा पहिलो पाइला चाल्नुहोस्।
0: टेलिफोन नम्बर 01437029 छ, 01437029 छ।
1: श्री बुढानीलकण्ठ माध्यमिक विद्यालय तथा कलेज,
0: शिक्षाबाट ज्ञान, ज्ञानबाट अवसर।

0: शैक्षिक सत्र 2083 का लागि काठमाडौँको प्रतिष्ठित द इनसाइड भिजन स्कुल एन्ड कलेजमा धमाधम भर्ना खुलिरहेको छ।
1: विगत 34 वर्षदेखि गुणस्तरीय शिक्षा, उत्कृष्ट नतिजा र हजारौँ सफल विद्यार्थी उत्पादन गर्दै आएको द इनसाइड भिजन स्कुल एन्ड कलेज आज पनि तपाईँको पहिलो रोजाई।
0: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज तथा ल संकायमा अध्ययन गर्ने सुनौलो अवसर, साथै उच्च शिक्षा अन्तर्गत बिबिएस, बिए र बिएसडब्ल्यू कार्यक्रमहरू पनि सञ्चालनमा रहेका छन्।
1: अनुभवी शिक्षक, आधुनिक शैक्षिक वातावरण, उत्कृष्ट शैक्षिक नतिजा तथा जेहेन्दार विपन्न र प्रतिभाशाली विद्यार्थीहरूका लागि आकर्षक छात्रवृत्तिको व्यवस्था,
0: सफलताको सही गन्तव्य रोज्नुहोस्। आजै भर्ना सुनिश्चित गरी आफ्नो उज्जवल भविष्यतर्फको यात्रा सुरु गर्नुहोस्।
1: सम्पर्क 01452357 01452357, मोबाइल नम्बर 98131455, 98131455।

0: सिप सिकाऊ रोजगार बनाऊ।
1: एसी पछि नै कम्प्युटर इन्जिनियरिङ तथा सिभिल इन्जिनियरिङमा प्राविधिक शिक्षा अध्ययन गर्न चाहनुहुन्छ?
0: बुढानीलकण्ठ मन्दिर नजिकै रहेको श्री बुढानीलकण्ठ माध्यमिक विद्यालयमा 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ तथा डिप्लोमा इन सिभिल इन्जिनियरिङमा भर्ना खुला छ।
1: मात्र रु 1,20,000 3 वर्षे प्राविधिक शिक्षा, साथै स्थानीय विद्यार्थीहरूका लागि 100% छात्रवृत्तिको विशेष सुविधा।
0: के बजार सुहाउँदो सिपको खोजीमा हुनुहुन्छ?
1: हामीले युवाहरूका लागि कम्प्युटर हार्डवेयर, नेटवर्किङ, ग्राफिक्स डिजाइन तथा बिल्डिङ इलेक्ट्रिसियन जस्ता विषयहरूमा 100% निशुल्क व्यावसायिक तालिम पनि सञ्चालन गरिरहेका छौँ।
0: शिक्षालाई सिपसँग र सिपलाई अवसरसँग जोड्ने हाम्रो प्रयास।
1: सीमित सिट मात्र बाँकी, आजै सम्पर्क गरी आफ्नो भविष्यको सही आधार निर्माण गर्नुहोस्।
0: सम्पर्क नम्बर 9849737 9863141198, टेलिफोन नम्बर 01-4372-300।
1: थप जानकारीका लागि बुढानीलकण्ठ टेक्निकल स्कुलको फेसबुक पेज हेर्नुहोस्।
0: श्री बुढानीलकण्ठ माध्यमिक विद्यालय,
1: शिक्षाबाट सिप, सिपबाट अवसर।
2: के तपाईँलाई थाहा छ, हाम्रै बुढानीलकण्ठमा वरिष्ठ चिकित्सकहरूबाट विभिन्न रोगहरूको उपचार सुलभ र सहज रूपमा नै प्राप्त भइरहेको छ।
3: यदि थाहा छैन भने थाहा पाइहाल्नुहोस्। बुढानीलकण्ठ वडा नम्बर 3 निलोपुलमा रहेको सुश्रुत मेडिकल सेन्टर मार्फत सहज र सुलभ स्वास्थ्य सेवा आफ्नै ठाउँमा उपलब्ध भइरहेको छ।
2: प्याथोलोजी ल्याब, ECG, अल्ट्रासाउन्ड सहित बाल रोग विशेषज्ञ, छाला रोग विशेषज्ञ, मुटु रोग विशेषज्ञ, नाक कान घाँटी विशेषज्ञहरूबाट यहाँ नियमित स्वास्थ्य परीक्षण गरिराखिएको छ।
3: सम्पर्क सुश्रुत मेडिकल सेन्टर, बुढानीलकण्ठ, वडा नम्बर 3, निलोपुल।
2: मोबाइल नम्बर 97435948070, 97435948071।
0: सिप सिकाऊ रोजगार बनाऊ।
1: एसी पछि नै कम्प्युटर इन्जिनियरिङ तथा सिभिल इन्जिनियरिङमा प्राविधिक शिक्षा अध्ययन गर्न चाहनुहुन्छ?
0: बुढानीलकण्ठ मन्दिर नजिकै रहेको श्री बुढानीलकण्ठ माध्यमिक विद्यालयमा 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ तथा डिप्लोमा इन सिभिल इन्जिनियरिङमा भर्ना खुला छ।
1: मात्र रु 1,20,000 3 वर्षे प्राविधिक शिक्षा, साथै स्थानीय विद्यार्थीहरूका लागि 100% छात्रवृत्तिको विशेष सुविधा।
0: के बजार सुहाउँदो सिपको खोजीमा हुनुहुन्छ?
1: हामीले युवाहरूका लागि कम्प्युटर हार्डवेयर, नेटवर्किङ, ग्राफिक्स डिजाइन तथा बिल्डिङ इलेक्ट्रिसियन जस्ता विषयहरूमा 100% निशुल्क व्यावसायिक तालिम पनि सञ्चालन गरिरहेका छौँ।
0: शिक्षालाई सिपसँग र सिपलाई अवसरसँग जोड्ने हाम्रो प्रयास।
1: सीमित सिट मात्र बाँकी, आजै सम्पर्क गरी आफ्नो भविष्यको सही आधार निर्माण गर्नुहोस्।
0: सम्पर्क नम्बर 9849737 9863141198, टेलिफोन नम्बर 01-4372-300।
1: थप जानकारीका लागि बुढानीलकण्ठ टेक्निकल स्कुलको फेसबुक पेज हेर्नुहोस्।
0: श्री बुढानीलकण्ठ माध्यमिक विद्यालय,
1: शिक्षाबाट सिप, सिपबाट अवसर।
4: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
5: सुविरन एफएम
4: 100.9 MHz।
0: सिप सिकाऊ रोजगार बनाऊ।
1: एसी पछि नै कम्प्युटर इन्जिनियरिङ तथा सिभिल इन्जिनियरिङमा प्राविधिक शिक्षा अध्ययन गर्न चाहनुहुन्छ?
0: बुढानीलकण्ठ मन्दिर नजिकै रहेको श्री बुढानीलकण्ठ माध्यमिक विद्यालयमा 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ तथा डिप्लोमा इन सिभिल इन्जिनियरिङमा भर्ना खुला छ।
1: मात्र रु 1,20,000 3 वर्षे प्राविधिक शिक्षा, साथै स्थानीय विद्यार्थीहरूका लागि 100% छात्रवृत्तिको विशेष सुविधा।
0: के बजार सुहाउँदो सिपको खोजीमा हुनुहुन्छ?
1: हामीले युवाहरूका लागि कम्प्युटर हार्डवेयर, नेटवर्किङ, ग्राफिक्स डिजाइन तथा बिल्डिङ इलेक्ट्रिसियन जस्ता विषयहरूमा 100% निशुल्क व्यावसायिक तालिम पनि सञ्चालन गरिरहेका छौँ।
0: शिक्षालाई सिपसँग र सिपलाई अवसरसँग जोड्ने हाम्रो प्रयास।
1: सीमित सिट मात्र बाँकी, आजै सम्पर्क गरी आफ्नो भविष्यको सही आधार निर्माण गर्नुहोस्।
0: सम्पर्क नम्बर 9849737 9863141198, टेलिफोन नम्बर 01437230000।
1: थप जानकारीका लागि बुढानीलकण्ठ टेक्निकल स्कुलको फेसबुक पेज हेर्नुहोस्।
0: श्री बुढानीलकण्ठ माध्यमिक विद्यालय,
1: शिक्षाबाट सिप, सिपबाट अवसर।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: शैक्षिक सत्र 2083 लागि बुढानीलकण्ठ मन्दिर नजिकै रहेको श्री बुढानीलकण्ठ माध्यमिक विद्यालय तथा कलेजमा धमाधम भर्ना खुलिरहेको छ।
0: कक्षा 11 र 12 म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ल, मेजर इङ्ग्लिस, मेजर नेपाली, अप्सनल इङ्ग्लिस तथा अप्सनल नेपाली विषयहरू अध्ययन गर्ने सुनौलो अवसर।
1: विद्यालयदेखि स्नातक तहसम्मको शैक्षिक यात्रालाई एउटै छानामुनि निरन्तरता दिने अवसर।
0: उच्च शिक्षा अन्तर्गत त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बिबिएस तथा बिएड कार्यक्रमहरू सञ्चालनमा रहेका छन्।
1: यहाँ शिक्षा केवल प्रमाणपत्रका लागि होइन, क्षमता, नेतृत्व र भविष्य निर्माणका लागि प्रदान गरिन्छ।
0: पाठ्यपुस्तकमा सीमित नभई जीवन र पेसामा उपयोगी ज्ञान तथा सिप विकासमा केन्द्रित शिक्षा सहित आफ्नो भविष्यलाई नयाँ दिशा दिनुहोस्।
1: आजै भर्ना सुनिश्चित गरी सफलताको यात्रामा पहिलो पाइला चाल्नुहोस्।
0: टेलिफोन नम्बर 01437029 छ, 01437029 छ।
1: श्री बुढानीलकण्ठ माध्यमिक विद्यालय तथा कलेज,
0: शिक्षाबाट ज्ञान, ज्ञानबाट अवसर।

0: काठमाडौँको गङ्गोबुमा अवस्थित कक्षा बाह्रको राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा बोर्ड सेकेन्ड हुन सफल प्रतिष्ठित शैक्षिक संस्था चाणक्य पाठशाला बिएसटी कलेजले शैक्षिक सत्र 2083का लागि कक्षा 11मा निम्न विषयहरूमा धमाधम भर्ना लिइरहेको सहर्ष जानकारी गराइन्छ।
1: साइन्स तर्फ बायोलोजी र कम्प्युटर,
0: म्यानेजमेन्ट तर्फ कम्प्युटर, होटल म्यानेजमेन्ट, टुरिज्म र बिजनेस,
1: ह्युमेनिटिज तर्फ मेजर इङ्ग्लिस, सोसियोलोजी र मास कम्युनिकेसन। अनुभवी शिक्षक, उत्कृष्ट शैक्षिक वातावरण र उज्जवल भविष्यको सुनिश्चितताको लागि समयमै आफ्नो सिट सुरक्षित राख्न 9841404611 वा 9808686678 सम्पर्क गर्नुहोस्
0: वा चाणक्य पाठशालाको अफिसियल वेबसाइट www.chanakyapathshala.edu.np मा गई अनलाइन बुकिङ गर्नुहोस्।

0: तपाईँलाई थाहा छ, हाम्रै बुढा नीलकण्ठमा वरिष्ठ चिकित्सकहरूबाट विभिन्न रोगहरूको उपचार सुलभ र सहज रूपमा नै प्राप्त भइरहेको छ।
1: यदि थाहा छैन भने थाहा पाइहाल्नुहोस्। बुढा नीलकण्ठ वडा नम्बर 3 निलोपुलमा रहेको सुश्रुत मेडिकल सेन्टर मार्फत सहज र सुलभ स्वास्थ्य सेवा आफ्नै ठाउँमा उपलब्ध भइरहेको छ।
0: प्याथोलोजी ल्याब, ECG, अल्ट्रासाउन्ड सहित बाल रोग विशेषज्ञ, छाला रोग विशेषज्ञ, मुटु रोग विशेषज्ञ, नाक कान घाँटी विशेषज्ञहरूबाट यहाँ नियमित स्वास्थ्य परीक्षण गरिराखिएको छ।
1: सम्पर्क सुश्रुत मेडिकल सेन्टर बुढा नीलकण्ठ वडा नम्बर 3 निलोपुल।
0: मोबाइल नम्बर 97435 9548 70, 97435 9548 71।

0: के तपाईँ आफ्नो छोराछोरीलाई गुणस्तरीय, संस्कारयुक्त र प्रविधि मैत्री शिक्षा दिलाउन चाहनुहुन्छ?
1: शैक्षिक सत्र 2083 लागि कक्षा 11 म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स र होटल म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुला गरिएको छ।
0: भुटानिल कण्ठ क्षेत्रकै पहिलो आइएएस प्रमाणित विद्यालयको विशेषताहरू: आधुनिक तथा भूकम्प प्रतिरोधी भवन, प्रविधि मैत्री कक्षा कोठा, एआई बेस्ड स्मार्ट बोर्ड, सुविधा सम्पन्न विज्ञान तथा कम्प्युटर प्रयोगशाला, व्यावहारिक शिक्षा, सिप र रोजगारीमुखी तालिम, अनुभवी शिक्षक शिक्षिका र उत्कृष्ट शैक्षिक वातावरण, यी सबै अब एउटै छानामुनि।
1: अब बन्नुहोस् आफ्नो उज्जवल भविष्यको ध्रुवतारा। आजै सम्पर्क गर्नुहोस् र भर्ना सुनिश्चित गर्नुहोस् ध्रुवतारा कार्निभाली स्कुल चप्पली बुढानीलकण्ठ।
0: सम्पर्क फोन नम्बर 01-4375-783, 01-4375-783, मोबाइल नम्बर 98-51-16-58-96, 98-51-16-58-96।

0: तपाईँलाई थाहा छ, हाम्रै बुढा नीलकण्ठमा वरिष्ठ चिकित्सकहरूबाट विभिन्न रोगहरूको उपचार सुलभ र सहज रूपमा नै प्राप्त भइरहेको छ।
1: यदि थाहा छैन भने थाहा पाइहाल्नुहोस्। बुढा नीलकण्ठ वडा नम्बर 3 निलोपुलमा रहेको सुश्रुत मेडिकल सेन्टर मार्फत सहज र सुलभ स्वास्थ्य सेवा आफ्नै ठाउँमा उपलब्ध भइरहेको छ।
0: प्याथोलोजी ल्याब, ईसीजी, अल्ट्रासाउन्ड सहित बाल रोग विशेषज्ञ, छाला रोग विशेषज्ञ, मुटु रोग विशेषज्ञ, नाक कान घाँटी विशेषज्ञहरूबाट यहाँ नियमित स्वास्थ्य परीक्षण गरिराखिएको छ।
1: सम्पर्क सुश्रुत मेडिकल सेन्टर बुढा नीलकण्ठ वडा नम्बर 3 निलोपुल।
0: मोबाइल नम्बर 97435948070 97435948071।
2: बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
3: सुमिरन एफएम 100.9 मेगाहर्ज।

0: सिप सिकाऊ रोजगार बनाऊ।
1: एसी पछि नै कम्प्युटर इन्जिनियरिङ तथा सिभिल इन्जिनियरिङमा प्राविधिक शिक्षा अध्ययन गर्न चाहनुहुन्छ?
0: बुढा नीलकण्ठ मन्दिर नजिकै रहेको श्री बुढा नीलकण्ठ माध्यमिक विद्यालयमा 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ तथा डिप्लोमा इन सिभिल इन्जिनियरिङमा भर्ना खुला छ।
1: मात्र रु 1,20,000 3 वर्षे प्राविधिक शिक्षा, साथै स्थानीय विद्यार्थीहरूका लागि 100% छात्रवृत्तिको विशेष सुविधा।
0: के बजार सुहाउँदो सिपको खोजीमा हुनुहुन्छ?
1: हामीले युवाहरूका लागि कम्प्युटर हार्डवेयर, नेटवर्किङ, ग्राफिक्स डिजाइन तथा बिल्डिङ इलेक्ट्रिसियन जस्ता विषयहरूमा 100% निशुल्क व्यावसायिक तालिम पनि सञ्चालन गरिरहेका छौँ।
0: शिक्षालाई सिपसँग र सिपलाई अवसरसँग जोड्ने हाम्रो प्रयास।
1: सीमित सिट मात्र बाँकी, आजै सम्पर्क गरी आफ्नो भविष्यको सही आधार निर्माण गर्नुहोस्।
0: सम्पर्क नम्बर 9849737, 9863141198, टेलिफोन नम्बर 01-4372-300।
1: थप जानकारीका लागि बुढा नीलकण्ठ टेक्निकल स्कुलको फेसबुक पेज हेर्नुहोस्।
0: श्री बुढा नीलकण्ठ माध्यमिक विद्यालय,
1: शिक्षाबाट सिप, सिपबाट अवसर।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
3: श्री गणेश माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 नयाँ भर्ना खुल्ला गरिएको छ। न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षाको पहिलो रोजाइ,
4: अनुभवी, दक्ष र समर्पित शिक्षक शिक्षिकाबाट अध्यापन, आधुनिक शैक्षिक वातावरण तथा परियोजनामा आधारित शिक्षण सिकाइ प्रणाली हाम्रो विशेषता हो। हामी कहाँ निम्न विषयहरू अध्ययन गराइन्छ: बिजनेस स्टडिज, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट, मेजर नेपाली, मेजर अङ्ग्रेजी।
3: तपाईँको सफल भविष्यको आधार श्री गणेश माध्यमिक विद्यालय, बुढा नीलकण्ठ 2, गणेश चोक, काठमाडौँ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस्
4: फोन नम्बर 01-4377-922, 01-4377-922, मोबाइल नम्बर 9841-34-62-68, 9841-34-62-68।
5: बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
6: सुमिरन एफएम
5: 100.9 मेगाहर्ज।

आफ्नै हेचरीमा उत्पादित गुणस्तरीय चल्ला, आफ्नै दाना फ्याक्ट्री अनि हामीसँग छ आफ्नै पोल्ट्री फार्म, जहाँबाट हामी उत्पादन गर्छौँ स्वस्थ अनि गुणस्तरीय कुखुराको मासु। यससँगै आधुनिक चिकन प्रशोधन र बिक्री केन्द्र। अब हाम्रो उत्पादन लागतमा गुणस्तरीय कुखुराको मासु तपाईँको ठाउँमा। बीएनजी पोल्ट्री सप्लायर्सद्वारा सञ्चालित सक्सेस हाइजेनिक चिकन मिट मार्ट। हात्तीगौँडाबाट टोखा जाने बाटो, विष्णुमती खोलाको पुलसँगै। सम्पर्क 01-4376-248, 4376-248।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेकोसी बाढीको 21 दिनमा पनि सुरुङमा खोजी चल्दै भाँसिएको कृष्णवीर सडकमा नयाँ ट्र्याक खोल्ने काम सकियो। पर्सिदेखि दुईतर्फी गाडी चल्ने। मकवानपुरमा माइक्रोबस दुर्घटना हुँदा 4 ज्यान गयो।
0: सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रमाना दिन सरकारको निर्देशन। रमाना नदिए कारले प्रमुख र लेखा प्रमुखबाट तलब असुल गर्ने।
1: पुँजी बजार सुधार कार्ययोजनाले सेयर बजारमा उत्साह। नेप्से 48 अङ्कले बढ्यो। अत्यावश्यक वस्तुमा मूल्य वृद्धि र कालोबजारी बढ्दो। हस्तक्षेप थालेको सरकारको दावी।
2: यो अब महसुस गर्ने गरिने यसको रिजल्ट 1-2 दिनभित्रै आउन थाल्छ। चिनीको विषयमा आजदेखि नै इन्टरभेन्सनको काम सुरु गरिसकेका छौँ।
0: सन् 2020 दशक चीनको पक्षमा हुने बारेको बहस तीव्र। अमेरिकाको ऊर्जा नीतिमा परिवर्तनले जलवायु संरक्षणमा चुनौती।
1: र डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट एनपिएल खेल्ने। जिम्बाब्वेका ब्रेन्डन टेलर बने सबैभन्दा लामो समयसम्म एक दिवसीय क्रिकेट खेल्ने खेलाडी।
3: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्। जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
4: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
5: साझा पृथ्वी, साझा दायित्व।
3: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काक, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083 सहभागी बनौ।
4: आयोजक घरबझोङ गाउँपालिका जोमसोङ मुस्ताङ।
3: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
4: घरबझोङ घोषणा पत्र जारी गरौँ, जलवायु न्यायको नेतृत्व गरौँ।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0556-94-333, 4-93-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। भोटेकोसी नदीमा प्रलयकारी बाढी आएको 21 दिन आज पनि मानिसहरू जीवित फँसेको आशंकासहित जलविद्युतको सुरुङमा खोजी कार्य भइरहेको छ। चिलिमी जलविद्युत आयोजनाको सुरुङमा बाढीपछि फँसेका 6 खोज तथा उद्धारको प्रयास भइरहेको राष्ट्रपाका सांसद एवं इन्जिनियर श्रीराम नेउपानेले जानकारी दिनुभएको छ। यसैबीच बाढीका कारण जलविद्युत क्षेत्रमा ठूलो क्षति पुगेपछि सरकारले विपद सहन सक्ने संरचना निर्माणका लागि नयाँ सुरक्षा अवधारणा अघि सारेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले आयोजनाको जोखिम न्यूनीकरण र कामदारको सुरक्षाका लागि नीतिगत सुधारसहित 6 मुख्य मुद्दा प्रस्तुत गरेको हो। नयाँ अवधारणामा अनिवार्य पूर्ण संरचनात्मक बिमा, हरेक आयोजनामा सुरक्षा अधिकारीको व्यवस्था, नियमित उद्धार तालिम, स्पष्ट कार्य आकस्मिक योजना, पावर हाउसमा कम्तीमा 30 पुग्ने खाद्यान्न भण्डारण र सुरुङको पुनर्संरचना जस्ता विषय समेटिएका छन्। सरकारले अब जलविद्युत आयोजनालाई अनुमति पत्र दिँदा यी सुरक्षा मापदण्डहरू पालनाबारे सम्झौता गर्नेछ।
1: यसबीच नागढुङ्गा मुगलिन सडक खण्ड र अन्तर्गत कृष्णवीर सडकमा नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। त्रिशुलीले कटान गरेर सडक भाँसिएको ठाउँमा केही माथिबाट नयाँ ट्र्याक खोल्ने काम सकिएको र कृष्णवीर खण्डमा पर्सि बिहिबारदेखि दुईतर्फी गाडी चलाउने सडक विभागले जनाएको छ। अस्ति आइतबारदेखि केही गाडी सञ्चालन भइरहेकामा बिहिबार बिहानदेखि पूर्ण रूपमा सडक सञ्चालन गर्ने तयारी भइरहेको सडक विभागले जनाएको छ। बाढी र पहिरोका कारण क्षति पुगेको कृष्णभीरमा विज्ञहरूको प्राविधिक अध्ययनपछि 250 मिटर लामो नयाँ ट्र्याक बनाइएको छ। अहिले सडकमा ग्राभल गर्ने, नाली निर्माण गर्ने र सुरक्षाका लागि बत्ती तथा ट्राफिक सङ्केत राख्ने काम भइरहेको छ। सम्भावित पहिरो हटाउन उपकरणहरू तयारी अवस्थामा राखिनका साथै वैकल्पिक मार्गका रूपमा बेनीघाट फिसलिङ खण्डमा पनि काम अघि बढाइएको छ।
0: सरकारले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको तत्काल पुनर्लाभ, पुनर्स्थापना तथा दीर्घकालीन पुननिर्माणलाई गति दिन विकास साझेदार र गैर सरकारी संस्थाहरूलाई एकीकृत रूपमा परिचालन गर्ने भएको छ। विपद जोखिम न्यूनीकरण सम्बन्धी राष्ट्रिय कार्यमञ्चको बैठकमा साझेदार संस्थाका प्रतिनिधिहरूले अहिलेसम्म भएका उद्धार तथा राहत कार्यको समीक्षा गर्दै आउँदो सहयोगबारेमा धारणा राखेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले सबै साझेदार संस्थालाई प्राधिकरणको विस्तारित अङ्गका रूपमा मिलेर काम गर्न आग्रह गर्नुभयो। उहाँले प्रभावितको तत्काल आवश्यकता पूरा गर्दै दीर्घकालीन पुननिर्माणका लागि प्रभावकारी सहकारी आवश्यक रहेको बताउनुभयो। बैठकले सरकारी निकाय, सुरक्षा संयन्त्र र साझेदार संस्थाहरू बीच बलियो समन्वय कायम गरी प्रभावित क्षेत्रमा राहत पुनर्स्थापना र क्षतिको पछिको पुनर्निर्माणलाई तीव्रता दिने निर्णय गरेको छ।
1: रसुवाको भटेकुसी बाढीका कारण कैलाश, मानसरोवर र गोसाईगुण्ड भ्रमणमा गएका 34 देशका 607 विदेशी र 188 नेपाली पर्यटक बेपत्ता भएका विवरण सार्वजनिक भएको छ। पर्यटन विभागका अनुसार बेपत्ता हुनेमा सबैभन्दा धेरै 199 जना भारतीय नागरिक रहेका छन् भने अमेरिका, मलेसिया, युक्रेन र चीन सहितका पर्यटक पनि सम्पर्कविहीन छन्। स्थानीय प्रशासन र सुरक्षा निकायले खोजी तथा उद्धार राहत कार्यलाई तीव्रता दिएका छन्। अहिलेसम्म 310 विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ भने सम्पर्कविहीन भएका अन्य 13 जना सम्पर्कमा आएका छन्।
0: यसैबीच प्रतिनिधि सभाका सांसदहरूले भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको खोजी तीव्र पार्न र फेला परेका शवहरूको डिएनए परीक्षण प्रतिवेदन तत्काल उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराएका छन्। आजको बैठकमा सांसदहरूले आफन्तको अवस्था थाहा नहुँदा पीडित परिवार अन्यलमा परेको भन्दै राहत र पुनर्स्थापना कामलाई पनि तीव्रता दिन माग गरे। साथै विपदपछिको खोज, उद्धार, पुनर्निर्माण र राहत वितरणको प्रभावकारी अनुगमनका लागि उच्च स्तरीय सर्वदलीय संसदीय विशेष समिति गठन गर्न समेत सांसदहरूले सभामुख मार्फत सरकारको ध्यान आकर्षण गराएका छन्।
1: हेटौडाबाट काठमाडौँ आउँदै गरेको माइक्रोबस मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 सल्ले सुकौरामा दुर्घटना हुँदा 4 जनाको ज्यान गएको छ। आज दिउँसो 2 बजेतिर दुर्घटना भएको गाडी सडकबाट झन्डै 500 मिटर तल भिरमा खसेको हो। इलाका प्रहरी कार्यालय भीमफेतीका अनुसार गाडीमा 8 जना चढेका थिए, 4 जनालाई उद्धार गरिएको छ। उद्धार गरिएकामा 1 जनालाई हेटौडा अस्पताल पठाइएको छ भने गम्भीर घाइते 3 जनालाई काठमाडौँ ल्याएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ।
0: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमना दिन सबै सम्बन्धित निकायलाई निर्देशन दिएको छ। मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, 7 प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय र पालिकाहरूलाई आज परिपत्र गर्दै सरुवा भएका कर्मचारीलाई विभिन्न वाहनामा साबिकै कार्यालयमा राखेर कामकाज गराउने तथा सरुवा भइसकेपछि पनि रमना नदी पुरानै कार्यालयबाट तलब भत्ता भुक्तानी गर्ने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिएको हो। कतिपय कार्यालयहरूले कर्मचारीको सरुवा भइसकेपछि पनि रमना नदी साबिकै कार्यालयमा काम गराउने र त्यहीँबाट तलब तथा भत्ता भुक्तानी गर्ने गरेको पाइएपछि यस्तो व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न भनिएको हो। परिपत्रमा निजामती सेवा नियमावलीमा भएको व्यवस्थालाई स्मरण गराउँदै सरुवा भएको कर्मचारीलाई तोकिएको अवधिभित्र रमना नदी साबिकै कार्यालयबाट तलब भत्ता भुक्तानी गरिएमा त्यसरी भुक्तानी भएको रकम सम्बन्धित कार्यालय प्रमुख र भुक्तानी दिने लेखा प्रमुखबाट असुल उपर गर्ने स्पष्ट पारिएको छ। मन्त्रालयले सरुवा भएका कर्मचारीलाई रमना दिने विषयमा कुनै ढिलाइ गर्न तथा प्रचलित कानुन र नियमावलीमा तोकिएको प्रक्रिया अनिवार्य रूपमा पालना गर्न सम्बन्धित कार्यालयलाई आग्रह गरेको छ। मन्त्रालयले सरुवा भएका कर्मचारीले निर्धारित अवधिमा रमना दिने, नयाँ कार्यालयमा हाजिर हुने वातावरण बनाउने तथा तलब भत्ता भुक्तानी सम्बन्धी व्यवस्था कानुन अनुसार कार्यान्वयन गर्न सबै निकायलाई सचेत गराएको छ।
1: कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनबाट उत्पन्न चुनौती समाधानका लागि सङ्घ प्रदेश र पालिकाले साझा सङ्कल्पका साथ अघि बढ्नुपर्ने बताउनु भएको छ। मुस्ताङको घरबझोङ गाउँपालिका 4 जोमसम्म आजदेखि सुरु भएको घरबझोङ जलवायु सम्मेलन 2083 उद्घाटन गर्दै मन्त्री चौधरीले जलवायु परिवर्तनको असर कुनै एउटा क्षेत्र वा तहमा मात्र सीमित नरहेकाले यसको सामना गर्न सबै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनु भएको छ। घरबझोङ गाउँपालिकाको आयोजनामा सुरु भएको सम्मेलनमा देशभरका 420 पालिकाले सहभागिता जनाउने प्रतिबद्धता जनाएका छन्। दुई दिनसम्म चल्ने सम्मेलनको मुख्य उद्देश्य हिमाल, पहाड र तराईका पालिकाले जलवायु परिवर्तनका कारण भोगिरहेका समस्या, जोखिम तथा अनुकूलनका उपायबारे साझा धारणा निर्माण गर्नु रहेको आयोजकले जनाएको छ। यसैबीच सम्मेलनलाई शुभकामना सन्देश दिँदै प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका लागि विश्व समुदायसँग सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। बजारमा अत्यावश्यक वस्तुको मूल्य वृद्धिमा सरकारी हस्तक्षेप बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
11: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बिसिए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बिबिए, बिसिए, बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
10: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
11: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
12: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैङ्कको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
13: समय सँगै अघि बढ्दै नेपाल बैङ्क लिमिटेड, नेपालको पहिलो बैङ्क।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकुसी बाढीको 21 दिनमा पनि सुरुङमा खोजी चल्दै भाषिएको कृष्णवीर सडकमा नयाँ ट्र्याक खोल्ने काम सकियो। पर्सिदेखि दुईतर्फी गाडी चल्ने। मकवानपुरमा माइक्रोबस दुर्घटना हुँदा 4 जनाको ज्यान गयो। सर्व भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रमना दिन सरकारको निर्देशन। रमना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलब असुल गर्ने लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। बजारमा दाल, चामल, तरकारी, फलफूल, माछा मासु, अन्डा जस्ता अत्यावश्यक वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको छ। ग्यास, चिनी जस्ता अत्यावश्यक वस्तु बजारमा उपलब्ध नहुँदा उपभोक्ताहरू मारमा परेका छन्। बजारलाई व्यवस्थित बनाउन र उपभोक्ता हक संरक्षण गर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर तथा नापतोल विभाग जस्ता सरकारका विभिन्न निकाय क्रियाशील भए पनि उपभोक्ताले राहत महसुस गर्न सकेका छैनन्। बजार अनुगमन, मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थालाई सहज बनाउन भइरहेका प्रयासबारे साथी सम्झना महर्जनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतसँग कुराकानी गर्नुभएको छ।
14: अहिले खास गरी रसुवा बाढीले मुख्य राजमार्ग अवरुद्ध भएपछि बजारमा अलि असन्तुलन फिल सबैलाई भइराखेको छ। अब यसमा हामीले अहिले वाणिज्य विभाग मार्फत दैनिक 13-14 अनुगमन

0: रिफिलिङ गर्न सकिएको छैन बुलेट आउन नसकेको कारणले। त्यसले गर्दा यताका जो काठमाडौँ भ्यालीमा ग्यास आपूर्ति हुन्थ्यो यताका उद्योगहरूबाट खाली सिलिन्डरहरू पनि हामीले तराईका उद्योगहरूमा लगेर फिलिङ गरेर दैनिक 30-50 हजारसम्मको सिलिन्डरहरू आपूर्ति गरेर अनि बिक्री वितरणको व्यवस्था मिलाउनु परिराखेको कठिन परिस्थितिमा पनि हामी छौँ। राजमार्ग चाहिँ बन्ने क्रममा भएको र अब चाँडै भोलि पर्सितिर र खुलिसकेपछि खास गरी बुलेटहरू यताको उद्योगहरूमा आउँछ र अब त्यो पनि अब बिस्तारै सहज हुने स्थितिमा जान्छ भन्ने हामीलाई लागेको छ।
1: प्रवक्ताजी, यो बाहेक अत्यावश्यकीय चिनी लगायतका खाद्य वस्तुमा चाहिँ अचाक्ली मूल्य वृद्धि भइरहेको छ, अनुगमन पनि गरिरहनु भएको छ, यति हुँदा हुँदै पनि किन बढिरहेको छ त मूल्य?
0: अब यो मूल्य वृद्धिको कारण हामी पनि अहिले हेरिराखेका छौँ, खास गरी उत्पादक र पालमा ल्याउने आयातकर्ताको लेभलदेखि लिएर खुद्रासम्मको लेभलमा कहाँनिर चाहिँ यो चाहिँ अलिकति गडबड भइराखेको छ अथवा के हो सिनारी हो भनेर हामी त्यो अध्ययन गरिराखेका छौँ। अहिले चिनीको हामीले हिजो मात्रै पनि खास गरी हाम्रो सरकारी संस्थानहरू एसटिसी र खाद्यसँग जति उपलब्ध छ त्यसलाई मार्केटमा लैजाने विषयमा हामीले कुरा गरिराखेका छौँ। केही मार्टहरू जो चाहिँ अलि धेरै ब्रान्चहरू भएको मार्टहरू छ, ती मार्टहरू मार्फत हाम्रो सरकारी संस्थानहरूबाट चिनी उपलब्ध गराएर त्यहाँबाट चाहिँ हामी बिक्री वितरण सहज बनाउने, त्यो मूल्यलाई नियन्त्रण गर्ने हिसाबले हामी इन्टरभेन्सन गर्दैछौँ। आजैदेखि त्यो सुरु भइराखेको छ र जहाँसम्म चामल दाल तेलको सन्दर्भ छ, आयातकर्ताको लेभलमा र उत्पादकको लेभलदेखि तल खुद्राको लेभलमा जाँदाखेरि त्यसको चेन इफेक्ट कहाँनिर परेको छ भन्ने अहिले हाम्रो अनुगमन टोली त्यसमा फोकस भएर काम गरिराखेको स्थिति छ। हामीले सम्बन्धित आयातकर्ताका छाता संस्थाहरू र खास गरी उद्योगका छाता संस्थाहरूसँग चाहिँ यो खालको कुराहरू हुनुहुँदैन भनेर हामीले निर्देशन पनि दिइराखेको स्थिति छ।
1: उपभोक्ताले चाहिँ सरकारले हस्तक्षेपकारी भूमिका निर्वाह नगरेको महसुस गरिरहेका छन्, उपभोक्ताले महसुस गर्ने गरी कहिलेदेखि चाहिँ अलिकति सहज होला?
0: यो अब महसुस गर्ने गरी नै यसको रिजल्ट एक दुई दिन भित्रै आउन थाल्छ। चिनीको विषयमा आजदेखि नै इन्टरभेन्सनको काम सुरु गरिसकेका छौँ। बजारको चाहिँ व्यवस्थापन गर्ने काम निजी क्षेत्रले गरेको छ, सरकारले क्याटालिटिकको भूमिका मात्रै निर्वाह गरिराखेको स्थिति हो। बढीभन्दा बढी निजी क्षेत्र जिम्मेवार हुनुपर्छ र यी कुराहरूलाई व्यवस्थित गर्नको लागि निजी क्षेत्रले पनि सरकारलाई सहयोग गर्ने, निजी क्षेत्र पनि जिम्मेवार हुने, निजी क्षेत्रले पनि एउटा आफ्नो चाहिँ इथिक्समा रहेर सोसल कर्पोरेट रेस्पोन्सिबिलिटी निर्वाह गर्ने कुराहरू पनि साथसाथै आउँछ। त्यही हिसाबले उहाँहरूलाई हामीले भनिराखेका छौँ, मूल्य बढी लिएको भन्ने तपाईँहरू कहाँ गुनासो आएको छ भने हामीलाई सेयर गर्नुहोस् न, हामी स्पेसिफिक रूपमै त्यसलाई चाहिँ नियन्त्रण गर्नेतर्फ तत्कालै लागिरहेछौँ, हामी गर्छौँ। जसले चाहिँ अब चाहिँ गल्ती गरेको छ, जसले कमी कमजोरी गरेको छ, उहाँहरू सजायको भागीदार पनि हुनुहुन्छ र जसले फेयर काम गर्नुभएको छ उहाँहरूलाई चाहिँ मन्त्रालयले प्रमोट पनि गर्छ र सहजीकरण पनि गर्छ। फेरि
2: उहाँ हुनुहुन्थ्यो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत। नेपाल दर्पणमा खबरको सिलसिला। सांसदहरूले दैनिक भोग्य वस्तुमा अस्वाभाविक मूल्य वृद्धि र कालो बजारी नियन्त्रण गर्न तथा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव अन्त्य गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। प्रतिनिधि सभाको आजको बैठकको सुन्ने समयमा उहाँहरूले उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाउन र नागरिकलाई सहुलियत दिन सरकारसँग माग गर्नुभएको हो। सांसद भदन कुमार भण्डारीले ग्यासको अभावसँगै अहिले तेल, चिनी, दाल, चामल लगायत दैनिक भोग्य वस्तुको मूल्य आकाशिएको भन्दै तत्काल मूल्य वृद्धि नियन्त्रण गर्न माग गर्नुभयो।
3: सरकारले ल्याएको पुँजी बजार सुधार कार्ययोजनाले आज शेयर बजारमा सकारात्मक प्रभाव पारेको छ। हिजो अर्थमन्त्री स्वर्णिङ वाग्लेले पुँजीगत लाभकर अहिलेको भन्दा आधा घटाउने सहित बजार सुधारको कार्ययोजना सार्वजनिक गरेपछि आज बजारमा उत्साह देखिएको हो। आज शेयर बजार परिसूचक नेप्से 48.57 अङ्कले बढेर 2633.62 बिन्दुमा पुग्यो। आज सबै समूहको उपसूचक बढेर बजार हरियाली भएको दिन लगानी र बिमा समूह 2.5% भन्दा धेरैले उकालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। हिजो 4.68 अर्ब कारोबार भएकामा आज 347 कम्पनीको 2,03,00,000 कित्ता सेयर 8,29,00,00,000 रुपियाँमा किनबेच भएको छ। यो कारोबार रकम दुई महिना यताकै उच्च हो। यसअघि असार 30 गते 8 अर्ब 41 करोड रुपियाँ बराबरको सेयर किनबेच भएको थियो। अर्थ मन्त्रालयले पुँजी बजार सुधारका लागि हिजो सार्वजनिक गरेको 21 बुँदे कार्ययोजनामा बजारको संरचनागत सुधार, लगानीकर्ताहरूको हित संरक्षण तथा पुँजी बजारलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषय समेटिएको छ। कार्ययोजनामा दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने गरी पुँजीगत लाभकरमा सुधारको प्रस्ताव गरिएको छ।

0: 365 दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको धितोपत्रबाट प्राप्त लाभमा 3.75% तथा 365 दिन वा त्योभन्दा कम अवधि स्वामित्वमा रहेको धितोपत्रबाट प्राप्त लाभमा 5% पुँजीगत लाभकर कायम गर्ने प्रस्ताव गरिएको छ। यसअघि चालु आर्थिक वर्षको बजेट मार्फत अल्पकालीन लगानीमा 10% र दीर्घकालीन लगानीमा 7.5% पुँजीगत लाभकर कायम गरिएको थियो।
1: यसैबीच गएको आर्थिक वर्ष 2082-83 घर जग्गा कारोबार बढेको छ। नेपाल राष्ट्र बैङ्कका अनुसार गएको आर्थिक वर्षमा देशभर झन्डै 7,20,86 करोड रुपियाँ बराबरको घर जग्गा कारोबार भएको छ। आर्थिक वर्ष 2081-82 भने देशभर 3,86,15 करोड रुपियाँको मात्रै घर जग्गा कारोबार भएको थियो। यस हिसाबले एक वर्षमा घर जग्गा कारोबारको रकम झन्डै 3,34,71 करोड रुपियाँले बढेको देखिन्छ। राष्ट्र बैङ्कका अनुसार आर्थिक वर्ष 2082-83 घर जग्गाको कुल कारोबार सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा 4.74% वृद्धि भएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: कृषि मन्त्र नार्कसँग
3: बाढीका कारण मरेका पशुपन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशुपन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहानभन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस होम,
1: डिस होम, खुशीको कनेक्शन।
2: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
3: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौँ। मोबाइल चार्जमा राखौँ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौँ।
2: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क, काठमाडौँमा 90 MHz।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेसन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। हुलाकी राजमार्ग अन्तर्गत झापाको झापा गाउँपालिका 2 र गौरीगञ्ज गाउँपालिका 1 जोड्ने कन्काई पुल 14 वर्षसम्म अलपत्र पार्ने निर्माण कम्पनी पप्पू महादेव खिम्ती संयुक्त उपक्रम जेबीलाई सरकारले झण्डै 2 अर्ब रुपियाँ जरिवाना तिराउने भएको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले सार्वजनिक खरिद ऐन बमोजिम 1,99,12,58,775 रुपियाँ सरकारी राजस्व खातामा दाखिला गर्न 35 दिने सार्वजनिक सूचना जारी गरेको छ। तोकेको समयभित्र रकम दाखिला नगरे निर्माण कम्पनीको चल अचल सम्पत्ति रोक्का गरी सरकारी बाँकी सर तहसिल कार्यालय मार्फत असुल उप गर्ने कार्यालयले जनाएको छ। साथै सडक विभाग अन्तर्गतका अन्य कार्यालयबाट निर्माण व्यवसायले पाउने कुनै पनि भुक्तानी रोक्का राख्न सम्बन्धित निकायलाई पत्राचार समेत गरेको छ।
5: नेपाली काङ्ग्रेसले निर्वाचन निर्देशिका 2083 जारी गरेको छ। 15 महाधिवेशनलाई लक्षित गर्दै नयाँ निर्देशिका ल्याएको हो। निर्देशिका अनुसार केन्द्रीय सभापतिको उम्मेद्वार बन्न 40,000 रुपियाँ शुल्क लाग्नेछ। सभापतिमा उम्मेद्वारीको दर्ता गर्नका लागि 10 जना प्रस्तावक र 10 जना समर्थक राख्नुपर्ने व्यवस्था समेटिएको छ। यस्तै उपसभापति र महामन्त्री पदमा उम्मेद्वारी दिन 30,000, सहमहामन्त्रीको लागि 2 र केन्द्रीय सदस्य पदमा उम्मेदवारी पदको लागि 11,000 शुल्क लाग्नेछ। कार्यसूचीमा केन्द्रीय सभापतिदेखि तल्लो तहसम्म उम्मेदवारी दिनको लागि शुल्क लाग्ने उल्लेख छ।
6: राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिले संक्रामक पशुरोग नियन्त्रण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक 2083 संशोधनसहित सर्वसम्मतिले पारित गरेको छ। आज बसेको समितिको बैठकमा विधेयकमाथि छलफलपछि सभापति कृष्णबहादुर ओकाएले संशोधनसहित पारित गर्न प्रस्ताव गर्नुभयो। यो प्रस्ताव सर्वसम्मतिले पारित भएपछि समितिले विधेयकको प्रतिवेदन परिमार्जनसहित अनुमोदन गरेको हो। विधेयकमा संक्रामक पशुरोगको रोग पहिचान, रोकथाम, नियन्त्रण तथा सम्भावित संक्रमणबाट पशुधनलाई सुरक्षित राख्न आवश्यक कानुनी व्यवस्था गर्ने विषय समेटिएको छ।
5: देशभर आज राति कोशी प्रदेशका पहाडी तथा तराई भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही ठाउँ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै ठाउँमा मेघगर्जन तथा चट्ट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। तराईतर्फ कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा मध्य सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै ठाउँमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
6: यसैबीच दिउँसो तराईका धेरै ठाउँमा तापक्रम 30 डिग्री सेल्सियसभन्दा माथि मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो तराईका विभिन्न ठाउँमा अधिकतम तापक्रम 35 देखि 38 डिग्री सेल्सियससम्म पुगेको छ। विशेष गरी धनगढी, नेपालगञ्ज, भैरवा र सिमरातर्फ अधिकतम तापक्रम 36 देखि 38 डिग्री सेल्सियसको बीचमा रहेको छ।
5: धनुषाको विदेह नगरपालिकाबाट झण्डै 2 हप्ता अघि अपहरण परेका 15 महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ। भदौ 18 गते अपहरण परेका धनुषाको विदेह नगरपालिका 6 कमलेश महतोको 15 महिने छोरा सिद्धान्त महतोलाई गैराति त्यही नगरपालिकाको वडा नम्बर 1-10 गजा क्षेत्रबाट सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ। बच्चालाई छाडेर भाग्दै गरेको अवस्थामा धनुषाको कमला नगरपालिका 9 पुणिता देवी पासवानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताउनुभयो।
6: नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकी प्रभाव क्रमशः कमजोर हुँदै जाँदा र चीनले आर्थिक, कूटनीतिक तथा सैन्य उपस्थिति बढाउँदै लैजाँदा सन् 2020 चीनको दशक बन्ने बहस विश्वभर तीव्र बनेको छ। चिनिया राष्ट्रपति सी जिनपिङको नेतृत्वमा चीनले आफ्ना प्राथमिकता अनुकूल अन्तर्राष्ट्रिय व्यवस्था निर्माण गर्न खोजिरहेको विश्लेषकहरूले बताएका छन्। अमेरिकी विदेश नीति विश्लेषक रायन ह्यासका अनुसार चीनले अमेरिकासँग तत्काल प्रत्यक्ष शक्ति सङ्घर्ष गर्नुभन्दा आफ्नो प्रभाव विस्तार गर्दै नयाँ अन्तर्राष्ट्रिय व्यवस्थाको नेतृत्वका लागि आधार तयार पारिरहेको छ। चीनले अमेरिकी नेतृत्वको उदार व्यवस्थाका कतिपय मान्यता परिवर्तन गर्न खोजे पनि आफूलाई फाइदा पुग्ने अन्तर्राष्ट्रिय प्रणालीका विशेषता भने कायम राख्न चाहेको छ। अन्तर्राष्ट्रिय नियोग USAID जस्ता कार्यक्रममा भएको कटौती र अमेरिकी नीतिमा बढेको स्वार्थ केन्द्रित दृष्टिकोणले अमेरिकाको सफ्ट पावर कमजोर बनाएको विश्लेषण भइरहेको छ। विदेशकै अर्को प्रसङ्गमा अमेरिकी वातावरण संरक्षण निकायले कोइला र प्राकृतिक ग्यासबाट सञ्चालन हुने विद्युत गृहबाट निस्कने पृथ्वीको तापक्रम बढाउने हरित गृह ग्यास उत्सर्जन नियन्त्रण गर्ने नियम खारेज गरेको छ। हिजो घोषणा गरिएको यो निर्णयले पूर्व राष्ट्रपति जो बाइडेन र बराक ओबामाको कार्यकालमा अघि बढाएका जलवायु परिवर्तन सम्बन्धी नीतिबाट ठूलो परिवर्तन भएको देखिएको छ। अमेरिकी वातावरण संरक्षण निकायका अनुसार नियम खारेज भएपछि ऊर्जा उद्योगले 3 खर्ब अमेरिकी डलरभन्दा बढी लागत बचत गर्न सक्ने र अमेरिकामा ऊर्जा उत्पादन विस्तार गर्न सहज हुने समाचार संस्था एपीले जनाएको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट खेल्न नेपाल आउने भएका छन्। एनपिएलको टोली काठमाडौँ गोर्खाजले तेस्रो संस्करणका लागि वार्नरलाई अनुबन्ध गरेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ। 39 वर्षका डेभिड वार्नर एनपिएल खेल्न आउने अहिलेसम्मकै ठुला विदेशी खेलाडी हुन्। यसअघि पहिलो संस्करणमा कर्णाली याक्सले भारतका शिखर धवन, दोस्रो संस्करणमा विराटनगर किङ्सले दक्षिण अफ्रिकाका हाफ डु प्लेसिसलाई अनुबन्ध गरेको थियो। वार्नरले 110 टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 1 शतक र 28 अर्धशतक सहित 3,270 रन बनाएका छन्। यस्तै उनले समग्र 439 टी20 क्रिकेटमा 10 शतक र 118 अर्धशतक सहित 14,248 रन बनाएका छन्। वार्नरसँग भारतको आइपिएल, अस्ट्रेलियाको बिबिएल, वेस्ट इन्डिजको सिपिएल लगायतका टी20 लिग खेलेको अनुभव छ।
6: र जिम्बाब्वेका विकेट किपर ब्याटर ब्रेन्डन टेलरले भारतका दिग्गज सचिन तेन्दुलकरको नाममा रहेको सबैभन्दा लामो एकदिवसीय करियरको कीर्तिमान तोडेका छन्। घरेलु मैदानमा अस्ट्रेलियासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तेन्दुलकरको कीर्तिमान तोडेका हुन्। 2004 डेब्यू गरे यता 22 वर्ष र 146 दिनको करियर सहित 2025 अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएका 40 वर्षीय टेलर सबैभन्दा लामो समयसम्म एकदिवसीय क्रिकेट खेल्ने खेलाडी बनेका छन्। तेन्दुलकरको एकदिवसीय करियर 1999 2012 गरी 22 वर्ष र 91 दिनको रहेको थियो।
5: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
6: भोटेकोसी बाढीको 21 दिनमा पनि सुरुङमा खोजी चल्दै भाँसिएको कृष्णवीर सडकमा नयाँ ट्र्याक खोल्ने काम सकियो। पर्सिदेखि दुईतर्फी गाडी चल्ने। मकवानपुरमा माइक्रोबस दुर्घटना हुँदा 4 जनाको ज्यान गयो।
5: सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रमना दिन सरकारको निर्देशन। रमना नदिए कार्य प्रमुख र लेखा प्रमुखबाट तलब असुल गर्ने।
6: पुँजी बजार सुधार कार्ययोजनाले सेयर बजारमा उत्साह। नेप्से 48 अङ्कले बढ्यो। अत्यावश्यक वस्तुमा मूल्य वृद्धि र कालोबजारी बढ्दो। हस्तक्षेप थालेको सरकारको दावी।
5: 2020 दशक चीनको पक्षमा हुने बारेको बहस तीव्र। अमेरिकाको ऊर्जा नीतिमा परिवर्तनले जलवायु संरक्षणमा चुनौती।
6: र डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट एनपिएल खेल्ने। जिम्बाब्वेका ब्रेन्डन टेलर बने सबैभन्दा लामो समयसम्म एकदिवसीय क्रिकेट खेल्ने खेलाडी।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौँ। नमस्कार।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
2: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
3: वाइफाई 6 सँग पाउनु

और बढ़िया। बाबा जी जहां ये हो तर रा, हाँ यहां से गाना उठेगा।

0: बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
1: सुविरन एफएम
0: 100.9 मेगाहर्ज।
2: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11:00 सम्म भजन श्रवण, 11:00 देखि 11:30 सम्म ध्यान साधना, 11:30 देखि 12:00 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12:00 देखि 12:30 सम्म भजन गायन। थप जानकारीका लागि 01437614143 01437614143 ओम आश्रम बुढानीलकण्ठ 1।

0: बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
1: सुमिरन एफएम
0: 100.9 मेगाहर्ज।
2: श्रीनाथादि गुरु त्रयं गणपतिं पीठत्रयं भैरवं सिद्धौ गम्बटुकत्रयं पदयुगं दूतीक्रमं मण्डलं वीरान्द्वष्टचतुष्क षष्टि नवकं वीरावली पञ्चकं श्रीमन्मालिनी मन्त्र राजसहितम्।

आदरणीय श्रोता, यहाँहरू अहिले सुमिरन एफएम 100.9 मेगाहर्ज सुनिरहनु भएको छ। म प्रस्तुता नारद भण्डारी, यहाँहरू माझ 10 विद्या अन्तर्गत कि विद्या आज माता भुवनेश्वरीको विषयमा चर्चा गर्न यस सुमिरन अध्यात्म कार्यक्रम मार्फत जोडिरहेको छु। हामी केही दिनदेखि श्रृङ्खलाबद्ध रूपमा 10 विद्याहरूको क्रमबद्ध रूपमा चर्चा गरिरहेका छौँ। त्यसमा हामीले हिजो महात्रिपुरा सुन्दरी को चर्चा गऱ्यौँ भने आज हामी महाविद्या भुवनेश्वरीको हामी चर्चा गर्नेछौँ। भुवनेश्वरीको चर्चा गरिरहँदा महाविद्या भुवनेश्वरी भन्ने शब्दबाट जाउँ। खासै त अब यो शब्दले विद्यालाई एउटा चिन्ने इङ्गित गर्न खोजेको अथवा सङ्केत गर्न खोजेको मात्रै जस्तो देखिन्छ। विद्याको आफ्नो मूल स्वरूप छ, करुणा प्रदायिनी, प्रेम स्वरूपा, भक्ति स्वरूपा, होइन भगवतीहरूको शब्दद्वारा अंश मात्रै जानिनु हो जस्तो लाग्छ। अब तथापि पनि अहिले शब्दार्थको अलिकति ज्ञानपरक रूपमा यो कार्यक्रमहरू सञ्चालन गरिरहेको छु। यो ज्ञानद्वारा भक्ति वृद्धि होस् भन्ने मात्रै उद्देश्य हो, यसमा अरू केही पनि छैन। भुवनेश्वरी विद्याको बारेमा हामीले भनिराख्दाखेरि भुवनेश्वरी विद्या पहिला शाब्दिक रूपमै जाउँ। भुवन ईश्वरी, भुवन भनेको अखिल ब्रह्माण्ड भन्न खोजेको यहाँ, अन्त 14 भुवन भनेर भनिन्छ। भुवनको सङ्ख्या पनि 14 देखाइएको छ। त्यो समग्र 14 भुवनकै ईश्वरी भन्दा पनि भयो, तथापि पनि भुवनलाई यहाँ ब्रह्माण्ड भनेर भनौँ। ब्रह्माण्ड कि अधिष्ठात्री, अझै यसलाई भन्दाखेरि सञ्चालिका, भुवनेश्वरीलाई सञ्चालिका शक्ति भनेर पनि भनिन्छ। यो सम्पूर्ण भुवनलाई सञ्चालन गर्ने, नियन्त्रण गर्ने जुन शक्ति छ, त्यो शक्तिलाई हामी के भन्छौँ? भुवनेश्वरी भन्दछौँ। ब्रह्माण्डको अखिल ब्रह्माण्डलाई जसले नियन्त्रण गरिराखेकी छिन्, जसले सञ्चालन गरिराखेकी छिन्, जसले पालन गरिराखेकी छिन्, उनै महाविद्यालाई भुवनेश्वरी विद्या भनेर भनिएको छ। अलिकति दार्शनिक रूपमा हेरौँ, काली विद्याको विषयमा एउटा केही नै छैन। केवल सृष्टिको आदिमा जे अवस्था रहन्छ ब्रह्मको, जहाँ सृष्टि पनि भएको छैन, सृष्टि पनि भएको छैन, जहाँ कुनै नामै छैन, परमेश्वरीको जुन अनगिन्ती नामहरू, अनगिन्ती रूपहरू छ, त्यो रूपहरू कुनै पनि छैनन्, केवल परमेश्वरी मात्रै छिन्। आफ्नो जुन चित शक्ति अथवा आफ्नो जुन शक्ति छ एउटा, त्यो शक्तिमा उहाँ अवस्थान हुनुभएको अवस्था भनेको काली भनेर भनियो। त्यसपछि त्यहाँबाट शून्यताको विषय आउँछ। शून्यताको विषय आइसकेपछि त्यहाँ भनौँ न महाशून्य भन्ने जुन हामीले भनिरहेका छौँ, त्यो महाशून्य अवस्था, अब त्यहाँबाट चाहिँ अब सृष्टिको क्रम सुरु भयो जस्तो देखिन्छ, भनेको तारा विद्या आउनुभयो भन्ने हिसाबले देखिन्छ। त्यसपछि अब त्यहाँबाट सृष्टि गर्नु पर्यो, भनेको सृष्टि गर्ने के को सृष्टि? सृष्टि जगतको, होइन प्रकृति पुरुषात्मक जगतको सृष्टि गर्नु पर्यो। भनेपछि त्यो सृष्टिको लागि अब अर्को विद्या उद्यत हुनु पर्यो। त्यो विद्या भनेको त्यही ब्रह्म जब आफ्नो मूल अवस्थामा रहँदा खाली हुनुभयो, जब पहिलो त्यहाँ चाहिँ चलन भयो, अब त्यहाँ किञ्चित चलन भन्छ शाक्त धाराबाट मैले भनिरहेको छु, त्यहाँबाट महाशून्यताको उदय भयो। महाशून्यता भनेको नाथको परम उत्कर्ष अवस्था, नाथको परम उत्कर्ष अवस्था भनेको ताराको रूपमा आउनुभयो। त्यसपछि ब्रह्म जब सृष्टिमा उद्यत रहनुभयो, तब भुवनेश्वरी रूपमा उहाँ चाहिँ उद्यत हुनुभयो। उहाँले सृष्टि भइसकेपछि विभिन्न लोकलोकान्तरहरू भयो, 14 भुवन, अखिल ब्रह्माण्ड जुन सृष्टि भयो, त्यो सृष्टि भइसकेपछि त्यो सृष्टिको मूल कारक आद्य विद्या भनेको भुवनेश्वरी हुनुहुन्छ भन्ने एउटा काली क्रमको दृष्टिबाट हेर्दाखेरि, कालीलाई उत्कर्ष विद्या मान्दाखेरि उहाँले भुवनेश्वरीलाई यो विद्याको रूपमा ग्रहण गर्नुभएको देखिन्छ। तर भुवनेश्वरी आफैमा ब्रह्मशक्ति हुनुहुन्छ, उहाँ आफै आद्य शक्ति हुनुहुन्छ, नित्यशक्ति हुनुहुन्छ, होइन उहाँलाई नित्य भनेर पनि सम्बोधित गरिएको छ। जुन नित्य भनेर जुन सम्बोधित गरिएको छ तन्त्रशास्त्रमा, त्यो भुवनेश्वरीलाई नै गरिएको। भुवनेश्वरी स्तोत्र हामीले पढिरह्यौँ भने त्यहाँ नित्य शब्दले उहाँलाई व्यवहित गरिरहेको, सम्बोधित गरिरहेको त्यहाँ देखिन्छ। यसरी हेरिरहँदाखेरि उहाँ आद्य शक्ति हुनुहुन्छ, तर मूलत जब प्रायोगिक रूपमा उहाँलाई व्याख्या गर्नु पर्यो, उहाँको स्वरूपको व्याख्या गर्नु पर्यो भने उहाँ चाहिँ सृष्ट्यात्मक शक्ति, सृष्टिको शक्ति धारण गर्नुहुने, अखिल ब्रह्माण्डको रचना गर्नुहुने र नियन्त्रण गर्नुहुने, सृष्टि गरेर त्यसलाई नियन्त्रण गरे, त्यसलाई पालन गर्ने। यसर्थ यो तिनवटा जुन भयो, सृष्टि स्थिति लय, सृष्टि स्थिति लय, स्थिति भनेको त्यसमा पालन पनि पर्यो, भनेको त्रिदेवद्वारा सम्पादित हुने जे जति हामीले बुझिरहँदाखेरि, जस्तो ब्रह्माले सृष्टि गर्नुहुन्छ, होइन विष्णुले पालन गर्नुहुन्छ, रुद्रले अथवा शिवले संहार गर्नुहुन्छ भनेर जुन भाषामा हामीले बुझिरहेका छौँ, त्रिशक्ति भनेर बुझिरहेछौँ, त्यो त्रिशक्तिको मूल शक्ति आद्य शक्ति भनेको भुवनेश्वरी हुनुहुन्छ। र भुवनेश्वरी स्तोत्रै पढिरहँदाखेरि त्यहाँ स्पष्ट भनिएको छ, यी त्रिदेव नै
उत्पत्ति गर्ने विद्या को हुन् भन्दा भुवनेश्वरी हुन् भनेर त्यहाँ भुवनेश्वरीलाई त्रिदेवकी जननीको रूपमा व्याख्या गरिएको छ। यसर्थ उहाँ त्रिदेवलाई पनि सृष्टि गर्ने भनेको उहाँसँग मूल सृष्ट्यात्मक शक्ति कुनै विद्यामा छ भने त्यो भनेको भुवनेश्वरीमा छ भन्ने कुरो देखिन्छ। हामी भुवनेश्वरी विद्याको बारेमा बृहत् चर्चा गर्नेछौँ। अहिलेको लागि यो मिठो भजन यहाँहरूलाई हामी पस्कदैछौँ, स्वीकार्नुहोस् यो भजन। यस पश्चात पुनः महाविद्या भुवनेश्वरीको बारेमा हामी चर्चा गर्नेछौँ।

कौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2 बजेदेखि 2:30 सम्म भजन श्रवण, 2:30 देखि 3 बजेसम्म जप ध्यान, 3 बजेदेखि 3:30 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30 देखि 4 बजेसम्म भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1, सम्पर्क नम्बर 01-4376143, 01-4376143, 98-511-0293, 98-511-0293।

बुढानीलकण्ठ वडा नम्बर 1 अवस्थित 10 महाविद्या सिद्धपीठ यहाँहरूको लागि सदैव खुला छ। थप जानकारीका लागि 98 41 89 84 28 वा 01 4376 143 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: हजारमा डिस होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: डिस होम, खुसीको कनेक्सन।
2: बन्ने पालो तपाईको करोडपति एमसेल सधैं अन करोडपति बन्ने पालो तपाईको आजै 9999 डायल गरी सपना पूरा गर्नुहोस्। रु 900 वा 100 भन्दा माथिको कुनै पनि सेवा खरिद गर्नुहोस् र हरेक हप्ता 10 जनालाई प्रति व्यक्ति 1,00,000 अन्य थुप्रै स्योर शट उपहारहरूका साथ बम्परमा 1,00,000 जित्ने मौका पाउनुहोस्। बन्ने पालो तपाईको करोडपति झुट्ला है एनसेल, हामी तपाईकै लागि।
3: बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
4: सुमिरन एफएम
3: 100.9 मेगाहर्ज।
5: आदरणीय श्रोता, यहाँहरू अहिले सुमिरन एफएम 100.9 मेगाहर्ज सुनिरहनु भएको छ। आज हामी महाविद्या भुवनेश्वरीको बारेमा चर्चा गरिरहेका छौँ। अब श्रीविद्यागत रूपमा हामीले भुवनेश्वरीलाई हेरिरहँदाखेरि सामान्य त्यहाँ कालीकुलमा 3 विद्या मूल पर्नुहुन्छ भनेर भनिन्छ। मूलत तन्त्रशास्त्रहरू हामीले हेऱ्यौँ भने 3 विद्यालाई कालीकुलमा राखेको देखिन्छ। मूल रूपमा काली, तारा, छिन्नमस्ता 3 विद्यालाई मूलत कालीकुलमा राखिएको छ। बाँकी रहेको सबै विद्या श्रीविद्या अन्तर्गत पर्नुहुन्छ भनेर भनिहाल्छ। फेरि कतै कतै के भेटिन्छ भने 5 जुन विद्याहरू त्यो विद्या चाहिँ कालीकुलमा, 5 विद्या श्रीकुलमा पर्नुहुन्छ भनेर पनि भनिन्छ। होइन, त्यसमा दुवै क्रममा राखिएको विद्याको रूपमा ग्रहण गरिएको छ। बगलामुखीलाई कमला श्री विद्या अन्तर्गत पनि पर्नुहुन्छ, तर यसको मतलब यो होइन कि कालीकुलबाट नगरिने भन्ने होइन, तर मूलत श्री विद्यामा पर्नुभयो। त्यसपछि भैरवीलाई राख्यो। यसरी हेरिरहँदाखेरि कुनै कुनै विद्या चाहिँ दुवै क्रममा पनि जाने देखिन्छ, तर मूलत काली क्रमबाटै जाँदाखेरि चाहिँ काली, तारा र छिन्नमस्तालाई लिइन्छ। अब अरू 7 विद्यालाई श्रीकुलमा राखेको देखिन्छ, तर भुवनेश्वरी हामीले हेऱ्यौँ भने उहाँ चाहिँ मूलत श्री विद्या अन्तर्गतकै विद्याको रूपमा ग्रहण गरिएको छ। उहाँलाई शान्त स्वरूप, उहाँको जुन 4 भएको पास, अङ्कुश, बरद, अभय मुद्रा भनेको 4 हात भएकी भुवनेश्वरीको बारेमा चर्चा हुन्छ। उहाँको मस्तकमा चन्द्रमा रहनुभएको पनि देखिन्छ। उहाँको 4 हात र उहाँको अनुहार हेऱ्यौँ भने हामी यति मन्त्रमुग्ध हुने शान्त मृदु मुस्कान दिइरहनु भएको भनेको त्यहाँ सौम्यताको पनि अति सौम्य विद्याको रूपमा भुवनेश्वर लिइन्छ। चाहे त्यो कालीको आम्नायाबाट जाँदाखेरि पनि, जुन उग्र विद्याको आम्नायाबाट जाँदाखेरि पनि त्यहाँ के भनिएको छ भने भुवनेश्वरी जतिको शान्त विद्या 10 विद्यामा कोही पनि हुनुहुन्न भनेर व्याख्या गरिएको छ। 10 मध्ये सबैभन्दा सौम्य विद्याको रूपमा भुवनेश्वरी रहनु भएको छ। शक्ति सङ्गम तन्त्र आफैमा एउटा उत्तरामनायात्मक भनेको उग्र विद्याको ग्रन्थको रूपमा लिइन्छ। त्यसमा भुवनेश्वरीलाई व्याख्या गरिँदा शान्ति भन्ने शब्दको यदि पर्यायवाचीको विद्याको रूपमा यदि कुनै विद्या रहनुहुन्छ भने त्यो भुवनेश्वरी हुनुहुन्छ भनेर शक्ति सङ्गम तन्त्रले भनिरहेको छ। त्यहाँ श्लोक नै छ एउटा जहाँ भनिएको छ, यदि ब्रह्म स्वरूपा शान्त अवस्थामा हुनुहुन्छ भने उहाँ भुवनेश्वरी स्वरूपमा हुनुहुन्छ, र उहाँ यदि अत्यधिक क्रोधावस्थामा हुनुहुन्छ भने उहाँ के हुनुहुन्छ, उहाँ धुमावती हुनुहुन्छ भनेर त्यहाँ व्याख्या गरिएको छ। यसरी हेरिरहँदा भुवनेश्वरी विद्या परम शान्त, त्यो शान्तिको जुन पराकाष्ठा जुन छ, त्यो परम शान्ति जुन अवस्था हो, त्यो परम शान्ति अवस्था भनेको भुवनेश्वरी हुनुहुन्छ भनेर व्याख्या गरिएको छ। तन्त्रशास्त्रमा भुवनेश्वरीलाई अत्यन्तै सौम्य विद्याको रूपमा ग्रहण गरिएको छ। चाहे त्यो काली क्रमबाट, उग्र क्रमबाट जाओस्, चाहे त्यो श्रीविद्या क्रमबाट जाओस्, जुन क्रमबाट गए तापनि भुवनेश्वरी विद्यालाई ग्रहण गर्दा चाहिँ एकदमै सौम्य विद्याको रूपमा ग्रहण गरिएको देखिन्छ। तथापि पनि मैले यहाँबाट उद्घोष गर्न चाहेँ, मैले बारम्बार पनि भनिरहेको छु, हाम्रो हामी कुन परम्पराबाट दीक्षित भइरहेका छौँ र हामी कुन परम्पराबाट हाम्रो तन्त्र साधना हामीले गरिरहेका छौँ, त्यसमा पनि विद्या उग्र वा सौम्य हुने भन्ने चाहिँ हुन्छ। तथापि अत्यधिक क्रममा भुवनेश्वरीलाई शान्त र सौम्य रूपमै त्यहाँ ग्रहण गरिएको देखिन्छ। भुवनेश्वरी विद्याको बारेमा वेदको हिसाबले हामीले व्याख्या गरिरहँदाखेरि पनि त्यहाँ स्तोत्र हामीले हेऱ्यौँ भने त्यहाँ 3 वेदकी जननी भनेर

भनिएको छ, तिनवटा वेद वेदत्रय, जो तिनैवटा वेदले जसको गुणगान गरिरहेकी छिन् तथापि पनि त्यो तिनैवटा वेदले जसको भ्याउ पाउँदैनन् भनेर भनिएको छ। भनेको वेदले पनि जसको वर्णन गर्न अक्षम छ, सक्षम भइरहेको छैन, वेदका ऋचाहरू पनि अपर्याप्त छन् जसको चाहिँ नि गुणगान गाउनको लागि, त्यति परम तत्व अनिर्वचनीय तत्व वास्तवमा को हुन्, भुवनेश्वरी हुन् भन्ने हिसाबले हामीले बुझ्न सक्छौँ। यसर्थ भुवनेश्वरी सृष्टिको आदिमा पनि हुनुहुन्थ्यो, सृष्टिको अवस्थामा पनि हुनुहुन्छ, र सृष्टि भइसके पश्चात यो नियन्त्रण गर्ने, पालन गर्ने जे जति छन् ती सबै पनि भुवनेश्वरीद्वारा भइरहेको छ भनेर हामीले भन्न सक्छौँ। आदरणीय श्रोता, हामी भुवनेश्वरी विद्याको बारेमा फेरि पनि चर्चा गर्नेछौँ। अहिलेको लागि यो मिठो भजन यहाँलाई पस्कदैछौँ, स्वीकार्नु शिव भजन।

0: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11:00 सम्म भजन श्रवण, 11:00 देखि 11:30 सम्म ध्यान साधना, 11:30 देखि 12:00 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12:00 देखि 12:30 सम्म भजन गायन। थप जानकारीका लागि 01437614 3 01437614 3 ओम आश्रम बुढानीलकण्ठ 1।
1: काली, तारा, धुमावती, भैरवी, छिन्नमस्ता, मातङ्गी, बगलामुखी, त्रिपुरा सुन्दरी, कमला, भुवनेश्वरी यी 10 महाविद्यालयहरूको एकै छानामुनि रहेको विशाल पूर्णकदको श्री विग्रहको दर्शन गर्ने सौभाग्य प्राप्त गर्न चाहनुहुन्छ वा तन्त्र मार्गबाट ब्रह्मोपासनामा उद्यत हुन चाहनुहुन्छ भने बुढानीलकण्ठ वडा नम्बर 1 अवस्थित 10 महाविद्या सिद्धपीठ यहाँहरूको लागि सदैव खुला छ। थप जानकारीका लागि 98 41 89 84 28 वा 01437614 3 सम्पर्क गर्न सक्नुहुनेछ।
2: सेल सधैँ अन करोडपति बन्ने पालो तपाईको आजै 9999 डायल गरी सपना पूरा गर्नुहोस्। रु 900 वा 100 भन्दा माथिको कुनै पनि सेवा खरिद गर्नुहोस् र हरेक हप्ता 10 जनालाई प्रति व्यक्ति 1,00,000 अन्य थुप्रै स्योर सट उपहारहरूका साथ बम्परमा 1 करोड जित्ने मौका पाउनुहोस्। बन्ने पालो तपाईको करोडपति छुट्ला है एनसेल हामी तपाईकै लागि।

0: 3000मा डिस होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: डिस होम, खुसीको कनेक्सन।
2: बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
3: सुमिरन एफएम
2: 100.9 मेगाहर्ट्ज।

आदरणीय श्रोता, हामी आज महाविद्या भुवनेश्वरीको बारेमा चर्चा गरिरहेका छौँ। शान्त सौम्य स्वरूप ग्रहण गर्नुभएकी भुवनेश्वरी विद्या परम शान्ति अवस्था हुनुहुन्छ, शान्तिको पराकाष्ठा हुनुहुन्छ। उहाँको बारेमा आज हामी चर्चा गरिरहेका छौँ। एउटा महत्त्वपूर्ण क्रमको हिसाबले पनि म यहाँ भन् किनभने तन्त्र क्रमविद्या बारम्बार मैले उद्घोष गरिरहेको छु। क्रमविद्याको आधारमा हामीले भनिरहँदाखेरि पूर्वाम नायकी अधिष्ठात्री देवी अथवा पूर्वाम नायकी नायिका भुवनेश्वरी हुनुहुन्छ। भुवनेश्वरी पूर्वाम नायकी अधिष्ठात्री हुनुहुन्छ भनेर भनिरहँदाखेरि पूर्वाम नायकको गुण के हो? तन्त्रशास्त्र अनुसार पूर्वाम नाय भनेको मन्त्रको सिद्धि, यसर्थ भुवनेश्वरीको कृपा नभइकन मन्त्रको सिद्धि हुँदैन। त्यही भएर उहाँ मन्त्र सिद्धिको पनि देवता हुनुहुन्छ। यदि मन्त्र सिद्धि हुन्छ भने त्यो कसको कृपाद्वारा हुन्छ भने भुवनेश्वरी महाविद्याको कृपाद्वारा हुन्छ। भुवनेश्वरी शक्ति त्यहाँ रहनु भएको छ भन्ने बुझ्नु पर्दछ। भुवनेश्वरी विद्याको अनुग्रह बेगर मन्त्र फलीभूत हुँदैन, मन्त्र सिद्ध हुँदैन। र पूर्वाम नाय तन्त्रको ढोका पनि हो। आमाको कृपा बेगर तन्त्र विद्याको अधिकार पनि प्राप्त गर्न सकिँदैन। यसर्थ पूर्वाम नाय कि अधिष्ठात्रीको अर्थमा पनि भुवनेश्वरले हामीले बुझ्नुपर्छ। उहाँ मूल विद्या हो, उहाँ हाम्रो तन्त्रको मार्गको ढोका खोलिदिने मा शक्तिको रूपमा हुनुहुन्छ। उहाँको कृपा बेगर तन्त्र साधनाको ढोका खुल्दैन, अधिकार सम्पन्न भइँदैन, अधिकार हुँदैन। किनभने कसैको घरभित्र छिर्नलाई त्यो घरको मूलीले जबसम्म ढोका खोलिदिनुहुन्न, तबसम्म अनुमति दिनुहुन्न, तबसम्म त्यो घरभित्र हामी पस्न सक्दैनौँ, पाउँदैनौँ। नपाउनु भनेको अधिकार नहुनु। त्यो अधिकार कुन बेला हुन्छ? जब घरको घर मूली जब आउनुहुन्छ र उहाँले ढोका खोलिदिनुहुन्छ र उहाँले भन्नुहुन्छ आउनुहोस् भनेर भनिदिनु भएपछि मात्रै हामी घरभित्र छिर्न सक्छौँ। यदि हामी जबरजस्ती भित्र छिर्न खोज्यौँ भने याद गर्नुहोस् त्यहाँ के हुन्छ, ठुला ठुला घरहरूमा भुटे कुकुर हुन्छन्। सबभन्दा पहिला ती कुकुरहरूले नै हामीलाई टोकेर तिनीहरूको आक्रमणबाट हामी बस्नुपर्ने अवस्था हुन्छ पहिला। तर अनधिकृत व्यक्ति कुनै पनि घरभित्र छिर्न सक्दैन भने जस्तै अनधिकृत व्यक्ति कुनै पनि तन्त्र मार्गमा उद्यत हुन सक्दैन। यसको निमित्त सबभन्दा पहिला घरमुलीले के गरिदिनु पर्ने हुन्छ? घरको निमित्त ढोका खोलिदिनु पर्ने हुन्छ। घरमुली भन्नुको घरको मूल जो व्यक्ति हो अथवा तन्त्रको समूल जुन तन्त्र मार्ग जुन छन् परम्परा छ, त्यो तन्त्र परम्पराको मूलको रूपमा यदि हामीले हेऱ्यौँ भने घरमुलीको तन्त्रको मूलीको हिसाबले हेऱ्यौँ भने भुवनेश्वरी विद्या रहनुहुन्छ। उहाँको कृपा बेगर तन्त्र मार्गमा उद्यत हुन सकिँदैन, मन्त्र सिद्ध हुँदैन। अब यसो भनिरहँदाखेरि उहाँको नामान्तर पनि छ। अघि पनि एउटा कुरा उद्घोष गरेको थिएँ यहाँहरूलाई, श्रीविद्यामा भुवनेश्वरी विद्या ग्रहण गर्ने एउटा प्रचलन छ। भुवनेश्वरी विद्या क्रम विद्यामा पर्नुहुन्छ र भुवनेश्वरी विद्या श्रीविद्या अन्तर्गतको महत्त्वपूर्ण महाविद्याको रूपमा पनि रहनु भएको छ। उहाँको नामान्तर हामीले हेऱ्यौँ भने निगममा स्मेरमुखी भनेर पनि उहाँलाई चिनिएको छ भने कतैतिर इन्दुकिरीट भनेर पनि निगममा जुन शब्द प्रयोग त्यसलाई चाहिँ भुवनेश्वरीकै नामान्तरको रूपमा पनि व्याख्या भएको देखिन्छ। निगमको मूल स्रोत भनेको त्यहाँ हिरण्यगर्भ भनेको सूर्य होइन, सूर्यलाई मूल विद्याको रूपमा ग्रहण गरिएको छ। सूर्यको तिनवटा अवस्था अघि जुन मैले भने, एउटा अनादि अवस्था जहाँ केवल सूर्य मात्रै रहेको अवस्था, त्यसपछि अर्को सृष्टि भएको अवस्था र अर्को चाहिँ सृष्टि भइसकेपछि त्यसको नियन्त्रण गर्ने, त्यसलाई चाहिँ नियन्त्रण गर्ने, त्यसलाई चाहिँ पालन गर्ने, त्यसको नियन्त्रण गर्ने भन्ने जुन छ त्यो अर्को शक्ति भनेपछि यो सूर्यको तिनवटा शक्तिको रूपमा निगमले पनि व्याख्या गरेको देखिन्छ। त्यो मध्ये जुन सञ्चालिका शक्ति छ त्यो सञ्चालिका शक्तिको रूपमा चाहिँ भुवनेश्वर अर्थात् स्मेरमुखी इन्दुकिरीट भन्ने यी शब्दहरू जे जति निगमले अथवा वेदमा व्याख्या भएका छन् त्यो चाहिँ भुवनेश्वरी नै हुन् भनेर पनि व्याख्या भएको देखिन्छ। त्यहाँ हामीले हेरिरहँदाखेरि भुवनेश्वरी विद्याको स्वरूप हामीले हेऱ्यौँ भने उहाँ एकदम शान्त असाध्यै मन्द मुस्कान दिइरहनु भएको छ। उहाँको विग्रह यति मनमोहक छ, मन्त्रमुग्ध भइन्छ उहाँको स्वरूप। त्यो जतिको सुन्दर, त्यो जतिको शालीन, त्यो जतिको सौम्य, त्यो जतिको परम सुन्दर अवस्था सौन्दर्यता त्यो सायदै केही होला। भुवनेश्वरी त्यस्तै विद्या हुनुहुन्छ, गरगहनाद्वारा उहाँ अलङ्कृत हुनुहुन्छ। उहाँको चारवटा हात छन् त्यहाँ मैले अघि उद्घोष गरिसकेको थिएँ, एउटा वरद मुद्रा जसको अर्थ हुन्छ उहाँ वरदायिनी सिद्धि प्रदायिनी हुनुहुन्छ, उहाँ मन्त्र सिद्धि गरिदिनुहुन्छ, उहाँ अष्ट सिद्धि प्रदान गर्नुहुन्छ भन्ने पनि लाग्न सक्छ होइन। त्यसमा उहाँले अष्ट सिद्धि प्रदान गर्नुहुन्छ भन्ने एउटा भाषा हुनसक्छ, तर मूलत उहाँ मन्त्र सिद्धि को निमित्त मन्त्र सिद्ध गर्ने मूल विद्याको रूपमा उहाँ रहनु भएको छ भन्ने कुरा मैले अघि यहाँहरूलाई उद्घोष गरिहालेँ। अर्को उहाँ अभय प्रदान गर्नुहुन्छ, उहाँका उपासकहरू कुनै कुराले चिन्तित हुँदैनन्, उनीहरूका सबै चिन्ता दुःख व्यथा उहाँले हरण गरेर उनीहरूलाई शान्ति, कुन बेला मन अशान्त हुन्छ, अशान्त भनेको विक्षिप्तता,
जस्तो कुनै तनाव भयो भने, डर भयो भने, भनौँ न कुनै प्रकारको चाहिँ एउटा चिन्ता भयो भने, यी यावत कुराहरूले मन अशान्त बनाइरहेको हुन्छ। अशान्तिको विपरीत भनेको शान्ति हो। शान्ति स्वयं भुवनेश्वरी, त्यही भएर भुवनेश्वरीको उपासकहरू स्वयं शान्त स्वभावका हुन्छन्। उनीहरूमा अभय हुन्छ, भय हुँदैन, उनीहरूमा डर हुँदैन, उनीहरूमा चिन्ता हुँदैन, उनीहरू अशान्त हुँदैनन्। भुवनेश्वरीको कृपा हो, स्वाभाविक गुण हो, परम शान्ति अवस्था भुवनेश्वरीको गुण हो। उनीहरू विक्षिप्त हुँदैनन्, जस्तै सुकै चाहिँ विकराल अवस्था आउँदाखेरि पनि उनीहरू चाहिँ के हुन्छन्, शान्त अवस्थामा हुन्छन्, एकदम विवेकी तरिकाले निर्णय लिन सक्ने हुन्छन्, होइन, भुवनेश्वरीको यो गुण हो। अब त्यहाँ अर्कोमा अङ्कुश भनेर भनिएको छ, त्यो अङ्कुशले के गर्दछ भनेर भन्दाखेरि चाहिँ भुवनेश्वरीको जुन अङ्कुश छ हातमा, होइन, त्यो अङ्कुशले चाहिँ के गरिरहेको छ, काम बासना जे छ त्यो बासनालाई चाहिँ नियन्त्रण गर्ने, त्यसलाई चाहिँ बाँध्ने काम गर्ने त्यो पासले गर्दछ भन्छ। किनभने काम अन्य षट उर्मीमध्ये सबैभन्दा प्रबल उर्मीको रूपमा कामलाई लिइन्छ। कामासक्त व्यक्ति अविवेकी हुन्छ, शास्त्रले पनि भनिरहेको कुरो, जहाँ काम छ त्यहाँ व्यक्ति के हुन्छ, अविवेकी हुन्छ, उसको विवेकले काम गर्दैन। गीतामा पनि यो श्लोक आउँछ, हजुरहरूले हेर्नु सक्नुहुन्छ, त्यहाँ कामले कसरी चाहिँ खाडलमा पार्दछ, कसरी पतनमा पार्दछ भन्ने कुरा गीतामा पनि लेखिएको छ। भनेको कामलाई अविवेक उत्पन्न गर्ने शक्तिको रूपमा लिइन्छ, भनेको जहाँ विवेकले काम गर्दैन, जब कामले प्रभाव जमाउँछ तब मानिस अविवेकी हुन्छ, उसको विवेकले काम गर्दैन। जब विवेकले काम गर्दैन ऊ पतनमा जान्छ, ऊ कुमार्गमा जान्छ। उहाँको हातमा भएको अङ्कुशले काम शक्तिलाई बाँध्ने काम गर्दछ भनेर भनिएको छ। अर्को हातमा भएको पासले चाहिँ सम्पूर्ण कामनाहरू, सम्पूर्ण वासनाहरू, त्यहाँ काम मात्रै होइन अन्य वासनाहरू लाई पनि त्यसले नियन्त्रण गर्ने काम चाहिँ उहाँको पासले गरिरहेको छ भनेर त्यहाँ भनिएको छ। अब हुन त पास र अङ्कुशलाई कसरी व्याख्या गरिएको छ भने, पासलाई इच्छा शक्तिको रूपमा व्याख्या गरिएको छ, अङ्कुशलाई ज्ञान शक्तिको रूपमा व्याख्या गरिएको छ। यहाँ भनिएको छ इच्छा शक्तिमयम पासम अङ्कुशम ज्ञान रूपिणीम भनेर भनिएको छ। यसको मतलब यसले इच्छा शक्ति र ज्ञान शक्तिलाई पनि त्यसले देखाइरहेको छ, इङ्गित गरिरहेको छ। भुवनेश्वरी विद्या आफैमा ज्ञान स्वरूपिणी हुनुहुन्छ, उहाँ इच्छा शक्ति उहाँको प्राधान्य रहन्छ त्यहाँ, किनभने इच्छा नभइकन सृष्टि हुँदैन। एकोहम बहु श्याम भनेको जब ब्रह्मलाई इच्छा लाग्यो भनेको उहाँको इच्छा शक्ति सक्रिय भयो, के गर्नुको निमित्त, सृष्टि गर्नुको। यसर्थ शिवको इच्छा शक्तिको रूपमा पनि भुवनेश्वरी महाविद्यालाई ग्रहण गरिएको छ। त्यही भएर उहाँलाई इच्छा शक्ति, जुन शिवमा भएको इच्छा ज्ञान क्रिया भन्छौँ, त्यो मध्येको तिनवटा मध्ये सबैभन्दा प्राधान्य शक्तिको रूपमा जे हुनुहुन्छ त्यो चाहिँ इच्छा शक्तिको रूपमा हुनुहुन्छ, जोद्वारा सृष्टि गर्ने इच्छा जाग्दछ। ब्रह्मलाई सृष्टि गर्ने जुन इच्छा जाग्दछ त्यो चाहिँ इच्छा शक्तिद्वारा हुन्छ। त्यो इच्छा शक्ति भनेकै भुवनेश्वरी विद्या हुने, यसर्थ भुवनेश्वरी विद्या सृष्ट्यात्मक शक्ति हो भनेर व्याख्या गरिएको छ। चारवटा हातमा भएका कुराहरू त हामीले भन्यौँ। अब उहाँ पद्मासनमा अवस्थित हुनुहुन्छ, कमलमा आसीन हुनुहुन्छ, भनेको कमलको अर्थ त्यहाँ ऐश्वर्य हो, होइन, षडैश्वर्य हो। त्यो ऐश्वर्यमा उहाँ विराजमान हुनुहुन्छ, होइन, उहाँ सम्पूर्ण धन सम्पत्ति ऐश्वर्य जे जति छन् वैभव छन् त्यो वैभवमा उहाँ आसीन हुनुहुन्छ। उहाँको उपासकहरूले धन वैभव प्राप्त गर्दछन्। उहाँ पद्मासन, पद्मासन भनेको स्थिर, सामान्यतया हजुरहरूले याद गर्नुभयो भने आसन स्थिरताको निमित्त कुन आसन सिद्ध गर्नुपर्छ स्थिरताको निमित्त पद्मासन भनेर भनिन्छ। तर पद्मासनको अर्थ हो स्थिर। यसर्थ स्थिर धनको निमित्त, स्थिर वैभवको निमित्त, चञ्चल वैभव होइन, चञ्चला होइन, आज हुने भोलि नहुने होइन, भुवनेश्वरी विद्याबाट जे प्राप्त हुन्छ त्यो स्थिर हुन्छ भन्न खोजिएको। त्यहाँ सिद्धिहरू स्थिर हुन्छन्, ऐश्वर्य स्थिर हुन्छ भन्न खोजिएको। त्यही भएर विभिन्न अलङ्कारमा उहाँ सुसज्जित हुनुहुन्छ भनेको उहाँ वैभवद्वारा सम्पन्न हुनुहुन्छ, उहाँ परम ऐश्वर्यकारिणी हुनुहुन्छ भन्ने व्याख्या गरिएको। उहाँ त्रिनेत्रधारिणी हुनुहुन्छ, त्यसको अर्थ ज्ञान स्वरूपिणी हो। मैले अघि भने उहाँ मूल ज्ञान स्वरूपिणी नै हो। जब शिवले तेस्रो नेत्रबाट जुन कामदेवलाई भस्म गर्नुभयो, त्यो भस्म गर्दाखेरि भुवनेश्वरी शक्तिद्वारा चाहिँ कामदेवको त्यहाँ भस्म गर्नुभएको भनेर पनि व्याख्या। अब फेरि अघि साम्य रूपमा आयो, फेरि यहाँ उग्र रूपमा आयो भन्ने होला। यसको अर्थ हो सबैभन्दा ठुलो उर्मी शक्तिको रूपमा, जीवको सबैभन्दा ठुलो शक्ति जोद्वारा ऊ बन्धनमा परिरहेको छ त्यो भनेको काम शक्ति हो। त्यो काम शक्तिलाई नष्ट गर्ने, भस्मीभूत गरिदिने शक्ति यदि कसैमा छ भने त्यो कसमा छ, त्यो भुवनेश्वरी महाविद्यामा छ भनेर पनि भनिन्छ। अब यसरी हेरिरहँदाखेरि उहाँको त्रिनेत्र त्यो देखाइरहन्छ, उहाँको आँखा एकदमै मृगनयनी भनौँ न हामी, अब एउटा भाषा प्रयोग गरिन्छ नि सबैभन्दा राम्रो आँखा भनेर भन्दाखेरि, उहाँको त्यो जुन आँखा छ त्यो एकदम करुणामय आँखा छ। त्यो आँखाले के देखाइरहन्छ, एउटा वात्सल्यता देखाइरहेको छ,
उहाँको त्यो जुन परम करुणाको चाहिँ झल्को त्यहाँ देखिन्छ, त्यहाँ आँखाबाटै देखिन्छ। उहाँको मन्द मुस्कान भनेको उहाँ प्रसन्न मुद्रामा हुनुहुन्छ, होइन? उपासकको सानो साधनाबाट पनि उहाँ प्रसन्न चित्त बन्नुहुन्छ र सिद्धि दिनको निमित्त उहाँ तत्पर रहनुहुन्छ भन्ने व्याख्या उहाँको स्वरूपबाट ग्रहण गर्न सकिन्छ। त्यसमा अब अरू पनि कुराहरू छन्, भुवनेश्वरी विद्याहरू, रक्त वस्त्र छ उहाँको, भनेको उहाँ रातो धोती साडी लगाइरहनु भएको छ भन्ने पनि देखिन्छ, होइन? त्यसले त्रिगुणात्मिका भन्ने देखाउँछ, होइन? त्यसले देखाउँछ उहाँ भुक्ति प्रदायिनी पनि हो। उहाँ रजस भनेको चाहिँ अलिकति कस्तो भने रमाइलो भन्छौँ नि हामी, यो आनन्दभन्दा मुनि रमाइलो, अनि पीडा हुन्छ नि आनन्द, होइन, रमाइलो, सुख अनि पीडा भन्छौँ। पीडा तमस भयो, रमाइलो जुन एउटा मजा, जुन एउटा भौतिक आनन्द जुन हामी भन्छौँ जसलाई रमाइलो भन्छौँ हामी, त्यो रजस भयो। अर्को सात्विक भयो, होइन, त्यो चाहिँ परमानन्द भयो। भनेपछि यो तिनवटा गुणमध्ये उहाँ भुक्ति पनि प्रदायिनी हुनुहुन्छ, उहाँ मुक्ति पनि प्रदायिनी हुनुहुन्छ, किनभने उहाँ शिर विद्या अन्तर्गतको विद्या हुनुभयो, उहाँ आद्य विद्या हुनुभयो, यसर्थ उहाँ भुक्ति मुक्ति प्रदायिनी हुनुहुन्छ भन्ने पनि त्यहाँ भाषा राख्दछ। उहाँको स्तन उन्नत छ भनेर पनि भनिन्छ, एकदम नवयौवना हुनुहुन्छ भनेर त्यहाँ व्याख्या गरिएको छ, होइन? नवयौवना, नवयौवनाको अर्थ हुन्छ उहाँ कामको लागि आतुर भन्ने अर्थमा पनि त्यहाँ प्रयोग हुन्छ। अब यसको भाषा गुणार्थमा जाउँ हामी, भनेको उहाँ सामरस्यको निमित्त, उहाँ कुण्डलिनी शक्ति हो, उहाँ आफू होइन शिवसँग सहस्रारमा रहनुभएका शिवसँग, होइन, उहाँ के गर्न चाहनुहुन्छ, उहाँ मिल्नको निमित्त आतुर हुनुहुन्छ भनेर भन्न खोजेको। उहाँ जागृत हुन तयार हुनुहुन्छ, सामान्य उपासनाद्वारा पनि उहाँ जागृत बन्न सक्नुहुन्छ, उपासकको चाहिँ नि कल्याणको निमित्त उहाँ आफै तत्पर हुनुहुन्छ भनेर भन्ने अर्थ राख्दछ त्यसले, त्यो एउटा अर्थ राख्दछ। र उन्नत स्तन भन्ने अर्थमा चाहिँ उहाँ स्तन उन्नत भन्ने अर्थ जहाँ राख्दछ त्यो भनेको पालन शक्ति भन्ने अर्थ राख्दछ। उहाँ मातृशक्त्यात्मक हुनुहुन्छ, उहाँ पालनको निमित्त तत्पर हुनुहुन्छ, पोषणको निमित्त तत्पर हुनुहुन्छ। जीव र जगतलाई उहाँले अन्नादिद्वारा पोषण गर्नुहुन्छ भने भुवनेश्वरी स्तोत्रमा हेऱ्यौँ भने पनि यो कुरो स्पष्ट रूपमा लेखिएको छ। उहाँ अन्नादि जीवलाई, यहाँ संसारमा भएका जीव जगतको पालनको निमित्त, पोषणको निमित्त उहाँ तत्पर हुनुहुन्छ भन्ने व्याख्या राख्दछ। यसरी उहाँको स्वरूपको बारेमा हामीले यो गुणार्थको चर्चा पनि गऱ्यौँ। हामी फेरि पनि भुवनेश्वरी विद्याको बारेमा चर्चा गर्नेछौँ। अहिलेको लागि यो मिठो भजन यहाँहरूलाई पस्कदैछौँ। स्वीकार।

0: कौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2 बजेदेखि 2:30 सम्म भजन श्रवण, 2:30 देखि 3 बजेसम्म जप ध्यान, 3 बजेदेखि 3:30 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30 देखि 4 बजेसम्म भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1 सम्पर्क नम्बर 01-4376143, 01-4376143, 98-511-0293, 98-511-0293।
1: काली, तारा, धुमावती, भैरवी, छिन्नमस्ता, मातङ्गी, बगलामुखी, त्रिपुरा सुन्दरी, कमला, भुवनेश्वरी, यी 10 महाविद्यालयहरूको एकै छानामुनि रहेको विशाल पूर्णकदको श्री विग्रहको दर्शन गर्ने सौभाग्य प्राप्त गर्न चाहनुहुन्छ वा तन्त्र मार्गबाट ब्रह्मोपासनामा उद्यत हुन चाहनुहुन्छ भने बुढानीलकण्ठ वडा नम्बर 1 अवस्थित 10 महाविद्या सिद्धपीठ यहाँहरूको लागि सदैव खुला छ। थप जानकारीका लागि 98-41-89-84-28 वा 01-4376143 सम्पर्क गर्न सक्नुहुनेछ।
2: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11 सम्म भजन श्रवण, 11 देखि 11:30 सम्म ध्यान साधना, 11:30 देखि 12 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12 देखि 12:30 सम्म भजन गायन। थप जानकारीका लागि 01-43-76-143, 01-43-76-143, ओम आश्रम बुढानीलकण्ठ 1।

0: हजारमा बिस वर्ष भरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: डिस होम, खुसीको कनेक्सन।
2: बन्ने पालो तपाईको करोडपति एनसेल सधैँ अन करोडपति बन्ने पालो तपाईको आजै 9999 डायल गरी सपना पूरा गर्नुहोस्। रु 900 वा 100 भन्दा माथिको कुनै पनि सेवा खरिद गर्नुहोस् र हरेक हप्ता 10 जनालाई प्रति व्यक्ति 1,00,000 अन्य थुप्रै स्योर सट उपहारहरूका साथ बम्परमा 1 करोड जित्ने मौका पाउनुहोस्। बन्ने पालो तपाईको करोडपति झुटला है एनसेल, हामी तपाईकै लागि।
3: बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
4: सुमिरन एफएम
3: 100.9 मेगाहर्ज।

आदरणीय श्रोता, हामी भुवनेश्वरी महाविद्याको बारेमा चर्चा गरिरहेका छौँ। आज भुवनेश्वरी विद्यालाई ग्रहण गरिरहँदाखेरि उहाँको स्वरूपको बारेमा ग्रहण गरेर उहाँ अत्यन्तै शान्त स्वरूपको हुनुहुन्छ भनेर भनिन्छ। शिव भन्ने जुन शब्द छ त्यो शब्दले के देखाउँछ भने स्वभावतः त्यसको अर्थ नै शान्त हो। शिवको अर्थ नै शान्त हो। त्यो शिवमा जुन शान्त गुण छ, स्वाभाविक गुण छ, त्यो गुण भनेको के हो? त्यो स्वयं भुवनेश्वरी महाविद्या हुन् भनेर शाक्तहरूले त्यो हिसाबमा अथवा त्यो भाषामा बुझ्नुहुन्छ। भनेको शिवको जुन शान्त स्वरूप छ त्यो पद स्वयं भुवनेश्वरी विद्या हुन् भन्ने शाक्तको यो भाष्य रहिआएको छ। तन्त्रको फेरि अर्को एउटा पाटो पनि हामीले भन्नुपर्ने हुन्छ यहाँहरूलाई। त्यसमा हरेक शक्तिहरू, धुमावती बाहेक अन्य शक्तिहरूलाई छ, धुमावतीको पनि विषयमा हामीले बृहत् चर्चा गरिसकेका छौँ। यो विषयमा पनि म धेरै यो गर्न चाहन्न, तर सामान्यतया 10-12 विद्यामध्ये धुमावती विद्या पुरुष शून्य हुनुहुन्छ, अर्थात् उहाँ शिवरहित हुनुहुन्छ, उहाँ एक्लैले जीव जगतलाई उहाँ धारण गर्नुहुन्छ भन्ने अर्थ हो। अरू 9 जुन महाविद्याहरू हुनुहुन्छ उहाँहरू चाहिँ शिव सहित उहाँको पूजा हुनुपर्दछ, उहाँहरू चाहिँ शिव शक्त्यात्मक हुनुहुन्छ भन्ने अर्थ राख्दछ। तन्त्रमा त शिव बेगर शक्तिको पूजा निष्फल हुन्छ, फलहीन हुन्छ भनेर पनि त्यहाँ भनिएको छ। यसर्थ हरेक शक्तिको कोही न कोही शिव त्यहाँ रहनुभएको त्यहाँ हामीले देख्न सक्छौँ। त्यो मात्रै जसरी तारा विद्याको अक्षोभ्य हामीले हेऱ्यौँ, महाकाल कालीको लागि हामीले हेऱ्यौँ, होइन, राजेश त्रिपुरा सुन्दरीको लागि हामीले हेऱ्यौँ, होइन, यसरी हेर्दै जाँदाखेरि भुवनेश्वरी विद्याको चाहिँ शिव त्र्यम्बक शिव हुनुहुन्छ भनेर पनि त्यहाँ लेखिएको छ। त्र्यम्बक शिव 12 ज्योतिर्लिङ्गमध्ये त्र्यम्बकेश्वर पनि पर्नुहुन्छ। त्र्यम्बकेश्वर भनेकै भुवनेश्वरी शक्ति हुन् भने उहाँको शक्तिमानको त्र्यम्बकेश्वर हुनुहुन्छ भनेर पनि व्याख्या गरिन्छ। यसर्थ त्र्यम्बक शिवको शक्ति भुवनेश्वरी महाविद्या हुनुहुन्छ भन्ने भाषामा हामी प्रयोग गर्न सक्छौँ। जसरी अग्निको स्वाभाविक शक्ति ताप हो, त्यस्तै त्र्यम्बकेश्वर शिवको स्वाभाविक शक्ति भुवनेश्वरी महाविद्या भुवनेश्वरी हुनुहुन्छ भनेर हामीले व्याख्या गर्न सक्छौँ। यसरी हेरिरहँदा भुवनेश्वरी एकदम परम शान्त रूपिणी, परम शान्त अवस्था हुनुहुन्छ। ब्रह्मको शान्त अवस्था भनेकै भुवनेश्वरी स्वरूप हो, र उहाँको जसले यो स्वरूप बुझ्दछन् पक्कै पनि उहाँको कृपा, उहाँको भक्तिको निमित्त योग्य बन्दछन् भन्ने मलाई लाग्दछ, किनभने तन्त्रशास्त्रले पनि त्यही नै व्याख्या गरिरहेको छ। भुवनेश्वरी विद्याको बारेमा हामीले आजको यो श्रृङ्खला चलायौँ। म यहाँहरूलाई फेरि पनि जानकारी गराउँ, हामी 10 महाविद्या सिद्धपीठ मार्फतबाट हाम्रो यस अध्यात्म सिमुलिङ कार्यक्रम चलाइरहेका छौँ, प्रसारण गरिरहेका छौँ। यो कार्यक्रमको विषयमा यहाँहरूलाई केही जिज्ञासा अथवा सरसल्लाह छ भने पनि मैले पुनः यहाँहरूलाई आग्रह गरेँ, हामीलाई हजुरहरूको आग्रह अथवा हजुरहरूको सल्लाह हामीलाई पठाइदिनु हुन हाम्रो एफएमको टेलिफोन नम्बर 01-5926-1982 यहाँहरूले सम्पर्क गरेर जानकारी गराइदिन सक्नुहुनेछ। यति भन्दै आजको कार्यक्रम म यहीँ विसर्जन गर्ने अनुमति माग्छु। अलख निरञ्जन, अलख निरञ्जन, अलख निरञ्जन आदेश।

0: कौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2 बजेदेखि 2:30 भजन श्रवण, 2:30 देखि 3 बजेसम्म जप ध्यान, 3 बजेदेखि 3:30 सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30 देखि 4 बजेसम्म भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1, सम्पर्क नम्बर 01-4376143, 01-4376143, 98-5-11-0-22-93, 98-5-11-0-22-93।
1: काली, तारा, धुमावती, भैरवी, छिन्नमस्ता, मातङ्गी, बगलामुखी, त्रिपुरा सुन्दरी, कमला, भुवनेश्वरी, यी 10 महाविद्याहरूको एकै छानामुनि रहेको विशाल पूर्णकदको श्री विग्रहको दर्शन गर्ने सौभाग्य प्राप्त गर्न चाहनुहुन्छ वा तन्त्र मार्गबाट ब्रह्मोपासनामा उद्यत हुन चाहनुहुन्छ भने बुढानीलकण्ठ वडा नम्बर 1 अवस्थित 10 सिद्धपीठ यहाँहरूको लागि सदैव खुला छ। थप जानकारीका लागि 98-41-89-84-28 वा 01-4376143 सम्पर्क गर्न सक्नुहुनेछ।
2: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11 भजन श्रवण, 11 देखि 11:30 ध्यान साधना, 11:30 देखि 12 सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12 देखि 12:30 भजन गायन। थप जानकारीका लागि 01-4376143, 01-4376143, ओम आश्रम बुढानीलकण्ठ 1।

0: नम्बरमा
1: डिश होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
2: डिश होम, खुसीको कनेक्सन।
3: बन्ने पालो तपाईको
4: करोडपति
3: एनसेल सधैँ अन करोडपति, बन्ने पालो तपाईको आजै 9999 डायल गरी सपना पूरा गर्नुहोस्। रु 900 वा 100 भन्दा माथिको कुनै पनि सेवा खरिद गर्नुहोस् र हरेक हप्ता 10 जनालाई प्रति व्यक्ति 1,00,000 अन्य थुप्रै स्योर सट उपहारहरूका साथ बम्परमा 1 करोड जित्ने मौका पाउनुहोस्। बन्ने पालो तपाईको
4: करोडपति
3: झुट्ला है एनसेल, हामी तपाईकै लागि।
5: बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
6: सुमिरन एफएम 100.9 मेगाहर्ज।

0: कौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2 बजेदेखि 2:30 भजन श्रवण, 2:30 देखि 3 बजेसम्म जप ध्यान, 3 बजेदेखि 3:30 सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30 देखि 4 बजेसम्म भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1, सम्पर्क नम्बर 01-4376143, 01-4376143, 98511-0293, 98511-0293।
1: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
2: सुमिरन एफएम
1: 100.9 मेगाहर्ज।

काली, तारा, धुमावती, भैरवी, छिन्नमस्ता, मातङ्गी, बगलामुखी, त्रिपुरा सुन्दरी, कमला, भुवनेश्वरी, यी दशैं महाविद्याहरूको एकै छानामुनि रहेको विशाल पूर्णकदको श्री विग्रहको दर्शन गर्ने सौभाग्य प्राप्त गर्न चाहनुहुन्छ वा तन्त्र मार्गबाट ब्रह्मोपासनामा उद्यत हुन चाहनुहुन्छ भने बुढानीलकण्ठ वडा नम्बर 1 अवस्थित 10 महाविद्या सिद्धपीठ यहाँहरूको लागि सदैव खुला छ। थप जानकारीका लागि 98 41 99

कौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2 बजेदेखि 2:30 सम्म भजन श्रवण, 2:30 देखि 3 बजेसम्म जप ध्यान, 3 बजेदेखि 3:30 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30 देखि 4 बजेसम्म भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1, सम्पर्क नम्बर 01-4376143, 01-4376143, 98511-0293, 98511-0293।

0: काली, तारा, धुमावती, भैरवी, छिन्नमस्ता, मातङ्गी, बगलामुखी, त्रिपुरा सुन्दरी, कमला, भुवनेश्वरी यी दसैँ महाविद्याहरूको एकै छानामुनि रहेको विशाल पूर्णकदको श्री विग्रहको दर्शन गर्ने सौभाग्य प्राप्त गर्न चाहनुहुन्छ वा तन्त्र मार्गबाट ब्रह्मोपासनामा उद्यत हुन चाहनुहुन्छ भने बुढानीलकण्ठ वडा नम्बर 1 अवस्थित 10 महाविद्या सिद्धपीठ यहाँहरूको लागि सदैव खुला छ। थप जानकारीका लागि 98 41 89 84 28 वा 01 4376 143 सम्पर्क गर्न सक्नुहुनेछ।
1: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
2: सुमिरन एफएम
1: 100.9 मेगाहर्ज।
3: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11 भजन श्रवण, 11 देखि 11:30 ध्यान साधना, 11:30 देखि 12 सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12 देखि 12:30 भजन गायन। थप जानकारीका लागि 01 43 76 143 01 43 76 143 ओम आश्रम बुढानीलकण्ठ 1।
4: एक चिजको खोजी गर्नु छ यारलाई, त्यो के हो? त्यो सुन्दा हास्यास्पद लाग्छ तर गहिराईमा विचार गर्दा तपाईँहरू बुझ्नुहुनेछ। त्यो हो कि म को हुँ, के हो मेरो परिचय, वास्तविक परिचय। म, तपाईँ, हामी को हौ? तपाईँहरू भन्नुहोलाई त सिम्पल प्रश्न हो। हामी सबको आफ्नो परिचय छ, नाम छ, थर छ, जाति छ, पोस्ट छ, होइन? हामी आफूले आफूलाई जान्दैनौँ। कसरी? जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी। हाम्रो शास्त्रमा एक वाक्य छ, जन्म दिने आमा र जन्मेको स्थान स्वर्गभन्दा पनि माथि छ। त जन्मस्थानको एवं यहाँका जनताको सेवा गर्ने सेवकहरूको माझ बोल्न पाउनु म आफैमा आफ्नो सौभाग्य सम्झिन्छु। मलाई विशेष खुसी लागेको छ, यद्यपि मैले धेरै ठाउँमा बोले, आज यहाँ बोल्न पाउँदा। पुनः शास्त्र बताउँछ, सेवा ही परमो धर्म, सेवा नै परम धर्म हो। यहाँ प्रश्न यो होइन कि को हिन्दू हो कि इस्लाम हो कि क्रिश्चियन हो कि सिख हो कि बौद्ध हो कि जैन हो कि कन्फ्यूशियस हो कि सिंतो हो। प्रश्न धर्म, धर्म माने धारणा धर्म, जुन चीज धारण गर्न योग्य छ त्यो धर्म हो। साम्प्रदायिकतासित लेना देना छैन, त सेवा नै परम धर्म हो। शास्त्र बताउँछ, त यहाँहरू पनि सेवामा हुनुहुन्छ, म पनि सेवामा छु, केवल क्षेत्र फरक छ, कार्य एउटै हो। तर सेवा गर्ने क्रममा वेदशास्त्रको कन्क्लुजन एवं एक्सपिरियन्सको आधारमा एक राय अवश्य दिन चाहन्छु यहाँहरूलाई, कि यहाँहरू जुन यहाँ प्रशिक्षण प्राप्त गरेर कार्यान्वयन गर्न जानुहुनेछ, त त्यहाँ अनेक प्रकारका सेवाग्राहीसँग यहाँहरूको भेट हुनेछ, अनेक प्रकारका व्यक्तिहरू, र त्यहाँ अनेक प्रकारको अनुभव गर्नुहुनेछ। त्यसमा दुःख पनि हुनेछ तपाईँहरूलाई, कष्ट पनि हुनेछ। किन? किनकि संसारमा विभिन्न प्रकारका व्यक्ति छन्, यी सबलाई हामी तिनमा राखेर विवेचन गर्न सक्छौँ। यो जिसस क्राइस्टले बताए, तीन प्रकारका व्यक्ति हामी भेट्छौँ संसारमा, र हाम्रो कार्यलाई यी तिनैले आफ्नो ढङ्गले मूल्याङ्कन गर्नेछन्। एभ्री ओर्क हेज टु पास थ्रू थ्री स्टेज, रिडिक्युल, अपोजिसन एन्ड एक्सेप्टेन्स बाइ विल। अर्थात् हामी जे कार्य गर्नेछौँ त्यसको खिल्ली उडाउने व्यक्ति पनि भेटिनेछ समाजमा। केही नयाँ गर्न खोज्नुहोस्, व्यक्तिले अरे परम्परा यो चलेर आथ्यो, आज हिजोको बच्चा आज यस्तो कुरा गर्ने हो। यो भन्छ, मेरो लेक्चर तमाम टेलिभिजन च्यानलमा आउँछ, म बोल्छु, परम्परागत पाखण्डहरूको धज्जिया उडाउँछु मेरो लेक्चरमा, यदि कसैले सुन्नु भएको छ भने। व्यक्तिहरू मेरो खिल्ले उडाउँछन्, पत्र पत्रिकामा अन्य छाप्छन्, स्वाभाविक हो। यदि पहिल्यै जानकारी रह्यो भने कष्ट लाग्दैन, त्यहाँ दुःख लाग्दैन, अयो हुनेवाला थियो। एक यस्ता व्यक्ति भेटिनेछन्, अर्को अपोजिसन विरोध गर्नेछन्, विरोध हुनेछ, यो पनि माइन्ड मेकअप गरेर जानु होला। त झन् सजिलो हुनेछ। र अर्को एक्सेप्टेन्स, यसलाई स्वीकार गर्ने व्यक्तिहरू पनि भेट्नुहुन्छ। यो तिन अवस्था रहनेछ। माइन्ड मेकअप भयो भने फेरि दुखी हुनुहुने छैन। त जुन देश र जनताको सेवा हेतु कम्मर कस्तो भएको छ, कार्यान्वयन सबमा सफलता प्राप्त होस्, तपाईँहरूको यो जीवन सफल रहोस्, यो मेरो शुभकामना सर्वप्रथम। अस्तु, यसको साथ साथमा एक चिजको खोजी गर्नु छ यारलाई, त्यो के हो? त्यो सुन्दा हास्यास्पद लाग्छ, तर गहिराईमा विचार गर्दा तपाईँहरू बुझ्नुहुनेछ। त्यो हो कि म को हुँ, के हो मेरो परिचय, वास्तविक परिचय। म, तपाईँ, हामी को हौ? तपाईँहरू भन्नुहोला, त सिम्पल प्रश्न हो। हामी सबको आफ्नो परिचय छ, नाम छ, थर छ, जाति छ, पोस्ट छ, होइन? हामी आफूले आफूलाई जान्दैनौँ। कसरी? जस्तै म एक प्रश्न गरौँ यहाँ तपाईँहरू मध्ये कसैलाई, तपाईँ को हुनुहुन्छ बताउनुहोस्, बताउनुहुन्छ सिम्पल कि म सुरेश प्रधान हुँ। सुरेश प्रधान, कि यो परिचय ठीक हो कि गलत हो? 100% गलत हो। म तपाईँ सोध्दैछु, तपाईँको हो, तपाईँ त के बताउँदै हुनुहुन्छ, तपाईँको नाम बताउँदै हुनुहुन्छ, तपाईँको नाम तपाईँ होइन। आज सुरेश नाम छ, दिनेश पनि हुन सक्थ्यो। अरे घरमा तमाम व्यक्तिहरूको एक नाम हुन्छ, बन्टी, भुन्टे, काले, कान्छो, जेठो, साइलो, बाहिर अर्को नाम हुन्छ। यो त तिमी होइन। त सोचे, फेरि बताए, म नेवार हुँ। नेवार हो तिम्रो परिचय? अरे नेवार त जाति हो, तिमी होइनौ। म सचिव हुँ। सचिव? सचिव त तिम्रो पोस्ट हो, तिमी होइनौ। यानि कि हामी जान्दैनौँ आफूलाई। यदि यही परिचय दिने हो भने एक दिन यस्तो दिन आउनेछ कि यो सुरेश प्रधान भन्ने व्यक्ति हाम्रै अगाडि सुतेर आउनेछ। पुरा अङ्ग सहित तर व्यक्तिहरू बोल्नेछन् कि सुरेश प्रधान गयो। कहाँ गयो? सुरेश प्रधान त यही छ। अरे होइन होइन, यो त उसको शरीर हो, ऊ त गयो। यानि कि जुन चिज जान्छ त्यसको बारेमा हामी जान्दैनौँ। त यो बारेमा विचार गर्नु छ, सोच्नु छ, कतै हानि नहोस् ढिला भएर। के चिज हामीसँग छ? संसारको सबभन्दा जेठो ज्ञान, सर्वश्रेष्ठ ज्ञान, निःश्वसित मस्य वेदाह, वेद भगवानको श्वासबाट प्रकटित ज्ञान भन्छ। इह चेद् वेदी तथा सत्यमस्ति न चेदिहा वेदिन महति विनष्टिहि। यो चिज तुरुन्त जान, अन्यथा महति विनष्टिहि, महान हानि हुनेछ। त वेदले बताएको, भगवानको श्वासबाट प्रकटित सर्वोच्च ज्ञानले बताएको विषय वस्तु नै आज मैले छानेको छु तपाईँहरूको लागि, कि म को हुँ। भारतवर्षमा एक महान विद्वान भए षटशास्त्री बहिरङ्ग भट्ट। षटशास्त्री माने तपाईँहरूले सुन्नुभयो होला, छ दर्शन छन् वेदलाई मान्ने, साङ्ख्य मीमांसा, योग, वैशेषिक आदि, ये सबको ज्ञाता। एक दिन भोजन गर्दै थिए त श्रीमतीले तरकारीमा नुन हाल्न भुलिछन्। उनले भने यस्तो पनि तरकारी हुन्छ नुन छैन? त श्रीमती पनि विदुषी थिइन्, उनले बताए कि 60 वर्षको उमेर भयो, रात दिन त खाएकै छौ, यो जिब्रोको मरिज बिमारी लिएर बस्या छौ, एक दिन अलि नखान सक्दैनौ? के को ज्ञानी तिमी? अरूले बोल्या अब सायद कम लाग्थ्यो, श्रीमतीले बोल्या छिटो लाग्यो, वैराग्य उत्पन्न भयो। उनले सोचे कि यो कचकच खपेर बस्नु ठिक छैन, परम तत्त्व जान्नु छ, प्राप्त गर्नु छ, तर के गरौँ? गृहस्थमा बसु रात दिनको कचकच, सन्यास ग्रहण गरौँ, काम गर्न अल्छीले जोगी बने भन्छन्। त उनी झोकले गए एक काजीकोमा, मुसलमान काजीकोमा गए र मुसलमान धर्म अङ्गाले काजीले बनाइदिए मुसलमान, र बहिरङ्ग भट्ट बहिर खान भएर फर्के। तर एक उखान छ नेपालीमा कि नेपाल गए कपालसँगै, बर्मा गए कर्मसँगै। त्यहाँ पनि शान्ति अनुभव भएन, झन् 10 जनाले 10 थरी कुरा गर्न थाले, त दिक्क भएर फर्के। हाम्रो शास्त्रमा एक प्रायश्चित कर्म छ, कर्म अकर्म विकर्म अन्तर्गत, त फेरि एक ब्राह्मण लिकन प्रायश्चित कर्म गरेर फेरि बहिरङ्ग भट्ट बने। जब यो बने त मुसलमानहरूले जुलुस उठाए कि हाम्रो बहिर खानलाई बहिरङ्ग भट्ट किन बनायो, विरोध गर्न थाले। त हिन्दूहरूले पनि कुरा उठाए कि हाम्रो बहिरङ्ग भट्टलाई बहिर खान किन बनाइस्, हो युद्धै सुरु भयो। त उनी त विक्षिप्त भए, पागल समान भट्के, जसलाई भेटे पनि यही प्रश्न गर्न थाले, म को हुँ, म बहिर खान हुँ कि बहिरङ्ग भट्ट हुँ, यही सोध्न थाले पागल समान, यत्रो ठुलो विद्वान। त एक सिद्ध नागनाथ जी थिए, उनलाई पनि यही प्रश्न गर्न पुगे कि म को हुँ। त महापुरुष थिए, तत्त्ववेत्ता, तत्त्वको ज्ञान भएको, उनको अवस्था बुझे, एक लाठोले टाउकोमा हानि दिए, बहिरङ्ग भट्ट या बहिर खान जे मान्नुहोस्। हान्दे त उनी मूर्छित भए, नागनाथजीले इशारा गरिदिए आफ्नो शिष्यहरूलाई, उनको शरीरको पिण्ड पिण्ड छुट्याएर आगोमा हालिदिए शरीरलाई। पश्चात त्यो जुन खरानी थियो त्यसमा प्राण संचार गरिदिए बहिरङ्ग भट्टको। खालि फर्म परिवर्तन भयो उनको, त त्यसैमा सोधे अब बता त को होस्, खरानी होस् कि बहिरखान होस् कि बहिरङ्ग भट्ट होस्। चुप लागे, बोलेन, के बताउने। तेन यहाँ यो शरीर जुन छ यसलाई लिएर नै हामी सब चिज गर्छौँ, यसैको परिचय दिन्छौँ, यसैलाई सर्वे सर्व मान्दछौँ। तर वास्तविक म के हो यो प्राचीन कालदेखि खोजीको विषय बन्यो, भविष्यमा नि बन्नेछ। आखिर म को हुँ? यो शरीर त होइन, सब परिचय शरीरकै दिइरहेछौँ हामी, त यो कुरा जान्नु छ। वेद बताउँछ कि यो कुरा तुरन्त जान, बेहोसीमा नरहु, म को हुँ जान। हेर्नुहोस्, हामी सब बेहोसीमा छौँ यो संसारमा, यो चिजतिर हामीले कहिले ध्यान दिएनौँ, जबकि यो शरीर दिनुको पछाडि पनि प्रयोजन छ। नत्र त कुकुर बिरालो पनि जीवित छन् संसारमा, चराचुरुङ्गी पनि छन्, तर सुखी छन्। उनीहरूलाई भरे बेलुका के खाने चिन्ता छैन, व्यवस्था भइहाल्छ, निश्चिन्त भएर खेलिरहेछन्। हामी परेशान छौँ, हाम्रो घरको स्टोरले नपुगेर सरकारले खाद्य संस्थान बनाएको छ, तै पनि दुखी छौँ रात दिन। ती सुखी छन्, तर मानव देहमा केही त प्रयोजन छ, तर हामी बेहोसीमा छौँ, यो कुरा वेद बताउँछ। अज्ञानो पहतो बाल्ये यौवनो बनिता हतः शेषे कलत्र चिन्तार्थ किं करोति नराधम महोपनिषत् 6:23 छैठौँ अध्यायको 23 मन्त्र बताउँछ कि जसले मानव देह नर देह प्राप्त गरेर म को हुँ यसको खोजी गर्दैन र त्यसको लक्ष्य प्राप्ति हेतु प्रयत्न गर्दैन त्यो नराधममा गनिन्छ। नराधम माने नर माने मनुष्य, अधम माने बदमास दुई हुन्छ नि, एक नरोत्तम एक नराधम। नरोत्तम माने नरमा उत्तम, नराधम माने नरमा मनुष्यमा अधम। अधम हो त्यो जसले यो चिज खोजी गर्दैन। बेहोसीमा के गर्छ त्यो पनि वेद बताउँछ। बाल्यकालमा अज्ञान अवस्थामै बित्यो, त्यति बेला खोजी नै गरेन उमको। जवानी अवस्थामा स्त्री पति पति स्त्रीमै भुल्यौ, त्यति बेला पनि खोजी गरेन। वृद्ध कालमा जे जति जम्मा गरेका छौ, 2-4 करोड 2-4 छोरछोरी तिनीहरूको के होला यही चिन्ता गर्दै मर्यो न त्यो जम्मा गरेको केही साथमा गयो, त्यो अधम हो नराधम। यसलाई आदि जगद्गुरु शङ्कराचार्यजीले अझ गहिराईमा बताए। बालस्तावत् क्रीडासक्तस् तरुणस्तावत् तरुणी सक्तः वृद्ध

जगद्गुरु शंकराचार्य जी समझाउँदछन् कि बाल्य अवस्था तिम्रो खेलकुदमै बित्यो, क्रीडा गरेरै। जवानी अवस्था, तरुण अवस्था तरुणीमा आसक्त भएर बित्यो, तरुणी भए तरुणमा आसक्त भएर बित्यो। वृद्ध अवस्थामा यी जम्मा गरेको सामग्रीमै तिम्रो चिन्ता भयो, लोभ। हेर्नुहोस्, जति वृद्ध अवस्था हुँदै गयो त्यति व्यक्तिहरू झन् संसारको चिन्ता गर्छन्। तपाईँहरूले देख्नुहुन्छ कि घरमा जवान व्यक्तिहरू छन्, कमाइ धमाइ गर्छन्, त ती व्यक्तिहरू केही चिज त्यस्तो घरलाई सुन्दर नदेखाउने भयो भने फ्याँकिदिन्छन्। तर बुढाबुढीहरू पोको पारेर राख्छन्, भोलि के पर्छ कसो पर्छ, टुवाक प्लास्टिक पनि कोचेर राखेका हुन्छन्। त्यो चिन्ता जीवनभर त्यसैमा आसक्त रहे नि, जबकि मर्ने बेलामा साथ जाँदैन, तै पनि जम्मा गर्छन्। यही चिन्तामा बित्यो, म को हुँ यो खोज्ने समय नै रहेन। त हेर्नुहोस्, म को हुँ यसको खोजी हेतु वेदमा एक विज्ञान छ, म र मेरोलाई सम्झाउने। जस्तै म, अहिलेसम्म हामीले शरीरलाई नै म ठान्यौँ, तर होइन। साधारण कमन सेन्स लगाउनुहोस्, म र मेरो दुई छ। मेरो शरीर, तपाईँहरू भन्नुहुन्छ नि आज हरिदासजीको प्रवचन सुनेको ढाडमा प्रब्लम थियो, बोल्नु त केही भएन, बोल्या बोले बाबाजी, चेयरमा बसेको मेरो ढाड दुखेको छ। यानि कि म ढाड दुखेको छ, तपाईँहरू बोल्नुहुन्न, मेरो ढाड दुखेको छ। यानि कि म एक छ, एक मेरो छ। मेरो शरीर छ, मेरो मन छ, मेरो नाक छ, मेरो आँखा छ। म आँखा हुँ, म नाक हुँ, म कान हुँ, कसैले बोल्दैन। यानि कि एक म भयो, एक मेरो भयो। यसको बारेमा यो म को हो र यसको लक्ष्य के हो, कसरी प्राप्त हुन्छ आदि कुरा वेदमा बताइएको छ। एक पुरा विज्ञान छ, म संक्षिप्त तपाईँलाई सम्झाउन प्रयत्न गर्नेछु। वेद भन्छ, आत्मा नग्वम रथिनम विद्धि शरीरक्वम रथमेव तु बुद्धिम तु सारथिम विद्धि मनः प्रग्रहमेव च इंद्रियाणि हया नाहुर विषया गंस्तेषु गोचरान आत्मेन्द्रिय मनोयुक्तं भोक्ते त्याहुर मनीषिणः विज्ञान सारथिरस्तु मनः प्रग्रहवान् नरः शोधोन पारमाप्नोति तद्विष्णोः परमं पदम्। कठोपनिषद 1.3.3.1.3.4.1.3.9। यसमा पुरा विज्ञान सम्झाइएको छ यस प्रकार कि एक रथी छ, यानि कि एक यात्रु छ, यात्रु एक रथ छ, र त्यो रथलाई हाक्ने एक सारथी छ। सारथी र त्यो सारथीको हातमा एक लगाम छ, स्टेरिङ गाडीको समान, र त्यो रथलाई अगाडि बढाउने 10 घोडाहरू छन्। अब यो 10 घोडा, एक लगाम, एक सारथी युक्त रथमा बसेको यात्रुलाई कहीँ पुग्नु छ, उसको लक्ष्य छ त्यहाँ पुग्नु, त्यसलाई प्रयोग गरेर पुग्नु छ। माने मतलब त्यो यात्री जुन छ त्यो म हो, जुन तपाईँहरू म भन्नुहुन्छ नि, हो त्यसलाई शास्त्रमा बताइएको छ आत्मा, जुन एक दिन शरीर छोडेर गयो तपाईँहरू बोल्नुहुन्छ, त्यो आत्मा यात्री हो। र यो शरीर जुन छ यो रथ हो, रथ। हेर्नुहोस् कति आकाश पातालको फरक छ तपाईँहरूलाई प्रश्न र उत्तरमा। यदि कसैलाई सोध्यो कि यो गाडी को ड्राइभर को हो, तर तपाईँहरू गाडीको परिचय दिइरहनु भएको थियो, अहिलेसम्म गाडीभित्रको ड्राइभरसित लेना देना थिएन। त यहाँ गाडी, यो शरीर एक गाडी हो, रथ हो,
आत्मा यात्रु हो र तपाईँहरूको बुद्धि जुन छ नि बुद्धि त्यो चाहिँ सारथी हो र जुन मन छ मन त्यो चाहिँ लगाम हो स्टेरिङ हो र त्यो घोडा जुन छ या गाडीको चक्का सम्झिनुहोस् टायर त्यो चाहिँ इन्द्रिय हो तपाईँहरूको 10 इन्द्रिय छन् 5 ज्ञानेन्द्रिय 5 कर्मेन्द्रिय श्रवण स्पर्श जुन तपाईँहरू छुनुहुन्छ कुनै चिज सुन्नुहुन्छ देख्नुहुन्छ स्वाद लिनुहुन्छ स्पर्श गर्नुहुन्छ ये 5 चिजबाट हामीलाई ज्ञान हुन्छ वस्तुको अर्को कर्मेन्द्रिय छ बाणी हात पाउ मलमूत्र त्याग गर्ने यी 5 टोटल 10 यी घोडा हुन् त यो आत्मा जुन छ यात्रु यसलाई यो शरीरलाई प्रयोग गरेर लक्ष्यमा पुग्नुपर्ने जहाँ पुगेपछि यो तपाईँहरूको संसारको भागदौड सब खत्तम हुन्छ शान्त बन्नुहुन्छ आनन्दमय बन्नुहुन्छ तर समस्या यहाँ के रह्यो कि हामीले जुन भित्र रहेको भोको यात्रुलाई चाहिँ भुलिदियौँ मन बुद्धिको प्रयोग डिसिजन यसैमा गऱ्यौँ कि यो घोडा जुन छ बाहिरको घाँस खाने घोडा त्यसैलाई नै खुवाइरह्यौँ हामीले यो 10 इन्द्रियलाई नै सन्तुष्ट बनाउन प्रयत्न गरिरह्यौँ जीवनभर भित्र बसेको जुन म भन्ने आत्मा हो त्यसलाई भुलिदियौँ त्यो भोको छ त्यसैले तपाईँहरूमा अतृप्तता छ तपाईँहरू मध्येकै यहाँ कतिपय व्यक्तिहरू कति स्ट्रगल गरेर अहिले अफिसर बन्नुभयो होला कति खानदानी पैतृक सम्पत्तिवाला पनि हुनुहोला सबको अलग अलग स्थिति छ कोही लखपति हुनुहोला कोही करोडपति हुनुहोला कोही अरबपति हुनुहोला तर तपाईँहरूको एक सीमा छैन कि यहाँ पुगेपछि मेरो प्रगति अब खत्तम भयो म शान्त भएर बस्छु छैन लखपति पनि दौडिरहेछ करोडपति हुन करोडपति अरबपति हुन अरबपति खरबपति हुन कार्लो स्लिम हेलुलाई पनि सोध्यो भने ऊ पनि दौडिरहेछ अब संसारको सबभन्दा धनी भयो अब त चुप लाएर बस सुति सुति खाऊ कारण केवल घोडालाई खुवाउँदैछौँ हामी 10 इन्द्रियलाई सन्तुष्ट गर्दैछौँ भित्री आत्मा भोको छ यसलाई प्रयोग गर्नुपर्ने त्यहाँ पुर्याउनलाई ठिक त हेर्नुहोस् जति व्याख्या गरौँ कम छ त आउनुहोस् कि मेन मुद्दामा कि हाम्रो लक्ष्य चाहिँ के हो त के हुनुपर्छ लक्ष्य त हेर्नुहोस् धेरै विचार गर्नु पर्दैन यसमा 2 नै चिज छ एक सुख एक दुःख प्राप्त गर्ने चिज त सुखै त सब चाहन्छन् दुःख त कोही चाहँदैन सबको परम चरम लक्ष्य सुखै हो भगवानका अवतार वेद अभ्यासले बताए सुखाय कर्माणि करोति लोको न तैहि सुखम वान्यदुपारमम वा भागवत तेस्रो स्कन्दको 5 अध्यायको 2 श्लोक हर एक व्यक्ति सुखको लागि दौडिन्छ सुख चाहन्छ सुख तर स्वामीजी सुख चाहन्छ वेद व्यासले बतायो होला नि तर हाम्रो त अलग अलग सोच छ उपसचिव भए सहसचिव हुने सहसचिव भए सचिव हुने मुख्य सचिव हुने लक्ष्य छ कसैको स्वास्थ्य बिग्रेको भए स्वास्थ्य चाहन्छ कोही पुत्र चाहन्छ कोही धन चाहन्छ संसारमा त सुखै चाहन्छ यो भन्दैनन् यो अनेक चिज बताउँछन् होइन वस्तु त एकै चिज चाहन्छन् ती सब चिज त केयर अफ हुन् माध्यम हुन् परम चरम लक्ष्य सबको सुख हो सर्वे सामपि भूतानां निरपस्वात्मैव बल्लवः इतरे पत्यवित्ताद्यास्तद्बल्लवतयैव हि 10-14-50 भागवत देख्नमा यो देखिन्छ व्यक्तिहरू धन चाहन्छन् पोस्ट चाहन्छन् रूप चाहन्छन् तर रूपकै लागि रूप चाहँदैनन् धनकै लागि धन चाहँदैनन् पोस्टकै लागि पोस्ट चाहँदैनन् त्यो माध्यमबाट सुख प्राप्ति हुन्छ यो कारण यी सब माध्यम हुन् केयर अफ हुन् यही लक्ष्य होइन कोही एक भिखारी होस् सोध्नुहोस् के चाहन्छौ तिमी उसले भन्छ मेरो दरिद्रता जाओस् निर्धनता जाओस् बाई चान्स 1 करोडको चिट्ठा पर्यो
अब चिट्ठा परेको 1 करोड रुपियाँ दराजमा बन्द गरेर फेरि भिक्षा मागोस् त, अब के हाल छ? अब मेरो निर्धनता गयो तर भिक्षा माग्न छोड्दिन त के काम त्यो 1 करोड? त्यो 1 करोड त माध्यम थियो कि अब घर छैन भने घर ल्याऊ, धन यो गाडी गर, नोकर चाकर गर, यानि कि धन नै लक्ष्य होइन, धनद्वारा ती पदार्थको चाहन्छौँ हामी। त्यो पदार्थ किन चाहन्छौँ? सुख भन्ने कुनै तत्त्व

छ सुख र दुःखको पर्यायवाची शब्द। यो संसारको बारेमा वेद बताउँछ, संसार एव दुःखानाम सीमान्त इति कथ्यते महोपनिषद 6:26। अर्थात यो संसार दुख हो, दुखको अन्तिम सीमा हो यो, यहाँ कोही सुखी रहन सक्दैन। भलै बाहिर देख्नमा सुखी देखियोस् धन सम्पत्ति पोस्टवाला, तर नेपालीमा एक उखान छ कि वन डढेको सबले देख्छ, मन डढेको कसले देख्छ? आफैलाई थाहा हुन्छ त, हरेक व्यक्ति कोही छातीमा हात राखेर भन्नुहोस् कि म सुखी छु, कोही भन्न सक्दैन। हर एक व्यक्ति दुखी छ। त सुख चाहिँ के हो, आनन्द के हो, अमृत के हो यो मृत संसारमा? यो पनि वेदले बतायो, ब्रह्म परामृतम, मुण्डक उपनिषद 2:1-10। यो मृत संसार छ, एक दिन सब खत्म हुन्छ, तर एक ब्रह्म छ, भगवान छ, परमात्मा, गड, अल्लाह, सिख, ताओ, कन्फ्युसियस, हरेक नामले पुकार्ने एक तत्त्व छ, त्यो चाहिँ आनन्दमय छ, सुखमय छ। त्यसैले यो शरीरको निमित्त तिमीले जीवनभर जे गरिरहेछौ यो शरीरको लागि हो, एक दिन शरीर खरानी भएपछि यो संसार खतम। एक छ म भन्ने तत्त्व, त्यसको भोजन यो संसार होइन। जसरी 10 इन्द्रिय अघि बताइयो, घोडा, घोडाको आहार घाँस हो, तर त्यहाँ बसेको यात्रीले त्यो घाँस खान सक्दैन, उसको भोजन अलग छ। त्यस्तै यो शरीरको भोगको निमित्त यो संसार हो, आत्मा भोगको छ, आत्माको आहार हो परमात्मा, उसलाई प्राप्त गरेपछि जसरी सिद्धार्थ गौतम आदि दरबारमै रहेर पनि सुखी भएनन्, एक दिन वृक्ष मुनि बसेर पनि सुखी भए, फरक के रह्यो? फरक यो कि उनीहरूको आत्मा पूर्ण भयो, परमात्मालाई प्राप्त गरे। त यहाँ यो शरीरद्वारा तपाईँहरू सेवा कार्य, सांसारिक कार्य सब गर्नुहोस्, तर आत्मकल्याण हेतु पनि म को हुँ, मेरो लक्ष्य के हो, यो खोजी र प्राप्ति हेतु पनि सँगसँगै कार्य गर्नु छ। जसरी तपाईँहरू भात मात्र खानुहुन्न, न दाल मात्र, दाल भातसँगै खानुहुन्छ नि, त्यसै गरी यो दुवै चिजलाई लान जरुरी छ। अब तपाईँहरू बताउनु होला कि हाम्रो दायित्व छ देशप्रति, जनताप्रति, परिवारप्रति, हामी कसरी गर्न सक्छौँ? हामी बाबाजी बनेर हिँड्न सक्दैनौँ, न जङ्गल पस्न सक्छौँ? यो तपाईँहरूको प्रश्न हुनसक्छ यहाँ। त हेर्नुहोस्, कुनै चिन्ता गर्नु पर्दैन, यसको कुनै जरुरत पनि छैन। शास्त्रमा त यही बताइयो, गीताको त सबलाई थाहा छ कि भगवान् श्रीकृष्णले के भने, मै एव मन आधत्सो मै बुद्धि निवेशय, 12:8 गीता पढ्नुहोस्। मलाई मन दे अर्जुन, मन दे, तेरो शरीर जे गर्नु छ गर, तेरै स्वास्नी छरछरी पाल, संसारकै कार्य गर, मलाई मन दे, मन त फाल्तु छ। त तपाईँहरूलाई संसारमा शरीरले सब कार्य गर्दै, मनद्वारा भगवत चिन्तन गर्दै लक्ष्यमा पुग्नु छ, सरल तरिका छ। यद्यपि यो मन चञ्चल छ, किनकि अतृप्त छ नि, मनुष्यको मन अतृप्त छ, स्वयं वेद बताउँछ, चञ्चलत्वम हि मनोधर्मो, चञ्चलता मनको धर्म हो, स्थिर हुन सक्दैन। यही कुरा अर्जुनले श्रीकृष्णलाई बताए, चञ्चलम हि मनः कृष्ण, चञ्चल छ, म कसरी लाउँ तिमीमा मन? श्रीकृष्णले पनि स्वीकार गरे, असंशयम महाबाहो, यसमा कुनै शङ्का छैन, हो मन चञ्चल छ। वेदमा उदाहरण दिएको छ, बहने धर्मो यथोष्णता, महोपनिषद 4:98। जसरी आगोको धर्म हो गर्मी, आगोको अगाडि हात लिएर जानुस् गर्मीपन अनुभव हुन्छ, त्यो धर्म हो, त्यो छोड्न सक्दैन आगोले। त्यस्तै जीवले पनि जुन मनको चञ्चलता हो त्यसलाई छोड्न सक्दैन।
त यहाँ थोरै समस्या आयो। हेर्नुहोस्, मन कतिसम्म चञ्चल छ, अतृप्त छ। यसको एक साधारण उदाहरण दिउँ तपाईँहरूलाई कि प्राचीन कालमा राजा महाराज

राजाहरू लहडी प्रकारका हुन्थे, त एक लहडमा राजाले एनाउन्स गरिदिए कि एक बाख्रो छ नि बाख्रा, यो बाख्रालाई कसैले टन्न अगाएर ल्यायो भने त्यसलाई म पुरस्कार दिनेछु, यदि अगाएर ल्याउन सकेन कसैले लगेर भने त्यसलाई दण्ड दिनेछु। त पुरा जनताहरूले सोचे यसमा कुन ठुलो कुरा छ, व्यक्तिहरूले भैँसी पाल्छन्, गाई पाल्छन्, हात्ती पाल्छन्, बाख्रो एक अगाउन सकिँदैन। पुरस्कारको लोभमा बाख्रा लिएर गए, दिनभरि खुवाए, दाना घाँस सब चिज बेलुका राजाको अगाडि लगे, पेट पनि पुष्ट छ। राजाले हरियो घाँस स्याउला हातमा लिएर यसो देखायो, मुनि मुनि आह भनेर भने त जिब्रो लप्काइहाल्यो। राजाले पनि यही हो अगाको दण्ड दियो। हरेक व्यक्तिले प्रयत्न गरे अगाउन सकेन। त एक धेरै पछि एक केटो आयो, म अगाएर ल्याउँछु। राजाले भने दण्ड प्राप्त गर्छस् नि यदि नसके, उसले नै चिन्ता छैन। त लिएर गयो बाख्रालाई, उसले तमाम घाँस दाना आदि अगाडि राखिदियो, जुन घाँस यो बाख्रालाई मनपर्ने भोजन हो सब अगाडि राखिदियो। जब बाख्रा खान खोज्छ त मुखा प्याट पिट्न थाल्यो, फेरि यसो घाँस हल्लाउँछ, फेरि खान खोज्छ, फेरि पिट्यो। दिनभरि यही गरिरह्यो, खान केही दिएन। त बेलुका फेरि लिएर गयो बाख्रालाई राजाको सामुन्नेमा, महाराज मैले अगाएर ल्याएँ। राजाले हेरे, हिजो अस्ति यत्रो फुलेको पेट हुन्थ्यो, आज स्याप्पो छ, अगाएर ल्याए भन्छ। त सधैँ झैँ राजाले हरियो साउला लाह लाह भने त बाख्राले घाँस त हेर्दै हेरेन, त्यही पिट्नेलाई हेर्न थाल्यो, किनकि उसलाई डर भयो कि फेरि यसले थुत्नमा हान्छ, बरु चुपचाप बस्छ। त्यस्तै छ तपाईँहरूको मन, प्राय व्यक्तिहरू यही सोच्छन्, जागिर पाइदिए ठुलो कुरा हुन्थ्यो, काठमाडौँमा बस्ने गाह्रो भयो त फेरि पोस्ट चाहियो, लाख रुपियाँ भए करोड चाहियो, एक घर भए दुई घर चाहियो, यो कहिल्यै पूर्ण हुँदैन यो मन। त यो चञ्चल मनलाई समेट्नु छ र भगवान्मा लाउनु छ, यो कुनै कठिन कार्य होइन। यसको लागि थोरै अभ्यास चिन्तनको जरुरत पर्छ। अहिले एकछिनमा त म के सम्झाउँ, यही कर्म योग हो, सुखी रहने उपाय हो। कि हेर्नुहोस्, तपाईँहरू अफिसमा काम गर्नुहुन्छ, शरीर त्यही हुन्छ, हर प्रकारको काम गर्नुहुन्छ, तर घरमा छोरो बिरामी छ, छोरी बिरामी छ, श्रीमती बिरामी छ, पति बिरामी छ, तपाईँहरूको मन घरमा हुन्छ, औषधि खाए कि खाएन समयमा, होइन, चिन्तन घरमा छ, यहाँ काम गर्नुहुन्छ। त्यही प्रकारले हामीलाई संसारको कार्य यो शरीरले गर्नु छ, कुनै जरुरी छैन पूजा पाठ घन्टा बजाउनुहोस्, यो नै मन मेन हो, यसको निमित्त अभ्यास गर्नुपर्छ र प्राप्त मनबाटै हुन्छ, यसमा दुई राय नै छैन, चाहे बाहिर केही गर्नुहोस् चाहे नगर्नुहोस्। मनसा परमात्मानं ध्यात्वा तत्रूपता नियात, त्रिशिखी ब्राह्मणोपनिषद्को 129 मन्त्र छ वेदमा। मनसा मनद्वारा नै परमात्माको प्राप्ति हुन्छ, र यहाँसम्म वेदले बताउँछ कि तत्रूपता नियात, अर्थात् भगवान नै तिमी बन्न सक्छौ। त हेर्नुहोस्, यति सरल उपाय छ, तर एक्सपिरियन्स नभएसम्म तपाईँहरू मान्नुहुन्न र मान्नु पनि हुँदैन, त्यसको निमित्त प्र्याक्टिस जरुरी छ। प्र्याक्टिस इज एब्सोल्युटली नेसेसरी, वी नेभर अन्डरस्ट्यान्ड अन्टिल वी एक्सपिरियन्स। त ती सब चिज प्र्याक्टिकल्ली बताउँला आउँदा दिनमा।

0: बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
1: सुमिरन एफएम
0: 100.9 मेगाहर्ज। बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
1: सुमिरन एफएम
0: 100.9 मेगाहर्ज।

0: बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
1: सुमिरन एफएम
0: 100.9 मेगाहर्ज।
2: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11:00 भजन श्रवण, 11:00 देखि 11:30 ध्यान साधना, 11:30 देखि 12:00 सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12:00 देखि 12:30 भजन गायन। थप जानकारीका लागि 01437614143 01437614143 ओम आश्रम बुढानीलकण्ठ 1।

0: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11:00 सम्म भजन श्रवण, 11:00 देखि 11:30 सम्म ध्यान साधना, 11:30 देखि 12:00 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12:00 देखि 12:30 सम्म भजन गायन। थप जानकारीका लागि 01437614143 01437614143 ओम आश्रम बुढानीलकण्ठ 1
1: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
2: सुमिरन एफएम
1: 100.9 मेगाहर्ज।

0: कौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2 बजेदेखि 2:30 सम्म भजन श्रवण, 2:30 देखि 3 बजेसम्म जप ध्यान, 3 बजेदेखि 3:30 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30 देखि 4 बजेसम्म भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1, सम्पर्क नम्बर 01-4376143, 01-4376143, 98-511-0293, 98-511-0293।
1: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
2: सुमिरन एफएम
1: 100.9 मेगाहर्ज।

0: काली, तारा, धुमावती, भैरवी, छिन्नमस्ता, मातङ्गी, बगलामुखी, त्रिपुरा सुन्दरी, कमला, भुवनेश्वरी यी दशैं महाविद्यालयहरूको एकै छानामुनि रहेको विशाल पूर्णकदको श्री विग्रहको दर्शन गर्ने सौभाग्य प्राप्त गर्न चाहनुहुन्छ वा तन्त्र मार्गबाट ब्रह्मोपासनामा उद्यत हुन चाहनुहुन्छ भने बुढानीलकण्ठ वडा नम्बर 1 अवस्थित 10 महाविद्या सिद्धपीठ यहाँहरूको लागि सदैव खुला छ। थप जानकारीका लागि 98 41 89 84 28 वा 01 4376 143 सम्पर्क गर्न सक्नुहुनेछ।
1: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
2: सुमिरन एफएम
1: 100.9 मेगाहर्ज।

0: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओमाश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11:00 सम्म भजन श्रवण, 11:00 देखि 11:30 सम्म ध्यान साधना, 11:30 देखि 12:00 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12:00 देखि 12:30 सम्म भजन गायन। थप जानकारीका लागि 01437614143 01437614143 ओम आश्रम बुढानीलकण्ठ 1
1: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
2: सुविरन एफएम
1: 100.9 मेगाहर्ज।

0: कौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2 बजेदेखि 2:30 भजन श्रवण, 2:30 देखि 3 बजेसम्म जप ध्यान, 3 बजेदेखि 3:30 सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30 देखि 4 बजेसम्म भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1, सम्पर्क नम्बर 01-4376143, 01-4376143, 98-511-0293, 98-511-0293।
1: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
2: सुमिरन एफएम
1: 100.9 मेगाहर्ज।
3: अमृत है हरि नाम जगत में, अमृत है हर...

0: बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
1: सुमिरन एफएम
0: 100.9 मेगाहर्ज।
2: काली, तारा, धुमावती, भैरवी, छिन्नमस्ता, मातङ्गी, बगलामुखी, त्रिपुरा सुन्दरी, कमला, भुवनेश्वरी, यी दशैं महाविद्याहरूको एकै छानामुनि रहेको विशाल पूर्णकदको श्री विग्रहको दर्शन गर्ने सौभाग्य प्राप्त गर्न चाहनुहुन्छ वा तन्त्र मार्गबाट ब्रह्मोपासनामा उद्यत हुन चाहनुहुन्छ भने बुढा नीलकण्ठ वडा नम्बर 1 अवस्थित 10 महाविद्या सिद्धपीठ यहाँहरूको लागि सदैव खुला छ। थप जानकारीका लागि 9841-89-84-28 वा 01-4376-143 मा सम्पर्क गर्न सक्नुहुनेछ।

बहुत बढ़िया। बाबा जी जहाँ ये हो तर, हाँ यहाँ से गाना उठेगा।

0: बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
1: सुमिरन एफएम
0: 100.9 मेगाहर्ज।
2: काठमाडौँको गङ्गोबुमा अवस्थित कक्षा 12 को राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा बोर्ड सेकेन्ड हुन सफल प्रतिष्ठित शैक्षिक संस्था चाणक्य पाठशाला बीएसटी कलेजले शैक्षिक सत्र 2083 लागि कक्षा 11 निम्न विषयहरूमा धमाधम भर्ना लिइरहेको सहर्ष जानकारी गराइन्छ।
3: साइन्स तर्फ बायोलोजी र कम्प्युटर,
2: म्यानेजमेन्ट तर्फ

0: अफिसियल वेबसाइट www.chanakyapathshala.edu.np मा गई अनलाइन बुकिङ गर्नुहोस्।
1: के तपाईँ आफ्नो छोराछोरीलाई गुणस्तरीय, संस्कारयुक्त र प्रविधि मैत्री शिक्षा दिलाउन चाहनुहुन्छ?
2: शैक्षिक सत्र 2083 लागि कक्षा 11 म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स र होटल म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुला गरिएको छ।
1: भुटानिल कण्ठ क्षेत्रकै पहिलो आईएएस प्रमाणित विद्यालयको विशेषताहरू: आधुनिक तथा भूकम्प प्रतिरोधी भवन, प्रविधि मैत्री कक्षा कोठा, एआई बेस्ड स्मार्ट बोर्ड, सुविधा सम्पन्न विज्ञान तथा कम्प्युटर प्रयोगशाला, व्यावहारिक शिक्षा, सिप र रोजगारीमुखी तालिम, अनुभवी शिक्षक शिक्षिका र उत्कृष्ट शैक्षिक वातावरण, यी सबै अब एउटै छानामुनि।
2: अब बन्नुहोस् आफ्नो उज्जवल भविष्यको ध्रुवतारा। आजै सम्पर्क गर्नुहोस् र भर्ना सुनिश्चित गर्नुहोस् ध्रुवतारा कार्निभाली स्कुल चप्पली बुढानीलकण्ठ।
1: सम्पर्क फोन नम्बर 01-4375-783, 01-4375-783, मोबाइल नम्बर 98-51-16-58-96, 98-51-16-58-96।
3: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
4: सुविरन एफएम
3: 100.9 मेगाहर्ज।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: श्री गणेश माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 नयाँ भर्ना खुला गरिएको छ। न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षाको पहिलो रोजा।
1: अनुभवी, दक्ष र समर्पित शिक्षक शिक्षिकाबाट अध्यापन, आधुनिक शैक्षिक वातावरण तथा परियोजनामा आधारित शिक्षण सिकाइ प्रणाली हाम्रो विशेषता हो। हामी कहाँ निम्न विषयहरू अध्ययन गराइन्छ: बिजनेस स्टडिज, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट, मेजर नेपाली, मेजर अङ्ग्रेजी।
2: तपाईँको सफल भविष्यको आधार श्री गणेश माध्यमिक विद्यालय, बुढानीलकण्ठ 2, गणेश चौक, काठमाडौँ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस्
1: फोन नम्बर 01-4377-922, 01-4377-922, मोबाइल नम्बर 98-41-34-62-68, 98-41-34-62-68। के तपाईँ आफ्नो छोराछोरीलाई गुणस्तरीय, संस्कारयुक्त र प्रविधि मैत्री शिक्षा दिलाउन चाहनुहुन्छ?
2: शैक्षिक सत्र 2083 लागि कक्षा 11 म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स र होटल म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुला गरिएको छ।
1: भुटानिल कण्ठ क्षेत्रकै पहिलो आईएएस प्रमाणित विद्यालयको विशेषताहरू: आधुनिक तथा भूकम्प प्रतिरोधी भवन, प्रविधि मैत्री कक्षा कोठा, एआई बेस्ड स्मार्ट बोर्ड, सुविधा सम्पन्न विज्ञान तथा कम्प्युटर प्रयोगशाला, व्यावहारिक शिक्षा, सिप र रोजगारीमुखी तालिम, अनुभवी शिक्षक शिक्षिका र उत्कृष्ट शैक्षिक वातावरण, यी सबै अब एउटै छानामुनि।
2: अब बन्नुहोस् आफ्नो उज्जवल भविष्यको ध्रुवतारा। आजै सम्पर्क गर्नुहोस् र भर्ना सुनिश्चित गर्नुहोस् ध्रुवतारा कार्निभाली स्कुल चप्पली बुढानीलकण्ठ।
1: सम्पर्क फोन नम्बर 01-4375-784, 01-4375-784, मोबाइल नम्बर 98-51-16-58-96, 98-51-16-58-96।
6: सिप सिकाउ, रोजगार बनाऊ।
7: एसई पछि नै कम्प्युटर इन्जिनियरिङ तथा सिभिल इन्जिनियरिङमा प्राविधिक शिक्षा अध्ययन गर्न चाहनुहुन्छ?
6: बुढानीलकण्ठ मन्दिर नजिकै रहेको श्री बुढानीलकण्ठ माध्यमिक विद्यालयमा 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ तथा डिप्लोमा इन सिभिल इन्जिनियरिङमा भर्ना खुला छ।
7: मात्र ₹1,20,000 3 वर्षे प्राविधिक शिक्षा, साथै स्थानीय विद्यार्थीहरूका लागि 100% छात्रवृत्तिको विशेष सुविधा।
6: के बजार सुहाउँदो सिपको खोजीमा हुनुहुन्छ?
7: हामीले युवाहरूका लागि कम्प्युटर हार्डवेयर, नेटवर्किङ, ग्राफिक्स डिजाइन तथा बिल्डिङ इलेक्ट्रिसियन जस्ता विषयहरूमा 100% निशुल्क व्यावसायिक तालिम पनि सञ्चालन गरिरहेका छौँ।
6: शिक्षालाई सिपसँग र सिपलाई अवसरसँग जोड्ने हाम्रो प्रयास।
7: सीमित सिट मात्र बाँकी, आजै सम्पर्क गरी आफ्नो भविष्यको सही आधार निर्माण गर्नुहोस्।
6: सम्पर्क नम्बर 98-49-73-79-17, 98-63-14-11-98, टेलिफोन नम्बर 01-4372-300।
7: थप जानकारीका

0: लागि बुढानीलकण्ठ टेक्निकल स्कुलको फेसबुक पेज हेर्नुहोस्।
1: श्री बुढानीलकण्ठ माध्यमिक विद्यालय
0: शिक्षाबाट सिप सिपबाट अवसर।
2: शैक्षिक सत्र 2083 का लागि काठमाडौँको प्रतिष्ठित द इनसाइड भिजन स्कुल एन्ड कलेजमा धमाधम भर्ना खुलिरहेको छ।
3: विगत 34 वर्षदेखि गुणस्तरीय शिक्षा, उत्कृष्ट नतिजा र हजारौँ सफल विद्यार्थी उत्पादन गर्दै आएको द इनसाइड भिजन स्कुल एन्ड कलेज आज पनि तपाईँको पहिलो रोजाई।
2: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज तथा ल संकायमा अध्ययन गर्ने सुनौलो अवसर, साथै उच्च शिक्षा अन्तर्गत बिबिएस, बिए र बिएसडब्ल्यू कार्यक्रमहरू पनि सञ्चालनमा रहेका छन्।
3: अनुभवी शिक्षक, आधुनिक शैक्षिक वातावरण, उत्कृष्ट शैक्षिक नतिजा तथा जेहेन्दार वित्पन्न र प्रतिभाशाली विद्यार्थीहरूका लागि आकर्षक छात्रवृत्तिको व्यवस्था।
2: सफलताको सही गन्तव्य रोज्नुहोस्, आजै भर्ना सुनिश्चित गरी आफ्नो उज्जवल भविष्य तर्फको यात्रा सुरु गर्नुहोस्।
3: सम्पर्क 01452357 01452357, मोबाइल नम्बर 98131455 98131455।
4: गौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2:00-2:30 भजन श्रवण, 2:30-3 जप ध्यान, 3:00-3:30 सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30-4 भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1, सम्पर्क नम्बर 01437614 3, 01437614 3, 98511-0293, 98511-0293।
5: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
6: सुमिरन एफएम
5: 100.9 मेगाहर्ज।
7: Now listen, get up, that's right.

0: काठमाडौँको गङ्गोबुमा अवस्थित कक्षा बाह्रको राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा बोर्ड सेकेन्ड हुन सफल प्रतिष्ठित शैक्षिक संस्था चाणक्य पाठशाला बीएसटी कलेजले शैक्षिक सत्र 2083 लागि कक्षा 11 निम्न विषयहरूमा धमाधम भर्ना लिइरहेको सहर्ष जानकारी गराइन्छ।
1: साइन्स तर्फ बायोलोजी र कम्प्युटर,
0: म्यानेजमेन्ट तर्फ कम्प्युटर, होटल म्यानेजमेन्ट, टुरिज्म र बिजनेस,
1: ह्युमेनिटिज तर्फ मेजर इङ्ग्लिस, सोसियोलोजी र मास कम्युनिकेसन। अनुभवी शिक्षक, उत्कृष्ट शैक्षिक वातावरण र उज्जवल भविष्यको सुनिश्चितताको लागि समयमै आफ्नो सिट सुरक्षित राख्न 9841404611 वा 9800686678 सम्पर्क गर्नुहोस्
0: वा चाणक्य पाठशालाको अफिसियल वेबसाइट www.chanakyapathshala.edu.np मा गई अनलाइन बुकिङ गर्नुहोस्।
2: के तपाईँ आफ्नो छोराछोरीलाई गुणस्तरीय, संस्कारयुक्त र प्रविधि मैत्री शिक्षा दिलाउन चाहनुहुन्छ?
3: शैक्षिक सत्र 2083 लागि कक्षा 11 म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स र होटल म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुला गरिएको छ।
2: भुटानिल कण्ठ क्षेत्रकै पहिलो आईएएस प्रमाणित विद्यालयको विशेषताहरू: आधुनिक तथा भूकम्प प्रतिरोधी भवन, प्रविधि मैत्री कक्षा कोठा, एआई बेस्ड स्मार्ट बोर्ड, सुविधा सम्पन्न विज्ञान तथा कम्प्युटर प्रयोगशाला, व्यावहारिक शिक्षा, सिप र रोजगारीमुखी तालिम, अनुभवी शिक्षक शिक्षिका र उत्कृष्ट शैक्षिक वातावरण, यी सबै अब एउटै छानामुनि।
3: अब बन्नुहोस् आफ्नो उज्जवल भविष्यको ध्रुवतारा। आजै सम्पर्क गर्नुहोस् र भर्ना सुनिश्चित गर्नुहोस् ध्रुवतारा कार्निभाली स्कुल, चप्पली, बुढानीलकण्ठ।
2: सम्पर्क फोन नम्बर 01-4375-783, 01-4375-783, मोबाइल नम्बर 9851-16-58-96, 9851-16-58-96।
4: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
5: सुमिरन एफएम
4: 100.9 मेगाहर्ज।

0: तपाईँलाई थाहा छ, हाम्रै बुढा नीलकण्ठमा वरिष्ठ चिकित्सकहरूबाट विभिन्न रोगहरूको उपचार सुलभ र सहज रूपमा नै प्राप्त भइरहेको छ।
1: यदि थाहा छैन भने थाहा पाइहाल्नुहोस्। बुढा नीलकण्ठ वडा नम्बर 3 निलोपुलमा रहेको सुश्रुत मेडिकल सेन्टर मार्फत सहज र सुलभ स्वास्थ्य सेवा आफ्नै ठाउँमा उपलब्ध भइरहेको छ।
0: प्याथोलोजी ल्याब, ECG, अल्ट्रासाउन्ड सहित बाल रोग विशेषज्ञ, छाला रोग विशेषज्ञ, मुटु रोग विशेषज्ञ, नाक कान घाँटी विशेषज्ञहरूबाट यहाँ नियमित स्वास्थ्य परीक्षण गरिराखिएको छ।
1: सम्पर्क सुश्रुत मेडिकल सेन्टर बुढा नीलकण्ठ वडा नम्बर 3 निलोपुल।
0: मोबाइल नम्बर 97435 9548 70, 97435 9548 71।

0: श्री गणेश माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 नयाँ भर्ना खुला गरिएको छ। न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षाको पहिलो रोजा आयो।
1: अनुभवी, दक्ष र समर्पित शिक्षक शिक्षिकाबाट अध्यापन, आधुनिक शैक्षिक वातावरण तथा परियोजनामा आधारित शिक्षण सिकाइ प्रणाली हाम्रो विशेषता हो। हामी कहाँ निम्न विषयहरू अध्ययन गराइन्छ: बिजनेस स्टडिज, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट, मेजर नेपाली, मेजर अङ्ग्रेजी।
0: तपाईँको सफल भविष्यको आधार श्री गणेश माध्यमिक विद्यालय, गुणानीलकण्ठ 2, गणेश चोक, काठमाडौँ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस्
1: फोन नम्बर 01437792, 01437792, मोबाइल नम्बर 98414268, 98414268।
2: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
3: सुमिरन एफएम
2: 100.9 मेगाहर्ज।
4: सिप सिकाऊ, रोजगार बनाऊ।
5: एसी पछि नै कम्प्युटर इन्जिनियरिङ तथा सिभिल इन्जिनियरिङमा प्राविधिक शिक्षा अध्ययन गर्न चाहनुहुन्छ?
4: बुढानीलकण्ठ मन्दिर नजिकै रहेको श्री बुढानीलकण्ठ माध्यमिक विद्यालयमा 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ तथा डिप्लोमा इन सिभिल इन्जिनियरिङमा भर्ना खुला छ।
5: मात्र रु 1,20,000 3 वर्षे प्राविधिक शिक्षा, साथै स्थानीय विद्यार्थीहरूका लागि 100% छात्रवृत्तिको विशेष सुविधा।
4: के बजार सुहाउँदो सिपको खोजीमा हुनुहुन्छ?
5: हामीले युवाहरूका लागि कम्प्युटर हार्डवेयर, नेटवर्किङ, ग्राफिक्स डिजाइन तथा बिल्डिङ इलेक्ट्रिसियन जस्ता विषयहरूमा 100% निशुल्क व्यावसायिक तालिम पनि सञ्चालन गरिरहेका छौँ।
4: शिक्षालाई सिपसँग र सिपलाई अवसरसँग जोड्ने हाम्रो प्रयास।
5: सीमित सिट मात्र बाँकी, आजै सम्पर्क गरी आफ्नो भविष्यको सही आधार निर्माण गर्नुहोस्।
4: सम्पर्क नम्बर 98 49 73 79 17, 98 63 14 11 98, टेलिफोन नम्बर 01-4372-300।
5: थप जानकारीका लागि बुढानीलकण्ठ टेक्निकल स्कुलको फेसबुक पेज हेर्नुहोस्।
4: श्री बुढानीलकण्ठ माध्यमिक विद्यालय,
5: शिक्षाबाट सिप, सिपबाट अवसर।

0: बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
1: सुमिरन एफएम
0: 100.9 मेगाहर्ज।
2: आज प्यार की हो
3: दिल, दिल बोले तो
4: हार्ट हार्ट
5: हमारा यार सौदा सौदा
4: ओहो
2: दोनों डील कर सील
3: टाइट वेरी टाइट।

0: तपाईँलाई थाहा छ, हाम्रै बुढानील कण्ठमा वरिष्ठ चिकित्सकहरूबाट विभिन्न रोगहरूको उपचार सुलभ र सहज रूपमा नै प्राप्त भइरहेको छ।
1: यदि थाहा छैन भने थाहा पाइहाल्नुहोस्। बुढानील कण्ठ वडा नम्बर 3 निलोपुलमा रहेको सुश्रुत मेडिकल सेन्टर मार्फत सहज र सुलभ स्वास्थ्य सेवा आफ्नै ठाउँमा उपलब्ध भइरहेको छ।
0: प्याथोलोजी ल्याब, ECG, अल्ट्रासाउन्ड सहित बाल रोग विशेषज्ञ, छाला रोग विशेषज्ञ, मुटु रोग विशेषज्ञ, नाक कान घाँटी विशेषज्ञहरूबाट यहाँ नियमित स्वास्थ्य परीक्षण गरिराखिएको छ।
1: सम्पर्क सुश्रुत मेडिकल सेन्टर, बुढानील कण्ठ, वडा नम्बर 3, निलोपुल।
0: मोबाइल नम्बर 97435948070, 97435948071।

0: शैक्षिक सत्र 2083 लागि काठमाडौँको प्रतिष्ठित द इनसाइड भिजन स्कुल एन्ड कलेजमा धमाधम भर्ना खुलिरहेको छ।
1: विगत 34 वर्षदेखि गुणस्तरीय शिक्षा, उत्कृष्ट नतिजा र हजारौँ सफल विद्यार्थी उत्पादन गर्दै आएको द इनसाइड भिजन स्कुल एन्ड कलेज आज पनि तपाईँको पहिलो रोजाइ।
0: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज तथा ल संकायमा अध्ययन गर्ने सुनौलो अवसर, साथै उच्च शिक्षा अन्तर्गत बिबिएस, बिए र बिएसडब्ल्यू कार्यक्रमहरू पनि सञ्चालनमा रहेका छन्।
1: अनुभवी शिक्षक, आधुनिक शैक्षिक वातावरण, उत्कृष्ट शैक्षिक नतिजा तथा जेहेन्दार वित्पन्न र प्रतिभाशाली विद्यार्थीहरूका लागि आकर्षक छात्रवृत्तिको व्यवस्था।
0: सफलताको सही गन्तव्य रोज्नुहोस्, आजै भर्ना सुनिश्चित गरी आफ्नो उज्जवल भविष्यतर्फको यात्रा सुरु गर्नुहोस्।
1: सम्पर्क 01452357, 01452357, मोबाइल नम्बर 9813415505, 9813415505।
2: के तपाईँ आफ्नो छोराछोरीलाई गुणस्तरीय, संस्कारयुक्त र प्रविधि मैत्री शिक्षा दिलाउन चाहनुहुन्छ?
0: शैक्षिक सत्र 2083 लागि कक्षा 11 म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स र होटल म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुला गरिएको छ।
2: बुढानिल कण्ठ क्षेत्रकै पहिलो आइएएस प्रमाणित विद्यालयको विशेषताहरू: आधुनिक तथा भूकम्प प्रतिरोधी भवन, प्रविधि मैत्री कक्षा कोठा, एआई बेस्ड स्मार्ट बोर्ड, सुविधा सम्पन्न विज्ञान तथा कम्प्युटर प्रयोगशाला, व्यावहारिक शिक्षा, सिप र रोजगारीमुखी तालिम, अनुभवी शिक्षक शिक्षिका र उत्कृष्ट शैक्षिक वातावरण, यी सबै अब एउटै छानामुनि।
0: अब बन्नुहोस् आफ्नो उज्जवल भविष्यको ध्रुवतारा, आजै सम्पर्क गर्नुहोस् र भर्ना सुनिश्चित गर्नुहोस्। ध्रुवतारा कार्यवाली स्कुल, चप्पली, बुढानीलकण्ठ।
2: सम्पर्क फोन नम्बर 01437578401, 01437578401, मोबाइल नम्बर 9851658996, 9851658996।
3: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
4: सुमिरन एफएम
3: 100.9 मेगाहर्ज।

0: सिप सिकौ रोजगार बनाउ।
1: एसी पछि नै कम्प्युटर इन्जिनियरिङ तथा सिभिल इन्जिनियरिङमा प्राविधिक शिक्षा अध्ययन गर्न चाहनुहुन्छ?
0: बुढानीलकण्ठ मन्दिर नजिकै रहेको श्री बुढानीलकण्ठ माध्यमिक विद्यालयमा 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ तथा डिप्लोमा इन सिभिल इन्जिनियरिङमा भर्ना खुला छ।
1: मात्र ₹1,20,000 3 वर्षे प्राविधिक शिक्षा, साथै स्थानीय विद्यार्थीहरूका लागि 100% छात्रवृत्तिको विशेष सुविधा।
0: के बजार सुहाउँदो सिपको खोजीमा हुनुहुन्छ?
1: हामीले युवाहरूका लागि कम्प्युटर हार्डवेयर, नेटवर्किङ, ग्राफिक्स डिजाइन तथा बिल्डिङ इलेक्ट्रिसियन जस्ता विषयहरूमा 100% निशुल्क व्यावसायिक तालिम पनि सञ्चालन गरिरहेका छौँ।
0: शिक्षालाई सिपसँग र सिपलाई अवसरसँग जोड्ने हाम्रो प्रयास।
1: सीमित सिट मात्र बाँकी, आजै सम्पर्क गरी आफ्नो भविष्यको सही आधार निर्माण गर्नुहोस्।
0: सम्पर्क नम्बर 9849373917, 9863141198, टेलिफोन नम्बर 01437230000।
1: थप जानकारीका लागि बुढानीलकण्ठ टेक्निकल स्कुलको फेसबुक पेज हेर्नुहोस्।
0: श्री बुढानीलकण्ठ माध्यमिक विद्यालय,
1: शिक्षाबाट सिप, सिपबाट अवसर।

0: तपाईँलाई थाहा छ, हाम्रै बुढा नीलकण्ठमा वरिष्ठ चिकित्सकहरूबाट विभिन्न रोगहरूको उपचार सुलभ र सहज रूपमा नै प्राप्त भइरहेको छ।
1: यदि थाहा छैन भने थाहा पाइहाल्नुहोस्। बुढा नीलकण्ठ वडा नम्बर 3 निलोपुलमा रहेको सुश्रुत मेडिकल सेन्टर मार्फत सहज र सुलभ स्वास्थ्य सेवा आफ्नै ठाउँमा उपलब्ध भइरहेको छ।
0: प्याथोलोजी ल्याब, ECG, अल्ट्रासाउन्ड सहित बाल रोग विशेषज्ञ, छाला रोग विशेषज्ञ, मुटु रोग विशेषज्ञ, नाक कान घाँटी विशेषज्ञहरूबाट यहाँ नियमित स्वास्थ्य परीक्षण गरिराखिएको छ।
1: सम्पर्क सुश्रुत मेडिकल सेन्टर, बुढा नीलकण्ठ, वडा नम्बर 3, निलोपुल।
0: मोबाइल नम्बर